0: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दै छौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सस्नदै बाघ झैं।

0: Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ.
1: यस ट्यान्सेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया.
0: रेडियो नेटवर्क अहिले बिहानको 6 बज्यो.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 27 गते मंगलबार, सन् 2026 अक्टोबर 13 तारीक असोज शुक्ल पक्षको तृतीया तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बूढी गण्डकीको बाढ़ीले 200 घर बगे, ओत खोज्दै प्रभावित 5,000 घर धुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित।
0: यस वर्ष मुख्य चाडपर्वमा अत्यावश्यक वस्तुको भाव अचाक्ली बढ्दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क।
1: प्रस्तावित राजदूतको सुनवाई शुरू, सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप।
0: भारतको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि 3 नयाँ ठाउँ तोकिए।
1: र विश्वकप क्रिकेट लिग 2 नेपालले आज ओमानसँग खेल्दै।

यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: दसैँ आयो तिहार आयो छठको रङ छायो रे तिन चाड तिन गुण खुसी साथै ल्यायो रे.
2: कृपा कृपा

0: दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस् र ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आइएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: काया कैरनमा अब खबरको सिलसिला। बुढी गण्डकी नदीमा अस्ति आइतबार बिहान आएको बाढ़ीले चुनुम्री सिर्दीवासदेखि आरूघाटसम्मका 200 भन्दा धेरै घर बगाएपछि विस्थापितहरू यति बेला ओतको खोजीमा छन्। बाढ़ीले सड़क र मनास्लु पैदल मार्ग समेत ठाउँ ठाउँमा कटान गरेपछि उत्तरी गोरखाका दुई पालिकाका बस्तीको आवागमन विच्छेद भएको छ। स्थानीय जनप्रतिनिधिले उद्धार र राहत वितरणका लागि पनि हेलिकप्टरकै भर पर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। घरबार गुमाएकाहरूलाई सुरक्षित ठाउँमा बसोबासको चिन्ता छ भने बाटो सड़क अवरूद्ध भएका कारण उद्धार राहत र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत कठिनाई देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीले गोरखाका चुमनुम्री, धार्के र आरूघाट गाउँपालिका र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका गरी 204 घरमा क्षति पुगेको जनाएको छ। बुढी गण्डकी बाढ़ीमा 200 घर बगेका र ओत खोज्दै स्थानीय बासिन्दा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच बुढी गण्डकी बाढ़ीका कारण उत्तरी गोरखाको दुईवटा गाउँपालिकाका झण्डै 5,000 घरधुरी विद्युतविहीन बनेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। आइतबार बिहान चुमनुम्री गाउँपालिका छ उङलिङलुङ खोलाबाट बुढी गण्डकीमा आएको बाढ़ीले चुमनुम्री 3 जगतको जलविद्युत आयोजनामा क्षति पुगेको थियो। त्यसैका कारण हजारौं घरधुरी विद्युतविहीन भएको स्थानीय बासिन्दाले बताएका छन्। बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुमनुम्री गाउँपालिका 3 र 6 मा विद्युत अवरूद्ध बनेको सिर्दीवास उहिया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले बताउनु भएको छ। उहाँका अनुसार चुमनुम्रीको लोकपा, दुङला, न्याक, फिलिम, चिसापानी, आंगा, सरस्यू, न्याकचेत, घट्टेखोला, पाङसिंह, जगत, सल्लेरी, पैयु, भलुवन, सिर्दीवास र जगतमा बिजुली अवरूद्ध छ, जसका कारण 971 घरधुरी प्रभावित बनेको उहाँले बताउनुभयो। त्यस्तै अरू ठाउँमा पनि विद्युत सेवा अवरूद्ध छ। यसैबीच बुढी गण्डकी बाढ़ीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटकहरू भने सुरक्षित रहेका जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। चुमनुम्री गाउँपालिका 6 खोलामा आएको सुक्खा पहिरोपछिको बाढ़ीका कारण बुढी गण्डकीमा आएको लेदो सहितको बाढ़ीले मनास्लुको चुम उपत्यका पुगेका 87 जना पर्यटकहरू समस्यामा परेका थिए। त्यस्तै मनास्लु क्षेत्रको इन्ट्री पोइन्ट जगतमा अलपत्र परेका 98 पर्यटक र 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ। आयोजनाका अनुसार बाढ़ीले मनास्लु पद मार्गमा भने क्षति पुर्याएको छ। एमक्यापले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। चुमनुम्री 6 लोकपा स्थित सार्दी भीरमा रहेको क्यान्टिलिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो।
2: पृथ्वी राजमार्गको धादिङको गजुरी गाउँपालिका वड़ा नम्बर 5 रहेको गलौदीमा सड़क मरमत कार्य भइरहेकाले केही बेरमा सड़क संचालनमा आउने भएको छ। गैराती 11 बजेदेखि सड़क मरमतका लागि काम भइरहेको र सड़कमा थुप्रिएको माटो हटाउने काम केही बेरमा सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। केही बेरमा दुईतर्फी नै सड़क संचालनमा ल्याउने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। गलौदी क्षेत्रमा रहेको त्रिशुली नदीको कटानका कारण भाँसिएको को सड़कमा यसअघि भित्तो काटेर संचालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले गैराती गाड़ी आवागमन पूर्ण रूपमा बन्द थियो। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले सड़क मरमत गरिएको सड़क विभागले जनाएको छ। विभागका अनुसार यो खण्डको झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ।
1: फेरि पनि सड़ककै खबर। काली गण्डकी नदीमा गएको असोज 11 गते आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ पर्वत जोड्ने क्याम्सन पुलको पहुँच मार्ग संचालनमा आएको छ। 15 दिनदेखि ठप्प रहेको यातायात हिजोदेखि शुरू भएको हो। सड़क डिभिजन कार्यालय पोखराका प्राविधिक टोलीसहितको कामदारले चौविसै घण्टा काम गरेपछि हिजोदेखि पुल सञ्चालनमा आएको थियो। बाढ़ीले पुलको पर्वतपट्टिको पहुँच मार्ग बगाएपछि बागलुङ सहित रोल्पा, रूकुम, जाँजरकोट, डोल्पा, सल्यान लगायत पश्चिम नेपालका दर्जनौं जिल्लाको आवागमन प्रभावित भएको थियो। दशैंको मुखैमा पुलको पहुँच मार्ग बगाउँदा यातायात प्रभावित हुँदै आएको हो। पुल सञ्चालनका लागि बागलुङबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले काली गण्डकी करिडोर यसै हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार काली गण्डकी करिडोर यो हप्ता खोल्ने गरी तयारी भइरहेको छ। यस्तै बीपी राजमार्ग, त्रिभुवन राजपथ, नारायणगढ़ मुगलिन लगायतका सड़क भने यति बेला सञ्चालनमा छन् र पृथ्वी राजमार्गमा रातिको समयमा निर्माणका लागि केही समय सड़क बन्द गरिएकोमा अहिले केही बेरपछि खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
2: अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर भदौ 10 भुटेकोशीमा आएको बाढ़ी आए यता पटक पटक ठूलो वर्षा, बाढ़ी, पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्ता, कपड़ा लगायतका हरेक चीजमा गएको वर्षको दशैंको तुलनामा ठूलो मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गएको दशैंको तुलनामा 100% भन्दा बढ़ीले महँगिएको छ। कालीमाटी थोक बजारको भावभन्दा खुद्रा तरकारी पसलमा 80% महँगो भार झेल्दै उपभोक्ता, शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: यसैबीच आजको कान्तिपुर दैनिकले भदौदेखि कार्तिकसम्ममा वर्षभर आउने रेमिट्यान्सको 25% भित्र नै गरेको खबर छापेको छ। वर्षभरमा भित्र नै रेमिट्यान्स मध्ये 25% यी 3 महिनामै आउने गरेको छ। भदौ, असोज र कार्तिक 3 महिनामा तीज, दशैं र तिहार जस्ता पर्व पर्ने र अरू बेला भन्दा बढ़ी खर्च हुने गर्छ। यसकारण यो अवधिमा रेमिट्यान्स आप्रवाह पनि बढ़ने गरेको हो। चाड़पर्वमा हुने आर्थिक गतिविधिका लागि विदेशमा रहेका नेपालीले आफ्नो घरमा रकम पठाउने भएकाले पनि यस अवधिमा तुलनात्मक रूपमा बढ़ी रेमिट्यान्स भित्रिने गरेको जानकारहरू बताउँछन्। चाड़पर्वको बेला घर फर्किने, परिवारलाई खर्च पठाउने र किनमेलका लागि रकम जुटाउने क्रम बढ्दा रेमिट्यान्स बढ़ने र त्यसले बजारमा उपभोग पनि बढ़ाउने उनीहरूको तर्क छ। यस वर्ष नेपालमा भएको प्राकृतिक प्रकोप, भटेकोशी बाढ़ी लगायतका कारण नेपाली र नेपालको पक्षमा रहेर सबै मनी एक्सचेन्ज कम्पनीहरूले शून्य शुल्कमा पैसा पठाउने सुविधा समेत दिएका छन्। अहिले नेपालमा आउने रेमिट्यान्सको झण्डै 40% पश्चिम एसियाबाट आउने गरेको छ। पछिल्ला महिनामा यो इच्छा केही घट्दो छ। अहिले खाड़ी देशको क्षेत्रमा झण्डै 19 लाख नेपाली श्रमिक कार्यरत छन्। रोजगारीका लागि हरेक वर्ष विदेशिने 7 लाख नेपाली मध्ये खाड़ीका देशमा मात्रै झण्डै 65% अर्थात 4.5 लाख पुग्ने गरेका छन्। मलेसियामा कामदार पठाउन अहिले भइरहेको विवाद र यसको समाधान बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
3: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
4: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
3: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
4: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
3: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
4: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
3: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
5: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
3: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
6: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
5: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
7: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
8: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
7: विशेषताहरू:
8: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
7: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
8: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
8: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुढी गण्डकीको बाढ़ीले 200 भन्दा धेरै घर बगे, ओत खोज्दै प्रभावित, 5,000 घरधुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित, धादिङको गलौदीमा अहिले सड़क मर्मत चल्दै केही बेरमा खुल्ने, यस वर्ष मुख्य चाड़पर्वमा अत्यावश्यक वस्तुको भाव अचाकली बढ़दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। नेपाली श्रमिकहरू विश्व श्रम बजारमा मेहनती, इमान्दार र लगनशील भनेर चिनिन्छन् र मलेसियाले दशकौंदेखि यही विश्वास गर्दै नेपाललाई श्रमिक पठाउने देशका रूपमा छनौट गर्दै आएको छ। अरू देशसँग झैं सामान्य समस्या आउनु स्वाभाविक भए पनि पछिल्लो समय मलेसियाले एकतर्फी रूपमा स्वास्थ्य परीक्षण कहाँबाट गर्ने, कुन रिक्रुटमेन्ट कम्पनीबाट मात्र श्रमिक पठाउने भन्ने जस्ता शर्त थोपर्दै आएको छ। अहिले 25 एजेन्सी वा तीनका सहयोगीले पठाएकालाई मात्र मान्यता दिने हदसम्म पुगेको छ। नेपाल सरकारले छलफलबाट समस्याको समाधान खोज्ने प्रयास गरे पनि अझै टुङ्गोमा पुग्न सकेको छैन। साथी महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई कुनै देशमा श्रमिक पठाउँदा त्यसको सम्झौता प्रक्रिया कस्तो हुन्छ भनेर सोध्नु भएको छ।
10: कुनै देशमा नेपालीहरूलाई रोजगारीको लागि रिक्रुट गर्नको लागि नेपाल सरकारले गर्ने हो। यो सम्बन्धित देशले चाहिँ रिक्रुटरहरूलाई लाइसेन्स दिन्छ, त्यो लाइसेन्स एजेन्सीले मार्केट प्रमोसन गर्छ, गन्तव्य देशको इम्प्लोयरहरूसँग उसले नेगोसिएसन गर्छ, म तिमीले चाहेको किसिमको स्किल भएका, योग्यता भएका, अथवा वर्कर आफैले चाहिँ जब एप्लाई गर्छ र अनि त्यसपछि वैदेशिक रोजगारीमा जाने चिज चाहिँ सम्भव हुने हो सम्बन्धित देशले भिसा दिएमा र श्रम स्वीकृतिहरू दिएमा। हाम्रो सन्दर्भमा चाहिँ नेपाल सरकारले ज जसलाई लाइसेन्स दिएको छ डिमान्डहरू लिएर आएर अनि त्यो डिमान्ड बमोजिमको चाहिँ क्वालिफिकेसन भएका, स्किलहरू भएका वर्करहरूलाई चाहिँ रिक्रुट गरेर पठाउने हो। हाम्रो कानुन वैदेशिक रोजगार कानुनले नै त्यही भन्छ। त्यो कारणले गर्दाखेरि यसमा चाहिँ होइन म फलानुले पठाएकोलाई मात्रै म लिन्छु, अर्कोले पठाएको चाहिँ लिन्न भन्नु चाहिँ एउटा यो डोमेनभित्र चाहिँ कुनै गन्तव्य देश चाहिँ प्रवेश गर्ने होइन, किनभने यो चाहिँ एउटा राष्ट्रको चाहिँ जुन छ लाइसेन्सिङ थ्रु चाहिँ एउटा राष्ट्रले चाहिँ आफ्नो अधिकार अथोरिटी प्रत्याजन गरे हो रिक्रुटरहरूलाई, रिक्रुटमेन्ट एजेन्सी चलनचल्ने भाषामा म्यान पावरहरूलाई। भनेपछि यसमा तिमीले जुन लाइसेन्स दियो त्यो नै ठिक छैन भन्ने अर्थ लाग्यो नि त।
11: भनेपछि जसरी म्यान पावर कम्पनीहरूले चाहिँ मलेसियाले सिन्डिकेट लगाउन खोज्यो भन्ने एउटा आरोप लगाउँदै आइरहेका छन्, तपाईँको कुराबाट पनि लगभग त्यही नै हो भन्ने कुरा बुझ्नु पर्यो।
10: मेरो धारणा पनि अर्थ जुन छ, सिन्डिकेटको अर्थ जुन लगाइन्छ त्यस तात्विक भिन्नता छैन। यद्यपि म सिन्डिकेट भन्ने शब्द प्रयोग नगरे तापनि यसरी नेपाल सरकारले लाइसेन्स दिएको भनेको उसले प्रक्रिया पूरा गरेर दिएको छ, कानून बमोजिम दिएकोलाई म मान्यता दिन्न भनेर सर्टेनलाई मात्रै दिन उसले चाहिँ अथवा 25 वटालाई दिन्छु अथवा त्यसको एसोसिएट अरू 10 वटालाई दिन्छु भन्ने हिसाबले गर्नु भनेको चाहिँ यो चाहिँ लिमिट गरेको हो। र कम्पिटेटिभ खुला कम्पिटिसन नहुनुले चाहिँ के हुँदो रहेछ भने एक्सप्लोइटेसन र एब्युसिभ रिक्रुटमेन्टको चाहिँ नि सम्भावनाहरूलाई चाहिँ नि उच्च बनाउँछ अथवा बढाउँछ।
11: कि म्यान पावर कम्पनी जुन 250-275 जतिको संख्या छ त्यसमा उहाँहरूले मलेसिया श्रमिक नै पठाउनु भएको छैन भन्ने कुरा पनि गर्नु भएको छ, आएको छ। अब यसलाई चाहिँ कसरी हेर्ने?
10: त्यसले चाहिँ शंका उत्पन्न गरायो वास्तवमा, र यो चाहिँ केवल नाफिया जो वैदेशिक रोजगार व्यवसाय संघको मात्रै आर्गुमेन्ट हो कि उनीहरूले कतै आफ्नो स्वार्थलाई मात्रै पो हेरे कि भनेर शंका गर्ने हो भने पनि त्यो शंका गर्ने ठाउँ पनि यसले चाहिँ त्यति दिएन। किनभनेदेखि चाहिँ जसरी 25 वटालाई सेलेक्ट गरियो भन्यो, त्यो 25 वटालाई सेलेक्ट कसरी गरियो त त्यसको कुनै पनि ट्रान्सपरेन्ट आधारहरू देखिएन। केही समय अगाडि के भनेको थियो भने कमसेकम 5 वर्षसम्म मलेसिया वर्कर चाहिँ रिक्रुट गरिसकेको हुनुपर्ने अथवा यति स्क्वायर फिटको चाहिँ अफिस भएको हुनुपर्ने अथवा यो भएको हुनुपर्ने भन्ने जो क्राइटेरियाहरू तोकिएको थियो भनेर एकातर्फ भनियो पहिला, त्यही क्राइटेरिया चाहिँ फेरि अहिले 25 वटा तोक्ने बेला त्यो क्राइटेरियाहरू चाहिँ मिट नगरेको भन्ने भनाइ नाफियाको आयो।
11: भोलि गएर यस्तो भयो फेरि जस्तो अहिले मलेसियाले गर्यो त्यो अरू ठाउँ युएले गर्यो कतारले गर्यो अर्को देशले गर्यो भने त के होला?
10: यो दुर्भाग्यपूर्ण हुन्छ र यसले चाहिँ के हुन्छ भने एउटा सोभरेन कन्ट्रीको जुन ल सिस्टम छ त्यो सिस्टमको कुनै अर्थ नै छैन भन्ने किसिमको चाहिँ अवस्थामा पुर्याइदिन सक्छ अथवा निरीह अवस्थामा पुर्याउन सक्छ। यसमा चाहिँ दुईटै सरकारले चाहिँ एउटा डिप्लोमेटिक डायलग जुन छ नि यो लेबर डिप्लोमेसीको तहमा अरू किसिमका डिप्लोमेसीहरू पनि हुन्छन् किनभने यो नेपालको लागि पनि तत्कालको लागि आवश्यक छ, मलेसिया एउटा राम्रो श्रम गन्तव्य हो भने मलेसियाको लागि पनि त नेपालीहरूले त उसको चाहिँ जुन श्रम शक्ति छ त्यसमा त ठूलो सोल्जरिङ भनेको काँध हालिरहेछ चिसिन नै सक्छ। त्यस कारणले गर्दा गर्नुपर्ने चाहिँ के भने नेपाल सरकारले पनि डिप्लोमेटिक तहबाट होइन तिमीले मलाई पेल्यो भने म पनि तिमीलाई छोड्दिन भन्ने त्यो टकराको स्थितिमा जानु हुँदैन, लेबर डिप्लोमेसीलाई चाहिँ अलिकति धारिलो बनाउनुपर्छ।
1: श्रम तथा प्रवासनका विज्ञ रामेश्वर नेपालसँग नेपाल मलेसियाको बीच श्रमिक पठाउन बारे अहिले भइरहेको विवाद यसको असर र समाधान केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू भएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 वटा ठाउँ अर्थात बजारमा खसी बोका च्याङ्ग्रा र राघा भैँसीको स्वास्थ्य परीक्षण शुरू गरेको हो। दशैंमा काठमाडौँ उपत्यकामा मासुका लागि धेरै संख्यामा पशु पंक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रन सक्ने भएकोले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण थालिएको पशु सेवा विभागले जनाएको छ।
12: कृषि मन्त्र नार्कसँग
13: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं, धानलाई मौसम सफा भएपछि मात्र काटौं, खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ, युरिया मलको प्रयोग नगरौं।
1: कराया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं, रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं, सम्भव भएसम्म भुइँमा नसुतौं, झुल लगाएर सुत्ने बानी गरौं,
13: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं, सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं, वरपर घाँसपात र झारपात काटेर सफा राखौं, सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं, काट्ने चुस्ने र बाँध्ने नगरौं, बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं, धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम,
1: डिस होम खुशीको कनेक्सन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
5: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजद नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित भने हुन सकेन। सिफारिश भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा दुईजना विरूद्ध गम्भीर उजुरी परेका छन्। साउदी अरबका लागि प्रस्तावित गिरी बहादुर सुनार विरूद्ध महिला हिंसादेखि आर्थिक अपचलनसम्मको आरोप लागेका छन्। यसै गरी जापानका लागि प्रस्तावित राजदूत जिग्म्यान कुमार थापा विरूद्ध जापानको पीआरडीएको आरोप सहितको उजुरी पनि समितिमा परेको छ। संसदीय सुनवाई समितिमा परेका दुवैजना विरूद्धका उजुरीमा आरोपित व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि अनुमोदन नगर्न माग गरिएको कान्तिपुरमा खबर छ।
6: अब विदेशको खबर। भारतीय प्रहरीले नयाँ दिल्लीको क्षेत्र जन्तर मन्तरको सट्टामा विरोध प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ। अब रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिने गरी ठाउँ तोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै केही दिन यता विरोध प्रदर्शन भइरहेको बेला प्रहरीले पछिल्लो निर्णय गरेको हो। भारतको संसद भवन तथा प्रमुख संघीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेधशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित रहेको छ। रणनीतिक ठाउँमा अवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य स्थल बन्दै आएको छ। जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध ठाउँहरूको व्यवस्थापनमा परिवर्तन ल्याउनेछ।
7: अब खेल सम्बन्धी खबर। नेपालले क्रिकेट विश्वकप लीग टूमा आज घरेलु टोली ओमानको सामना गर्नेछ। ओमानको मस्कटमा भइरहेको श्रृंखलामा दुवै टोलीले पहिलो खेलमा सफलता पाएको थियो। दुवैले क्यानाडालाई हराएको हो। ओमानले शुक्रबार क्यानाडालाई 41 रनले हराएको थियो। यस विजयले ओमानलाई लीग टूको अंक तालिकामा शीर्ष चार भित्र पर्ने सम्भावना लगभग निश्चित गरेको थियो। नेपालले आइतबार क्यानाडामाथि 21 रनको जित पाएको हो। यो जितले नेपाल पुनः शीर्ष छ भित्र पुगेको थियो।
6: अब केही खबर संक्षेपमा। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा नै रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँ र बाँकी हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको भने सम्भावना छ। महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव छ। भोलि प्राय सबैजसो भागमा मौसम सफा रहनेछ। बागमती, गण्डकी र लुम्बिनीको पहाड़ी र हिमाली क्षेत्र साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
7: नयाँ तथा पुराना गाड़ीको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब गाड़ी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि गाड़ी दर्ता तथा नामसारी गर्न सकिनेछ। पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले गाड़ी को दर्ता, नामसारी, बीमा तथा नवीकरण सम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राही मैत्री बनाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्था अनुसार डिलरबाट गरिएको गाड़ी जाँचलाई नै अन्तिम मान्यता दिइनेछ।
6: र देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर केही वर्ष यता निरन्तर खस्किदो छ। टाइम्स हायर एजुकेशन ओल्ड युनिभर्सिटी टीएचई रैंकिंगको पछिल्लो प्रतिवेदन अनुसार त्रिभुवन इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्वका भएका विश्वविद्यालय मध्ये 1801 2000 समूहमा सीमित भएको छ। तिर्वीको ओह्रालो यात्रा पछिल्ला केही वर्षमा क्रमशः खस्किँदै गएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको
7: बोटको नुन र ल्हासाको सुन
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: बुढी गण्डकीको बाढ़ीले 200 घर बगे, ओत खोज्दै प्रभावित 5000 घर धुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित।
6: यस वर्ष मुख्य चाडपर्वमा अत्यावश्यक वस्तुको भाव अचाक्ली बढ्दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क।
7: प्रस्तावित राजदूतको सुनवाई शुरू, सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप।
6: भारतको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि 3 नयाँ ठाउँ तोकिए।
7: र विश्वकप क्रिकेट लिग 2 नेपालले आज ओमानसँग खेल्दै।
6: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन। यो कार्टुन खाना पकाउने ग्यास अभावसँग सम्बन्धित छ। यहाँ एकजना ग्यास सिलिण्डरको चाङमाथि छन्। उनी फोनमा कसैसँग कुराकानी गर्दैछन् अनि भन्दैछन्, बर्बादै भयो, ग्यासै पाइन्न, 20 सिलिण्डर भरेर राखौं भनेको 19 अड्किरहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विश्वसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: रोग सम्बन्धी
1: हाड
0: नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू
1: सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू
0: शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस
1: साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा इसिजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
4: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: पुगुमा पहिरोले एक्सकाभेटर सहित चालक पुरिए, सहचालक घाइते, दाङमा टिप्परको ठक्करबाट बालकको ज्यान गयो।
1: कर्णालीवासीले निकै चासोका साथ हेरेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण कार्य अब अघि बढ्ने लगानी बोर्डले चासो देखायो।
0: बबई नदीको निरन्तर कटानले बर्दियाको बार बर्दिया जब्दी क्षेत्रका किसान मर्कामा नियन्त्रणका लागि पहल नभएको गुनासो।
1: र आईसीसी क्रिकेट विश्वकप लिग दुईमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्ने।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि हामीलाई सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। मुगुको खतिया गाउँपालिका 11 बिरा खोलामा सुक्खा पहिरो खस्दा एक्सकाभेटर सहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन्। हिजो बिहान करिब 8:30 मुगु रारा भित्री सड़क खण्ड अन्तर्गत बेली ब्रिज पुल जोड्ने नयाँ सड़कको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको हो। पहिरोमा 3K 3276 नम्बरको चालक नम्बरका चालक र 24 वर्षीय विमल बाघ पुरिएको प्रहरी जनाएको छ। यसैगरी सहचालक मुगुको सुरु गाउँपालिका 22 वर्षीय विनय मल्ल ढुङ्गाले लागेर घाइते हुनुभएको छ। उहाँको हात र खुट्टामा चोट लागेको छ। पहिरोमा पुरेका चालकलाई बाहिर निकाल्न प्रहरीले उद्धार कार्यमा खटिएको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब 7 किलोमिटर पूर्व र प्रहरी चौकी मार्च चौरबाट 11 किलोमिटर पश्चिममा पर्दछ। चालकको उद्धार तथा घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको
0: दाङमा टिप्परलेकको ठक्करबाट बालकको मृत्यु भएको छ। घोराई लमही सड़क खण्ड अन्तर्गत घोराई उपमहानगरपालिका 3 कुइने पानीमा राय ख 25/11 नम्बरको टिप्परले ठक्कर दिँदा प्युठानको 9 बहिनी गाउँपालिका 1 का राजन अधिकारीको मृत्यु भएको हो। टिप्परको ठक्करबाट गम्भीर घाइते बालक अधिकारीको घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङका सूचना अधिकारी एवं डाक्टर हिमबहादुर केसीले घोराईबाट लमैतर्फ जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको बताउनुभयो। टिप्पर चालक तुलसीपुर उपमहानगरपालिका 14 का 26 वर्षीय राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: कर्णालीवासीले निकै चास प्रतीक्षाका साथ हेरेको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको निर्माण कार्य अब अघि बढ़ाइने भएको छ। 1 दशकदेखि अल्पत्र परेको 900 मेगावाट क्षमताको जलविद्युत आयोजना तत्काल बढ़ाउन लगानी बोर्डले पहल गरेको हो। निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी जीएमआरले 1 दशक बितिसक्दा पनि लगानी जुटाउन नसकेपछि अल्झिएको परियोजनाले अब गति लिने अपेक्षा गरिएको छ। परियोजना विकास सम्झौता पीडीए अनुसार 2073 सालभित्रै लगानीको स्रोत जुटाउनु पर्ने र 2078 योजना निर्माण सम्पन्न गरेर उत्पादन शुरू गर्नुपर्ने सम्झौता रहेको थियो। तर पछिल्लो पटक माथिल्लो कर्णालीबाट उत्पादित विद्युत खरिद गर्ने निर्णयबाट बंगलादेश समेत पछि हटेपछि आयोजना थप अन्यलमा परेको छ। आयोजनाको 500 मेगावाट बिजुली बंगलादेशले नकिन्ने भएको छ। बंगलादेशको अन्तरिम सरकारले विशेष ऊर्जा ऐन अन्तर्गत गरिएका सबै सम्झौता रद्द गर्ने निर्णय गरेपछि माथिल्लो कर्णालीबाट बिजुली आयात अन्यलमा परेको छ। सरकार र जीएमआर बीच पहिलो पटक माघ 10, 2064 माथिल्लो कर्णाली परियोजनाको सर्वेक्षण तथा 300 मेगावाट विद्युत निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
0: सल्यानको कालीमाटी गाउँपालिका 7 सल्यान थरीमा खानेपानीको धारा पुगेपछि स्थानीय 4 किलोमिटर टाढाको मुहानबाट पानी ल्याउनु पर्ने बाध्यताबाट मुक्त भएका छन्। घर दैलोमा नै धारा पुगेपछि सल्यान थरीका बासिन्दाले झण्डै 6 दशकदेखि भोग्दै आएको खानेपानीको समस्या अन्त्य भएको हो। गाउँका 17 घर परिवारले अहिले घरकै धाराबाट पानी खान पाएका छन्। कालीमाटी गाउँपालिकाको 10 लाख रूपियाँ अनुदान र स्थानीय उपभोक्ताको 1 लाख रूपियाँ बराबरको जनश्रमदानमा गरी करिब 11 लाखको लागतमा खानेपानी योजना निर्माण गरिएको हो। 4 किलोमिटर टाढाको मुहानबाट ल्याइएको पानी बस्तीका 17 वटै घरमा धारा निर्माण गरी वितरण गरिएको छ। वडा नम्बर 7 का अध्यक्ष मित्रलाल रिजालले दुर्गम भूगोलका कारण योजना निर्माण चुनौतीपूर्ण भए पनि स्थानीयको आवश्यकता र लामो समयदेखिको समस्यालाई प्राथमिकतामा राखेर काम अघि बढ़ाइएपछि योजना सफल भएको बताउनुभयो। बस्तीमा करिब 35 घरधुरी रहेकोमा विद्युत खानेपानी लगायत समस्याले धेरै परिवार बसाइ सरेर अन्यन्त्र जानुपर्ने बाध्यता थियो। सल्यान थरीमा मोटर बाटो पुगे पनि विद्युत सुविधा भने अझै पुगिसकेको छैन। वडा नम्बर 7 को कुइयाबारी आसपासका क्षेत्रमा लामो प्रतीक्षा र संघर्षपछि हालै मात्र विद्युत पुगेकाले सल्यान थरीमा विद्युत विस्तार हुन अझै केही समय लाग्ने भएको छ। खानेपानीको समस्या समाधान भए पनि विद्युत र अन्य आधारभूत सेवाको अभावले दुर्गम बस्तीको जीवन सहज हुन सकेको छैन।
1: कर्णाली करिडोरको सिमकोट हिल्सा सड़कको फेरि अवरुद्ध भएको छ। बारी पहिरो सहितको आएको लेदोले नामका गाउँपालिका 2 को धाट केर्मीमा खहरे खोलामा निर्माण गरिएको कलबट बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ। 4 मिटर लम्बाई भएको सिमकोट हिल्सा सड़कमा पर्ने ढाट केर्मीको कलबट बारी पहिरोले बगाएपछि सड़क अवरुद्ध भएको हिल्सा सिमकोट सड़क योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो। वर्षापछिको बाढ़ी पहिरोले कलबट पूर्णरूपमा क्षति हुने गरी बगाएकाले सिमकोटबाट नामखा गाउँपालिकाको यातायात सेवा अवरुद्ध भएको उहाँको भनाइ छ। पक्की कलबट नै बगाएर लगेपछि यातायात सेवा अवरुद्ध भएको र विकल्पका रूपमा खहरे खोलामा सड़क निर्माण गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ। यसका लागि जेसीबी व्यवस्था गरेर सड़क निर्माण कार्य गरिने बताएको छ। 2 वर्ष अगाडि कलबटको निर्माण गरिएको थियो। सिबिस कर्णाली करिडोरको सिमकोट सरिसल्ला सड़क खण्डको ठहाल खोलामा निर्माण गरिएको कलबट पनि बाढ़ी पहिरोले पुरिएको हिल्सा सिमकोट सड़क योजनाले जनाएको छ। कलबट नदेखिने गरी बाढ़ी पहिरोले छोपेको छ। सड़क विभागले तयार पारेको कलबटको डिजाइनमाथि प्रश्न उब्जेको स्थानीयको गुनासो छ। खोलाभन्दा थोरै अग्लो हुने गरी कलबट निर्माण गरिएको कारण यो समस्या आएको स्थानीयको भनाइ छ। यता करिडोरको कबाडी सरिसल्ला खण्डको मकै खोलाको कलबट पनि पूर्णरूपमा क्षति हुने गरी बाढ़ीले बगाएपछि यातायातका साधनमा खोला साधनहरू खोला तरेर आउजाउ गर्दै आएका छन्।
0: धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: समय बदलियो।
3: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ। त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
4: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
3: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
4: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने। ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
3: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
4: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने। जमिनका प्वालहरू भए चुर्ने। सर्पको आश्रय हुने ठाउँहरू हटाउने। घरको झ्याल ढोकामा जाली राख्ने।
3: सर्प देखेमा टाढैबाट बाटो फेर्ने। सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने। सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
4: गाउँघरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने। सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने। सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने।
3: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने। विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ।
4: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने। बरु लाठी वा औजारको प्रयोग गर्ने। खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ। पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने।
3: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने। नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने। सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
4: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
3: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
4: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाई राख्ने।
3: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
4: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने। सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने। चारफुक गर्नतिर समय खेर नफाल्ने।
3: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
5: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
7: सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब समयभरि सहज र फलप्रद सेवा तपाईँको साथमा। माछा पुछ्रे ब्याङ्क।

0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले मुगुमा पहिरोले एस्काभेटर सहित चालक पुरिए, सहचालक घाइते, दाङमा टिप्परको ठक्करबाट बालकको ज्यान गयो। कर्णालीवासीले निकै चासोको साथ हेरेको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको निर्माण कार्य अब अघि बढ्ने लगानी बोर्डले चासो देखायो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब माथि खबर, कालीकोट प्रहरीले तिल्ला कर्णाली हाइड्रो पावरको इन्जिनियर हो भन्दै ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। प्रहरीले तिल्ला हाइड्रो 1 र 2 को नाम प्रयोग गरी सर्वसाधारणबाट 5 लाख रूपियाँ ठगी गरेको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका 9 का 35 वर्षीय कर्णवीर महतरालाई पक्राउ गरेको हो। उनलाई सदरमुकाममा मानमा ठगी गरिएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीमाथि तिल्ला हाइड्रो 1 को कर्मचारी हो भन्दै सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोप छ। महतराले हाइड्रो पावरमा लगानी गर्ने तथा रोजगारी दिलाउने लगायतका आश्वासन दिएर रकम लिएको प्रहरीको भनाई छ। महतराले कालीकोटको शुभकालिका गाउँपालिकाका अनन्त चौला गाई, शिक्षक रामबहादुर बोगटी, धनबहादुर बटला, रमेश बहादुर साई र भीमबहादुर साई सहितका व्यक्तिलाई ठगेको भन्दै उजुरी परेको छ। प्रारम्भिक विवरण अनुसार पीड़ितहरूबाट 5 लाख रूपियाँ ठगी भएको जनाएको छ। घटनाबारे प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
0: कर्णालीको हिमाली जिल्ला मुगुमा पहिलो पटक व्यवस्थित पेट्रोल पम्प सञ्चालनमा आएको छ। छायानाथ रारा नगरपालिका 3 तुम गेरुनीका करिब 4 करोड़ रूपियाँ लगानीमा अनुसार फ्यूल सप्लायर्स एण्ड डिस्ट्रीब्यूटर्स प्रणाली सञ्चालनमा आएको हो। 2080 कार्तिक 19 गते निर्माण शुरू भएको पेट्रोल पम्प करिब 3 वर्षपछि सञ्चालनमा आएको हो। यसअघि मुगुमा व्यापारीहरूले फाटफुट रूपमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आए पनि पर्याप्त इन्धन उपलब्ध नहुँदा स्थानीय यातायात व्यवसाय र पर्यटकले समस्या भोग्दै आएका थिए।
1: कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्कालाई प्रादेशिक सहित पार्क तथा वनस्पति उद्यान वीरेन्द्रनगर नगरपालिका 4 सुर्खेतले पर्यटन शुल्क पुनरावलोकनका सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ। मन्त्रालयमा पुगेर मन्त्री खड्काले पार्क सञ्चालन गरिरहेको भैरम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्र 40 नेतृत्वको टोलीले पर्यटन शुल्क पुनरावलोकन गर्न र पार्कको विकासमा आवश्यक बजेट व्यवस्थापन गर्न ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्र बुझाउँदै समूहका अध्यक्ष इन्द्र 40 विगतका वर्षमा पार्कको आमदानीको 10% प्रदेश सरकारलाई रोयल्टी पर्यटन शुल्क बुझाउने गरे पनि गत वर्षदेखि 10%बाट वृद्धि गरी 40% पुर्याएको भन्दै यो शुल्क आगामी वर्षदेखि पुनरावलोकन गरिदिन मन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताउनुभयो। उहाँले सरकारवाला पक्षसँग कुनै समन्वय नगरी कर्णाली प्रदेशको आर्थिक ऐनमा पार्कहरूमा कुल आमदानीको 40% पर्यटन शुल्क बुझाउनु पर्ने उल्लेख गरेकाले यो निर्णयले पार्क सञ्चालन गर्न कठिन हुने बताउनुभयो। गत आर्थिक वर्षमा पार्कमा कुल आमदानी 28,06,000 भएको र त्यसको 40% हुन आउने रकम 11,22,400 रूपियाँ प्रदेश सरकारको प्रदेश संचित कोषमा दाखिला गरेको समूहले जनाएको छ। पर्यटकहरूको प्रवेश शुल्कबाट उठाएको रकमको 40% कर लगाउँदा प्रदेश सरकारलाई संघीय सरकारले राजस्व बुझाउनु पर्ने, पार्कका कर्मचारीलाई सेवा सुविधा दिनुपर्ने तथा पार्क विकास तथा मर्मसम्मको काम गर्न नसकिने भएकाले आगामी वर्षदेखि बढ़ाएको शुल्कबारे पुनरावलोकन गर्न र पार्कको विकासका लागि वार्षिक बजेट समेत विनियोजन गरिदिन ज्ञापन पत्र बुझाएको समूहका अध्यक्ष 40 बताउनुभयो। ज्ञापन पत्र बुझ्दै मन्त्री खड्काले वृद्धि भएको पर्यटन शुल्क बारे बुझेर मन्त्री परिषदमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
0: यस्तै शहीद पार्कले प्रदेशको आन्तरिक पर्यटनमा टेवा पुग्नुका साथै प्रदेश सरकारलाई पनि राम्रो राजस्व बुझाइएको पाइएको भन्दै 81 वृद्धि गरिएको पर्यटन शुल्कबारे अध्ययन गरेर आर्थिक मामिला तथा योजना मन्त्रालय तथा मन्त्री परिषदमा लगिने मन्त्री खड्काको भनाइ छ। साथै आगामी वर्ष पार्कको थप विकासका लागि के गर्न सकिन्छ वन समूहको राय सुझाव लिएर आवश्यक कदम चालिने उहाँले बताउनुभयो। यस्तै मन्त्रालयका सचिव सञ्जीव कर्णले पनि ज्ञापन पत्रपछि मन्त्रीज्यू पनि सकारात्मक भएको हुँदा मन्त्रालयले यसबारे अगाडि बढ़ाउने जानकारी गराउनुभयो। ज्ञापन पत्र बुझाउने टोलीमा वन

0: 300 रूपियाँ कर्णाली प्रदेश सरकारलाई पर्यटन शुल्क बुझाइसकेको जनाएको छ।
1: फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला हुने अर्को छोटो विश्राम।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोन

0: पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट एसवाई नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैङ्कको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
2: आयो
3: होइन पाकै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
2: हो त नि रेडियो टाइगर आयो।
4: यो हो रेडियो टाइगर 79.2 MHz गर्जन छ सधैँ बाघ झैं।
5: नेपाली काँग्रेसको 15 महाधिवेशनमा सहमहामन्त्री तर्फको खुल्ला तर्फ 5000 मत गणना गर्दा रामहरि खतिवडा र अजय बाबु शिवाकोटीले अग्रता कायमै राख्नु भएको छ। आज बिहानसम्म 5089 मत गणना भएको छ। दुई सीटका लागि भइरहेको प्रतिस्पर्धामा खतिवडाले 2178 मत प्राप्त गर्नुभएको छ। शिवाकोटी दोस्रो स्थानमा रहेर 1556 मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा डिल्लीराम सुवेदीले 1330 मत प्राप्त गर्नुभएको छ। देवेन्द्र राज कणेलले 1012, सञ्जीव ढुङ्गानाले 901, विकास कोइरालाले 815, अमृत कुमार अरियालले 666, रमेश प्रसाद धमलाले 580 र विमल राज छेत्रीले 196 मत प्राप्त गर्नुभएको छ। यस्तै कांग्रेसको 35 वर्ष मुनिको सदस्य तर्फको मतगणना पनि शुरू भएको छ। मंगलबार बिहानसम्म केन्द्रीय सदस्यको 35 वर्ष मुनिका युवातर्फ 2000 मत गणना भएको छ। सात पदका लागि भइरहेको प्रतिस्पर्धामा पहिलो स्थानमा सचिन तिमिल सेना हुनुहुन्छ। 2010 मत गणना हुँदा उहाँले 929 मत प्राप्त गर्नुभएको छ। दोस्रो स्थानमा सुशील भट्टले 882 मत प्राप्त गर्नुभएको छ। तेस्रोमा अभिषेक यात्रेयले 792, चौथोमा आदर्श मल्लले 785 र पाँचौंमा डाक्टर आयुष बगालेले 718 मत प्राप्त गर्नुभएको छ। त्यस्तै छैठौं स्थानमा रोशन बस्नेतले 660 मत प्राप्त गर्नुभएको छ। सातौं स्थानमा सौगात थापाले 552 मत प्राप्त गर्दा उहाँलाई शैलेश मिश्रले 521 मत सहित पछ्याइ रहनु भएको छ।
6: हेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। रूसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देश विरूद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढ़िरहेका बेला उत्तर एटलान्टिक सन्धि संगठन नेटोले चेतावनी दिएको छ। नेटो शीर्ष सैन्य कमाण्डरले रूसलाई सम्भावित आक्रमणको सामना गर्न गठबन्धन समक्ष रहेको बताएका छन्। नेटोका सर्वोच्च सहयोगी कमाण्डर युरोप अमेरिकी जनरल एलेक्सन्सले पोल्याण्डको वार्सामा सुरक्षा सम्मेलनमा गठबन्धनको विजयको सिद्धान्त प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसले कार्यक्रम आक्रमणको प्रतिरोध र आवश्यक परे त्यसलाई परास्त गर्ने नेटोको क्षमता स्पष्ट पार्ने अपेक्षा गरेको छ। जर्मनीको विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला परेपछि युरोपमा रूसको गतिविधिबारे चिन्ता बढ़ेको छ।
5: यस्तै भारतमा जन्तरमन्तरमा प्रदर्शन स्थल हटाइएको छ। भारतीय संचार माध्यमका अनुसार त्यहाँ आन्दोलन गर्न नपाइने भएको हो। अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिने गरी तोकिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विरोध प्रदर्शन भइरहेको बेला प्रहरीले पछिल्लो निर्णय गरेको हो। भारतको संसद भवन तथा प्रमुख संघीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेधशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित थियो। अब त्यहाँ विरोध प्रदर्शन गर्न नपाइने भारतीय संचार माध्यमहरूले जनाएका छन्।
6: भेरी खबरको अन्त्यमा अब खेल खबर। नेपाली क्रिकेट टोलीले एक दिवसीय मान्यता जोगाउने सम्भावना बलियो बनाएको छ। आईसीसी क्रिकेट विश्वकप लिग दुईको अपना अन्तिम श्रृंखलामा नेपालले विजय शुरूआत गर्दै सम्भावना बलियो बनाएको छ। रोहित कुमार पौडेलको ऐतिहासिक शतकीय पारीसँगै नेपाली क्यानडालाई 24 रनले हराएको छ। ओमानको अल अमिरातमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको

0: त्यो थियो 236 ओवर लक्ष्य पछ्याएको कारण 48 ओभर 4 बलमा 211 रनमै समेटेको थियो। जीसँगै नेपालले लेग बीमा 33 खेलबाट 12 जितसहित 36 अङ्क जोडेको छ। नेपालले तालिकाको 6 औं स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अङ्क सहित 7 औं स्थानमा रहेको छ। जारी श्रृंखलामा नेपालले आज घरेलु टोली ओमानसँग खेल्नेछ, फेरि क्यानाडा र ओमानसँग 1-1 खेल खेल्नेछ।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: मुगुमा पहिरोले एक्सकाभेटर सहित चालक पुरे, सहचालक घाइते। बाङमा टिप्परको ठक्करबाट बालकको ज्यान गयो।
1: कर्णालीवासीले निकै चासोको साथ हेरेको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको निर्माण कार्य अब अघि बढ्ने लगानी बोर्डको चासो।
0: बबई नदीको निरन्तर कटानले बर्दियाको बारबर्दिया जब्दी क्षेत्रमा किसान मर्कामा नियन्त्रणका लागि पहल नभएको गुनासो।
1: र आईसीसी क्रिकेट विश्वकप लिग 2 नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै। हवस् त, तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: यस टाइम सेका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाओ।
4: धेरै धेरै धन्यवाद छ है नानी।
5: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ?
4: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रै देखिएकी छ।
5: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
4: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
5: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक।
4: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
5: सम्पर्क मोबाइल नम्बर 98400046368।
2: के तपाईँलाई दुनाका परि चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबु नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउ बर्दिया
0: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ छ।

0: सन्जो कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 35582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजै।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम सेटका साथमा केपी पोली क्लिनिक भिगा बजार बर्दिया।
1: सीधा कुरा प्रश्न विचार
0: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 8 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेश।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश निवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। नेपाली श्रमिकका लागि मलेसिया लामो समयदेखि प्रमुख गन्तव्य देश मध्ये एक हो, तर केही समय यता मलेसियामा श्रमिक पठाउने प्रक्रियालाई लिएर देखिएको विवादले वैदेशिक रोजगारीको क्षेत्रमा गम्भीर बहस ल्याएको छ। मलेसियाले नेपाली श्रमिक भर्नाका लागि सूचीकृत 25 म्यानपावर कम्पनीलाई नै निरन्तरता दिने अडान सहित कूटनीतिक नोट पठाएको छ। यसले नेपालमा म्यानपावर व्यवसाय, सरकार र श्रमिक बीच अनेक प्रश्न उब्जाएको छ। मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मार्फत ठगी र शोषण रोक्न खोजिएको तर्क गर्दै आएको छ। अर्कातर्फ कम्पनीहरू प्रतिस्पर्धी ढंगले श्रमिक पठाउन पाउनुपर्ने माग गरिरहेका छन्। पहिले 25 कम्पनीमा सीमित भनिएको व्यवस्था पछि 250 पुगेको चर्चाले यसलाई सिन्डिकेट भन्ने कि व्यापारिक खिचलो भन्ने प्रश्न छ। श्रमिकको खर्च महँगो भएको गुनासोले विवादलाई झन जटिल बनाएको छ। यो विषय व्यवसायीका स्वार्थमा मात्र सीमित छैन, यसको सीधा असर श्रमिकको खर्च, सुरक्षा र रोजगारीका अवसरमा पर्छ। साथै नेपाल र मलेसिया बीचको श्रम तथा कूटनीतिक सम्बन्ध समेत प्रभावित हुन सक्छ। आजको देश परदेशमा हामी मलेसिया सिन्डिकेट विवादको कारण, यसको असर, सिन्डिकेटको आरोप, कम्पनीको मागको औचित्य, सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गर्छौ।
1: नेपालको र मलेसियाको श्रम सम्बन्ध चाहिँ कस्तो हो?
2: नेपालीहरूलाई विश्व श्रम बजारमा मेहनती, यो हार्डवर्किङ अनि एकदमै इमान्दार, लगनशील भनेर त्यो किसिमको चाहिँ इज्जत चाहिँ नेपालीहरूको छ। र त्यो इज्जत चाहिँ दशकौंदेखिबाट मलेसियाले पनि नेपालीहरूलाई दिइरहेको अवस्था हो अथवा विश्वास गरिरहेको अवस्था हो। उनलाई स्वभावत उनलाई श्रमिकहरू आवश्यक छ। त्यो श्रमिकहरू पनि विभिन्न देशहरूबाट लैजान सक्दथ्यो। उसले नेपाललाई पनि छनौट गर्यो। त्यो हुनुले चाहिँ के भयो भने नेपालीहरू जति बेला हामी नेपालमा यो बेरोजगारीको अहिले हाम्रो ठूलो समस्या छ, मैले त बेरोजगारीको महामारी पनि भन्ने गरेको छु, त्यो शब्दमा कतिको विमति होला, त्यो अवस्था भएको कारणले गर्दाखेरिमा उसले हामीलाई त्यसरी विश्वास गरिदिनु यो हाम्रो लागि ठूलो कुरो थियो। तर यो फेरि दया गरेको मात्रै कुरो चाहिँ होइन, अन्त त फेरि हामीले हाम्रो मेहनतको पारिश्रमिक लिने हो। त्यो पारिश्रमिक लिएर मेहनत गर्ने अवसरको रूपमा हामीले लियौं, नेपालीहरूले लियौं भने उसले चाहिँ नेपालीहरू इमान्दार हुन्छन्, मेहनती हुन्छन्, त्यस कारणले गर्दा त्यहाँकै श्रमिकहरूलाई चाहिँ हाम्रो देशमा भित्र्याउ भन्ने हिसाबले उसले खुला गरिदिनु पनि हाम्रो लागि एक मानेमा त्यो सहयोगी नै बन्न गयो। यो दशकौंदेखिबाट चलिरहेको अवस्था छ। तर बेला बेलामा चाहिँ भन्छ नि टर्बुलेन्स भन्छ नि, फ्लाइटमा लामो जुन हवाई यात्रा गर्दाखेरिमा चाहिँ बेला बेलामा चाहिँ त्यो जहाजहरू हल्लाउने भने त एउटा कदा चाहिँ यस्तो किसिमको टर्बुलेन्सहरू पनि हुने गरेको चाहिँ देखिन्छ। हालसालै पनि पछिल्लो समयमा पनि केही केही टर्बुलेन्सहरू चाहिँ आएको देखियो।
1: यो म्यान पावर कम्पनीको सिलसिलामा यसै सन्दर्भमा हामी चर्चा पनि गर्छौं। यो अझै भनौँ न सतही कुराकानी गर्दाखेरि जति 25,000-3,000 हाराहारीमा वैदेशिक रोजगारीमा दैनिक त्यति नेपालीहरू जाने गर्नु भएको छ, र त्यो मलेसियामा चाहिँ कति मान्छेहरू हुनुहुन्छ होला अथवा दैनिक कति जति जानुहुन्छ होला?
2: यो मलेसिया वान अफ द लार्जेस्ट चाहिँ नम्बर अफ नेपाली चाहिँ त्यहाँ जाने गरेको देखिन्छ। हुन त त्यो ठूलो संख्यामा जानेहरू मध्येमा अहिले पछिल्लो वर्षहरूमा चाहिँ मलेसिया लगायत साउदी अरेबिया, युएई र कतार नै ठूलो संख्यामा देखिन्छ। कहिले कहिले मलेसिया नम्बर वान, सबैभन्दा लार्जेस्ट नम्बर गएको पनि देखियो भने कहिले कहिले अर्को कन्ट्रीले जित्ने खालको, तर त्यो 1.5-2 लाखको हाराहारीकै चाहिँ प्रतिवर्ष नयाँ त्यो खालको जाने गरेको देखियो। यो हिसाबले हेर्दाखेरि चाहिँ प्रमुख चार गन्तव्य मध्येको मलेसिया हो। कहिले यो पहिलोमा पर्छ, कहिले दोस्रोमा झर्छ, यो ठूलो संख्यामा चाहिँ नेपालीहरू जाने गरेको र अहिले भनेको जस्तो नेपालीहरूले अवसर पाउने गरेको चाहिँ देश हो।
1: मलेसियाको र नेपालको जुन श्रम सम्बन्धमा बेला बेला टर्बुलेन्स आउँछ भनेर भन्नुभयो, कस्ता टर्बुलेन्स आउँछन् अब यसलाई पनि प्रश्न पारिदिनुहोस्।
2: कहिले कहिले कस्तो भयो भने उसले एकतर्फी रूपमा खास गरिकन केही सामान्य विषयहरू आउनु अस्वाभाविक होइन, अरू देशहरूसँग नै आउँछ, दुई तर्फका सरकारहरू अथवा राज्यका निकायहरू बस्छन्, त्यसलाई चाहिँ समाधान गर्छन्, अगाडि बढ्छन्। त्यो हामी नेपाल नेपाल र नेपालको नेपालीहरूको श्रम गन्तव्य देशहरूमा मात्रै नभइकन अरू देश र अरू देशका श्रम गन्तव्यहरूमा नै यस्ता चिजहरू हुनेलाई अस्वाभाविक मान्न सकिएन, होइन, मतलब स्वाभाविक हो त्यो। मलेसियाको सन्दर्भमा चाहिँ खास गरिकन मैले देखेको चाहिँ पछिल्ला चरणमा कहिले स्वास्थ्य परीक्षण चाहिँ फलानुबाटै गर भनेर एकतर्फी रूपमा चाहिँ उसको डिसिजन भनौँ अथवा उसको धारणाहरू अथवा उसका चाहिँ एउटा उसको उसले सोचेका कुराहरू चाहिँ हामी माथि लाद्ने, कहिले फलानु चाहिँ रिक्रुटमेन्ट कम्पनीबाट मात्रै पठाऊ अरूबाट पठाएकोलाई म स्वीकार गर्दिनँ भनेर चाहिँ त्यो चिजहरू लाद्ने, यो चाहिँ नि एकतर्फी रूपमा चाहिँ अलिकति बल मिच्याइ जस्तो खालको, अलि कडा शब्दमा भन्यो भने अलिकति हेपाई जस्तो त्यो चाहिँ गरेको चाहिँ देखिन्छ। यो भन्दा बाहेक चाहिँ अरू चाहिँ हाम्रो रिलेसनहरू स्मुथ नै थियो, तर यो चाहिँ बेला बखतमा देखिरहेको छ, यो रिपिटेडली देखियो। कहिले स्वास्थ्य परीक्षणको नाममा गएको वर्ष पनि अब विभिन्न क्राइटेरियाहरू तोकेर त्यो क्राइटेरिया पूरा गर्नेहरूले पठाएकोलाई मात्रै स्वीकार गर्छु भनेर भन्नु, र हालसालै चाहिँ अझ त्यो क्राइटेरिया तोकिने मात्रै नभइकन हाम्रो जुन आफ्नो प्रशासनिक टेरिटोरीभित्र नेपालले निकायको प्रशासनिक टेरिटोरीभित्र ऊ प्रवेश गर्ने मात्रै नभइकन अहिले त 25 पठाएकोलाई मात्रै अथवा उसको एसोसिएटहरूले पठाएकोलाई मात्रै चाहिँ म मान्यता दिन्छु, अरूले पठाएकोलाई चाहिँ म लिँदिनँ भनेर त्यो हदसम्मको चाहिँ कडाइपन चाहिँ उसले एकतर्फी रूपमा चाहिँ लाद्नु, नेपाल सरकारले चाहिँ होइन हामी बसेर सल्लाह गरौँ एउटा वे आउट निकालौँ भन्दा भन्दै पनि एकतर्फी रूपमा चाहिँ बल्मी चाहिँ गरेको गरे चाहिँ देखियो, यस्ता किसिमका चाहिँ ट्रेन्डहरू चाहिँ देखियो जुन आफैमा उपयुक्त भएन कि भन्ने मलाई लाग्छ, यसको विश्लेषण गरौँला।
1: त्यो जुन तपाईँले फिजिकल स्वास्थ्य चेकअपको बारेमा कुराकानी गर्नुभयो त्यहीबाट एउटा मनोबोली तरिकाबाट लाग्ने नै भन्नुभयो तपाईँले, र अहिले चाहिँ जुन मेन पावर कम्पनीहरूको एउटा सिन्डिकेटको आरोप लगाइरहेका छन् मेन पावर कम्पनीहरूले, जुन चाहिँ नेपालको संविधान विपरीत छ भन्ने उनीहरूको भाष्य पनि त्यस्तो छ, यो चाहिँ कसले निर्णय गर्छ कसरी गर्छ होला?
2: यो खास गरिकन अब जस्तो कुनै देशमा नेपालीहरूलाई रिक्रुट गर्नको लागि रोजगारीको लागि रिक्रुट गर्नको लागि चाहिँ नेपाल सरकारले गर्ने हो यो नेपालको सन्दर्भमा मात्रै नभएन अरू देशहरूमा पनि हुने यही हो। सम्बन्धित देशले चाहिँ रिक्रुटरहरूलाई लाइसेन्स दिन्छ, त्यो लाइसेन्स एजेन्सीले मार्केट प्रमोसन गर्छ, गन्तव्य देशको इम्प्लोयरहरूसँग उसले नेगोसिएसन गर्छ, म तिमीले चाहेको किसिमको स्किल भएका योग्यता भएका स्वास्थ्य भएका चाहिँ वर्करहरू म रिक्रुट गरिकन तिमीलाई पठाउँछु भनेर उनीहरूले गर्छन्, अथवा वर्कर आफैले चाहिँ जब एप्लाई गर्छ र अनि त्यसपछि वैदेशिक रोजगारीमा जाने चिज चाहिँ सम्भव हुने हो सम्बन्धित देशले भिसा दिएमा र श्रम स्वीकृतिहरू दिएमा। भनिसकेपछि त्यो चाहिँ भनेको खास गरिकन स्रोत कन्ट्री हाम्रो सन्दर्भमा चाहिँ नेपाल सरकारले जसलाई लाइसेन्स दिएको छ उनीहरूले चाहिँ मार्केट प्रमोसन गरेर खुला बजारमा मार्केट प्रमोसन गरेर डिमान्डहरू लिएर आएर अनि त्यो डिमान्ड बमोजिमको चाहिँ क्वालिफिकेसन भएका स्किलहरू भएका वर्करहरूलाई चाहिँ रिक्रुट गरेर पठाउने हो हाम्रो कानुन, वैदेशिक रोजगार कानुनले नै त्यही भन्छ। त्यो कारणले गर्दाखेरि यसमा चाहिँ होइन म फलानुले पठाएकोलाई मात्रै म लिन्छु, अर्कोले पठाएको चाहिँ लिन्न भन्नु चाहिँ एउटा कुनै देश सोभरेन देश हाम्रो अहिलेको सन्दर्भमा नेपालले जुन लाइसेन्स दिएको छ नेपाल सरकार स्टेट एजेन्सीले त्यो लाइसेन्स एजेन्सी कुनैले पनि पठाउन पाउनु पर्ने हो। अब त्यसलाई चाहिँ होइन फलानुले पठाएको मात्रै लिन्छु भनेर यो डोमेनभित्र चाहिँ कुनै गन्तव्य देश चाहिँ प्रवेश गर्ने होइन, किनभने यो चाहिँ एउटा राष्ट्रको चाहिँ जुन छ लाइसेन्सिङ थ्रु चाहिँ एउटा राष्ट्रले चाहिँ आफ्नो अधिकार अथोरिटी प्रत्याजन गरे हो रिक्रुटरहरूलाई, रिक्रुटमेन्ट एजेन्सी चलन चल्दीको भाषामा म्यान पावरहरूलाई। भनेपछि यसमा चाहिँ तिमीले जुन लाइसेन्स दियो त्यो नै ठिक छैन भन्ने अर्थ लाग्यो नि त, किनभने म फलानुलाई चाहिँ मान्यता दिन्छु बाँकी रहेकोलाई दिन्न भन्नुको अर्थ त नेपाल सरकारले लाइसेन्सिङ जो गर्यो त्यसैलाई नै उसले नटेरिया भयो नि त। भनेपछि यो डोमेनभित्र पर्नु चाहिँ यो उपयुक्त होइन।
1: भनेपछि जसरी म्यान पावर कम्पनीहरूले चाहिँ मलेसियाले सिन्डिकेट लगाउन खोज्यो भन्ने एउटा आरोप लगाउँदै आइरहेका छन् तपाईँको कुराबाट पनि लगभग त्यही नै हो भन्ने कुरा बुझ्नु पर्यो।
2: यो सिन्डिकेट भन्ने शब्द प्रयोग भएको मैले पनि देखिरहेको छु। अब यसको अर्थमा मेरो धारणा पनि यो अर्थ जुन छ सिन्डिकेटको अर्थ जुन लगाइन्छ त्यस तात्विक भिन्नता छैन, यद्यपि म सिन्डिकेट भन्ने शब्द प्रयोग नगरे तापनि यसरी नेपाल सरकारले लाइसेन्स दिएको भनेको उसले प्रक्रिया पुरा गरेर दिएको छ, उसले त्यो ग्यारेन्टी लिनेदेखि लिएर सबै चिजहरू प्रक्रिया पुरा गरेर कानुन बमोजिम दिएकोलाई म मान्यता दिन्न भनेर सर्टेनलाई मात्रै दिन उसले चाहिँ अथवा 25 वटालाई दिन्छु अथवा त्यसको एसोसिएट अरू 10 वटालाई दिन्छु भन्ने हिसाबले गर्नु भनेको चाहिँ यो चाहिँ लिमिट गरेको हो। अब त्यसलाई सिन्डिकेट भन्ने शब्द प्रयोग गर्नु भने अन्यथा नहुँदो हो। यसले के गर्छ र अनि यो हुनु हुँदैन भन्ने मेरो धारणा रह्यो भने चाहिँ यसले मोनोपोली चाहिँ नै बनाउँछ भनेको यो जो 20-25 वटा छ यसरी यो सीमित गरिदिँदाखेरिमा र कम्पिटेटिभ खुला कम्पिटिसन नहुनुले चाहिँ के हुँदो रहेछ भने एक्सप्लोइटेसन र एब्युसिभ रिक्रुटमेन्टको चाहिँ सम्भावनाहरूलाई चाहिँ नि उच्च बनाउँछ अथवा बढाउँछ। त्यसले चाहिँ अन्त्यत वर्करहरू सफर गर्छन्। त्यस कारणले गर्दा यसरी लिमिट गर्नु हुँदैन। त्यसलाई सिन्डिकेट भन्ने शब्द जसले प्रयोग गर्नुभएको छ मैले आफूले प्रयोग नगरे पनि अर्थ चाहिँ फेरि त्यही हो, मतलब यस्तो गर्नु हुँदैन।
1: त्यो अघि हामीले अफ द रेकर्ड कुराकानी पनि गर्यौं, 25 सुरुमा त्यसपछि 250 त्यसका शाखा कम्पनीहरू भन्ने कुरा आयो, त्यसको आधार पनि केही तोकिएको छैन। कसरी उहाँहरूलाई मात्र तोक्नुभयो? अब केहीले त अब होइन, उहाँहरूले पठाइरहनु भएको छ, अनुभव छ भन्ने कुराहरू छ अथवा अरूभन्दा अलिकति फरक क्षमताका हुनुहुन्छ भन्ने त अब ल ठिकै छ भन्नु पनि सकिन्थ्यो। यतिसम्म भन्नुभएको छ कि म्यान पावर कम्पनी जुन 250-275 जनाको संख्या जतिको संख्या छ त्यसमा उहाँहरूले मलेसिया श्रमिक नै पठाउनु भएको छैन भन्ने कुरा पनि गर्नुभएको छ आएको छ। अब यसलाई चाहिँ के गर्ने, कसरी हेर्ने?
2: त्यसले चाहिँ शंका उत्पन्न गरायो वास्तवमा, र यो चाहिँ केवल माफिया जो वैदेशिक रोजगार व्यवसायी संघको मात्रै आर्गुमेन्ट हो कि उनीहरूले कतै आफ्नो स्वार्थलाई मात्रै पो हेरे कि भनेर शंका गर्ने हो भने पनि त्यो शंका गर्ने ठाउँ पनि यसले चाहिँ त्यति दिएन। किनभनेदेखि जसरी 25 वटालाई सेलेक्ट गरियो भन्यो, त्यो 25 वटालाई सेलेक्ट कसरी गरियो त त्यसको कुनै पनि ट्रान्सपरेन्ट आधारहरू देखिएन। केही समय अगाडि के भनेको थियो भने कमसेकम 5 वर्षसम्म मलेसिया वर्कर चाहिँ रिक्रुट गरिसकेको हुनुपर्ने अथवा यति स्क्वायर फिटको चाहिँ अफिस भएको हुनुपर्ने अथवा यो भएको हुनुपर्ने भन्ने जो क्राइटेरियाहरू तोकिएको थियो भनेर एकातर्फ भनियो पहिला। त्यही क्राइटेरिया चाहिँ फेरि अहिले 25 वटा तोक्ने बेला चाहिँ त्यो क्राइटेरियाहरू चाहिँ मिट नगरेको भन्ने भनाइ नाफियाको आयो भनिसकेपछि अनि यो के हो त भनेर बुझ्न खोज्ने तपाईँ जस्तो म जस्तो मान्छेहरूलाई यो कसरी चाहिँ 25 वटा सेलेक्ट भयो भन्ने त्यो पनि थाहा छैन भनिसकेपछि मलाई चाहिँ के लाग्छ भनेदेखि चाहिँ कहिले चाहिँ अब यसरी 25 वटा सेलेक्ट गर्नुभन्दा अगाडि सार्वजनिक सूचना भयो कि भएन, इन्ट्रेस्टेडहरूले चाहिँ त्यसमा चाहिँ कम्पिटिसन गर्न पाए कि पाएनन्, अनि तोक्दाखेरिमा चाहिँ तोक्ने मापदण्ड यो 25 वटा अथवा 30 वटा अथवा 200 वटा जतिवटा तोक्नु छ यदिलाई चाहिँ हामीले सर्ट लिस्टिङ गर्छौँ, पहिला लङ लिस्टिङ गर्छौँ अनि त्यसपछि सर्ट लिस्टिङ गर्छौँ र उनीहरू मार्फत चाहिँ हामी व्यवसाय गर्छौँ भनेर भन्ने हो भने एक त त्यो सिद्धान्त त त्यो मिल्दैन, मैले अघि बताइसकेँ। ल एकछिनलाई त्यो गर्ने भन्ने हो भने त्यसको प्रोसेस ट्रान्सपरेन्ट हुनु पर्थ्यो, सबैलाई जानकारी हुनु पर्थ्यो, सम्बद्ध सबैलाई जानकारी हुनु पर्थ्यो, मूलत नेपाल सरकारलाई जानकारी हुनु पर्थ्यो र नाफिया जस्तो एसोसिएसनलाई जानकारी हुनु पर्थ्यो, अनि त्यसपछि त्यसको प्रोसेसहरू ट्रान्सपरेन्ट हुनु पर्थ्यो, र अनि सेलेक्सनको आधार चाहिँ के हुनु पर्थ्यो त भन्दाखेरिमा यति वर्ष पुगेको अथवा यति स्क्वायर फिटको अफिस भएको मात्रै होइन, त्यो हुनुमा मेरो विमति छैन, तर हुनु चाहिँ के पर्थ्यो भने त्यो सम्बन्धित रिक्रुटमेन्ट एजेन्सीको ट्र्याक रेकर्ड के छ, उस एक्सप्लोइटेसन अथवा एबिसिएफ रिक्रुटमेन्टमा इन्भल्भ छ कि छैन, उसको ह्युमन राइट्स स्ट्यान्डर्डहरू वर्कर प्रति गरिने उसका ह्युमन राइट स्ट्यान्डर्डहरू के छन्, त्यो स्ट्यान्डर्डलाई चाहिँ कथम कदाचित केही समस्या आएको बेलामा एड्रेस गर्ने मेकानिजमहरू कतिको बनाएको छ, उसका बोर्ड अफ डिरेक्टरदेखि लिएर उसको स्टाफको टिमहरू यो वर्कर राइट फेयर रिक्रुटमेन्टमा कतिको वेल ट्रेन छन्, वर्कर फ्रेन्डली कतिको छन् भन्ने यो सबै चिजहरू हेरेर अरू रिक्रुटमेन्ट एजेन्सीहरूसँग चाहिँ म लिन सक्दिनँ, किनभने यिनीहरू एबिसी रिक्रुटमेन्ट गर्दा रहेछन्, यिनीहरूले एक्सप्लोइटेसनमा सामेल भएका रहेछन्, पटक पटकको ट्र्याक रेकर्डहरू खराब भएको रहेछ, त्यस कारणले गर्दा म ती खराब भएकाहरूसँग ट्र्याक रेकर्डहरू खराब भएकाहरूसँग चाहिँ म लिन सक्दिनँ, फलानुको चाहिँ त्यस्तो ट्र्याक रेकर्डहरू राम्रो रहेछ, म राम्रो भएकोहरूसँग मात्रै लिन्छु भनेर भने भए त्यहाँ विमति गर्ने कुनै ठाउँ नै छैन, होइन त्यो नगरिकन ब्ल्याङ्केट कुनै प्रोसेसको ट्रान्सपेरेन्सी पनि छैन, म फलानुबाट मात्रै लिन्छु भनेर भन्नु र स्वयं रिक्रुटिङ एजेन्सीहरू जो छन् र स्वयं नेपाल सरकारले समेत पनि विमति र यो चाहिँ एउटा विरोध गरिरहेको अवस्थामा दुई पक्ष बसेर हुन्छ नि त, पहिला बरु केही समय पज गरौँ दुई चार हप्ता बरू पज गरौँ, केही नै बिग्रिँदैन, अनि डायलग गरौँ, एउटा चाहिँ तपाईँहरूको कुरा पनि सुनौँ, हाम्रो कुरा पनि भनौँ, अनि गरौँ त भनेर भन्ने त्यो पनि देखिएन। र हिजो अस्ति मात्रै आएको न्युजमा त के देख्यो भने नेपाल सरकारले मेमो नै पनि लेखेर दिएको छ। त्यसमा उताबाट जवाब के आयो भने तिमीले जे जे लेखेर दिए पनि, मतलब शब्दहरू त्यो थिएनन् होला, तिमीले जे जे भने पनि म मान्नेवाला छैन, ती 25 वटाबाट आउँछन् र त्यसको एसोसिएटहरूबाट आउँछन् भने ठिक छ, होइन भने म लिने होइन भनेर भन्नुले त यो त टोटल्ली बलमी चाहिँ भयो। यो चाहिँ कस्तो भने अघि नै मैले शब्द प्रयोग गरेँ नि, हामीलाई हेपेकै जस्तो अवस्था भयो। अब यो यसको पछाडिको कारणको बारेमा कुरा अहिले सम्भव त गरिन्छ होला, यसको पछाडिको कारण चाहिँ के हो भनेदेखि कतै हाम्रो पनि लेबर डिप्लोमेसी कमजोर भयो कि त्यो कारणले गर्दा यो हेपाई पो हुनु परेको हो कि भन्ने मलाई लाग्छ। तर मलेसियाको साइडमा हेर्दाखेरि चाहिँ उसले हामीलाई हेप्यो, उसको प्रोसेस ट्रान्सफरिङ छैन, यो गलत भयो।
1: एउटा मलेसियाले जुन अभ्यास गर्यो यो पालि, अनि त्यस्तै खालको अभ्यास अब युएई भनौँ होइन, जुन हामीले चाहिँ यो श्रम जनशक्तिहरू धेरै देशहरू विशेष गरी खाई ठाउँहरूमा पठाइरहेका छौँ, गइरहनु भएको छ, जुन ठाउँमा चाहिँ श्रमिकहरू धेरै जानुहुन्छ, र त्यति ठाउँहरूले चाहिँ यस्तै प्र्याक्टिसहरू नगर्न पनि नसक्लान् भन्न पनि सकिएन। भोलि गएर यस्तो भयो फेरि जस्तो अहिले मलेसियाले गर्यो, त्यो अरू ठाउँ युएले गर्यो, कतारले गर्यो, अर्को देशले गर्यो भने त के होला।
2: कहिले कहिले यो ब्याड एक्जाम्पलहरूलाई चाहिँ एकदम ऱ्यापिडली अनुसरण गर्ने पनि चलन छ। तिमीले पनि त यसो गरेका थियौ, मैले गर्न नहुने भन्ने खालको नि जो चलन चल्तीमा हाम्रो समाजमा चाहिँ सुन्ने गरिन्छ नि, त्यो ब्याड एक्जाम्पलहरूलाई चाहिँ प्रेसिडेन्टको रूपमा चाहिँ बसाल्ने पनि गरेको देखिन्छ। यो मलेसियाले अहिले जे गरिरहेछ नेपाल उप अथवा अरू अरू कन्ट्री उप पनि उसले त्यो गरिरहेछ, नेपालको लागि मात्रै चाहिँ पक्कै होइन है, त्यो चाहिँ अरूले चाहिँ एउटा नजिरको रूपमा स्थापित नगरौँ न, त्यो अभ्यासहरू चाहिँ नगरौँ, तर एउटाले गर्छ अनि त्यस पछाडि अर्कोले गर्छ भने धेरैले पनि गर्दैन के भएर, अनि त्यो हुनुले चाहिँ के हुन्छ भने एउटा सोभरेन जो कन्ट्री छ उसले चाहिँ एउटा नियम छ, उसका कानुन छन्, संसदले पारित गरेको, जननिर्वाचित संसदले पारित गरेको कानुन छ, त्यो कानुन बमोजिम लाइसेन्सिङ गरेको छ, अनि आफ्नो चाहिँ नि त्यो अनुसारको गभर्नेन्स सिस्टम छ, यस सिस्टमको कुनै अर्थ नै नहुने गरिकन उसले चाहिँ एकतर्फी रूपमा चाहिँ लाद्ने खालको चाहिँ जो मलेसियाले गर्यो, त्यो अरू कन्ट्रीले पनि यो ब्याड एक्जाम्पलबाट लाई इस्टाब्लिस गर्नको लागि अरू कन्ट्रीले पनि मलेसियाले गरेका छ, हामीले गर्दाखेरि के फरक पर्यो भनेर भन्यो भने यो दुर्भाग्यपूर्ण हुन्छ। र यसले चाहिँ के हुन्छ भने एउटा सोभरेन कन्ट्रीको जो ल सिस्टम छ, जो गभर्निङ सिस्टम छ, त्यो सिस्टमको कुनै अर्थ नै छैन भन्ने किसिमको चाहिँ अवस्थामा पुर्याइदिन सक्छ अथवा निरीह अवस्थामा पुर्याउन सक्छ। यो ब्याड एक्जाम्पलहरू चाहिँ अनुसरण गर्ने चाहिँ अलिकति ऱ्यापिडली हुन सक्ने भएको भएर नहोस्, तर यो हुँदैन भन्ने पनि के छ र हुन नै सक्दो हो तर नहोस्।
1: यो अलिकति दुई पक्षको कुराकानी केलाउँदाखेरि मलेसियाले के भनेको छ भन्दाखेरि श्रमिकहरू नठगिउन् भनेको छ, त्यसको लागि चाहिँ हामीले यस्तो गरेका हौं भन्ने एउटा उसले तर्क दिएको छ। र यतापट्टि हाम्रो नेपाली म्यान पावर कम्पनीहरूले पनि के भनेका छन् भन्दाखेरि त्यस्तो गर्दाखेरि मोनोपोली हुन्छ, श्रमिकहरूलाई आर्थिक भार बढ्छ भन्ने कुरा गरेका छन्। दुवै पक्षको कुरा एउटो छ, अब यसलाई चाहिँ कसरी बुझ्ने, कसरी केलाउनु, कसरी छुट्याउनु?
2: हाम्रो रिक्रुटमेन्ट एजेन्सीहरू पनि दुधले धोएको चाहिँ रहेनन्। बेलाबखतमा स्वार्थ पर्दाखेरिमा चाहिँ श्रमिकहरूकै हितको लागि भन्ने न्यारेटिभ चाहिँ प्रयोग गरेको चाहिँ देखियो, तर उनकै हातबाट श्रमिकहरू शोषणमा नपरेका, ठगीमा नपरेका छन् र छैनन्। तर त्यो भनिरहँदाखेरिमा चाहिँ यति बेला चाहिँ नाफियाले भनेको कुरामा चाहिँ बढी दम छ। भन्नुको अर्थ यो लिमिट गरिदिँदाखेरिमा जो ओपन मार्केटमा चाहिँ केहीलाई मात्रै चाहिँ त्यो अथोरिटी दिँदाखेरिमा चाहिँ मोनोपोली बढ्छ, र मोनोपोलीले के गर्छ भनेदेखि चाहिँ शोषणको चाहिँ जोखिम बढाउँछ। अब आजै हामी शोषण बढ्यो भनेर भन्न सक्ने त अवस्थामा छैन, किनभने त्यो काम सुरुवातै भएको छैन, तर डेफिनेटली अन्यत्रका उदाहरणहरूले र जहाँ मोनोपोली हुन्छ, हामी केही सामान्य अरू किसिमका कन्जम्सनका अथवा कुनै प्रडक्टका कुराहरू गरौँ न, जब मोनोपोली हुन्छ नि, मोनोपोली भइसकेर कार्टेलिङ भइसके पछाडि, सिन्डिकेटहरू भइसके पछाडि चाहिँ डेफिनेटली त्यो चाहिँ के हुन्छ भने शोषण त बढ्छ नै, त्यो अवश्य भावी नै छ। अब मलेसियाको अहिले जो समस्या छ त्यो 25 संख्यामा मानव नेपाल सरकारले नै एग्री गरेर त्यस पछाडि शोषण भएन भन्दैन हामी सबैजना खुसी होला, तर मलाई त्यो लाग्दैन, किनभने अन्य थुप्रै उदाहरणहरू यो सेक्टरको मात्रै नभइकन अन्य सेक्टरको उदाहरणहरूमा पनि कार्टेलिङ, मोनोपोली र सिन्डिकेट हुने बित्तिकै शोषणहरू बढ्छ। त्यति हुँदाहुँदै पनि मलेसियाले अहिले शोषण नै अन्त्य गर्नको लागि हो यो भनेर भन्छ भने उसले के प्रोसेस फलो गरे त अनि उसले छानेका जो रिक्रुटिङ एजेन्सीहरू थिए उनीहरूले चाहिँ कति डेमोन्स्ट्रेट गरिसकेका थिए त, उनीहरूको ट्र्याक रेकर्ड के थियो, उनीहरूको ह्युमन राइट्स ड्यु डिलिजेन्स कतिको थियो, उनीहरूको स्ट्यान्डर्डहरू कस्ता छन् त, त्यो कुरा कहिले पब्लिक गरेन होइन। र नाफियाले पनि नाफियाको भनाइ सुन्दाखेरिमा चाहिँ ती जो रिक्रुटरहरू थिए उनीहरू पनि दुर्ले धोएको त होइन भनिसके पछाडि हामी कति आश्वस्त हुन्छ। त्यस कारणले गर्दा अहिलेको प्रसङ्गमा चाहिँ नाफियाले भनेको कुरामा नै एक किसिमले सहमत हुन सकिन्छ। यद्यपि नाफिया मेम्बरहरू पनि आफैमा श्रमिकलाई चाहिँ शोषणबाट मुक्त गराउँ मात्रै भन्नेहरू रहेनन्, उनकै हातबाट पनि शोषण नभएको चाहिँ होइन। म यति बेला चाहिँ नाफियाको जुन धारणा छ अथवा जुन तर्क गरिरहेको छ त्यसमा सहमत छु।
1: अर्को भनेको तपाईँको यो जुन मलेसियाले एउटा यो अहिलेको जुन प्रक्रिया ल्यायो यो चाहिँ चौथो पटक हो नेपालमा ल्याएको, योभन्दा तीनचोटि पहिले पनि भइसकेका थिए भन्ने कुराहरू पनि आइरहेको छ। र त्यति बेलाको अवस्थामा र अहिलेको अवस्थामा चाहिँ के फरक छ, किनभने जब जब अलिकति प्राकृतिक विपत्ति आउँदाखेरि होस् अथवा अलिकति राजनीतिक भनौँ न खिसौलोपन अलिकति बढ्दाखेरि होस् त्यस्ता गतिविधि मलेसियामा होस् वा नेपालमा चाहिँ त्यस्ता खालको गतिविधि, र तपाईँको यो भोटेपछिकै बाढीको प्रसङ्ग अघि तपाईँ जोड्दाखेरि मान्छेको बेचबिखन पनि भइरहेको छ, श्रमको प्रलोभन देखाएर भन्ने कुराहरू पनि आएको थियो समाचारहरूमा, तपाईँले पनि भन्नुभएको थियो। अघिल्लो चोटि चाहिँ के भएको थियो र अहिलेको चोटि चाहिँ के हो, यसलाई चाहिँ कसरी बुझ्ने अहिलेको सन्दर्भमा?
2: जस्तो जो यो 8-10 क्राइटेरियाहरू केही महिना अगाडि जो तोकियो नि त्यो पनि नेपालमा जेएनजे आन्दोलनको ताका त्यो फ्र सिचुएसन थियो नि, हामीसँग यो ट्रान्जिसनमा थियौँ, ट्रान्जिसन भन्दा नि हामी राजनैतिक विपत्तिमा थियौँ त्यो बेला यो चिजहरू आउनु, अनि अहिले चाहिँ हालसालै यो भोटेपछि बाढी अथवा भर्खर नयाँ सरकार बनेको अनि नयाँ सरकारको इन्टरभेन्सनहरू दरिलो व्यवस्थित नभइसकेको अवस्थालाई चाहिँ कतै यो अवसरको रूपमा त लिएको होइन, यो मौकाको उपयोग गरेको त होइन, यो आफ्नो कुराहरूलाई इम्पोज गर्नको लागि भन्ने खालको चाहिँ यो डटहरू लिङ्क गर्ने भनेर भन्छ नि, डटहरू चाहिँ यहाँनिर लिङ्क भएको छ। अब नहुनु पनि सक्छ तर यही नै हो कि, किनभने यो फ्ल नै सिचुएसनमा किन यो सबै चिजहरू भइरहेको छ र नेपाल सरकारसँग संवादै नगरिकन किन यो चिज भइरहेको छ युनिलेटरली चाहिँ नि तपाईँको अन्डरमाइन गरेर भनेर भन्ने खालको कुराहरू चाहिँ यो देखिन्छ। त्यस कारणले गर्दा यो फ्ल सिचुएसनलाई उपयोग गर्न सकेका हो कि भनेर शंका गर्ने ठाउँ छ।
1: यो यसले गर्दाखेरि जुन अहिलेसम्मको हाम्रो श्रम सम्बन्ध छ मलेसियासँगको कूटनीतिक पनि भनौँ, यसलाई चाहिँ कस्तो असर पर्छ अथवा पर्दैन?
2: अब एकतर्फी रूपमा आफ्नो कुराहरू मात्रै इम्पोज मलेसियाले गरि नै रह्यो भने पक्कै पनि नेपाल सरकारको अब प्रधानमन्त्रीकै लेभलबाट पनि आफ्नो कुराहरू राखिएको छ, श्रम मन्त्रीको लेभलबाट र अरू हाम्रो प्रशासनिक निकायहरू जो छ ती निकायहरूको तर्फबाट पनि आफ्नो कुराहरू राखिएको छ। अब यसरी राख्दाखेरिमा होइन एकतर्फी रूपमा पेलम्पेल मात्रै गरिरहने भने पक्कै पनि अहिलेको सरकार अलि पृथक किसिमको सरकार छ, त्यस कारणले गर्दा यो

0: तरिकाले पर्न सक्छ, किनभने यो दुईटा देशको बीचको टकरावहरू सरकारी निकायहरूको अथवा सरकार सरकारको टकराव भयो भने अथवा समुदाय समुदायको बीचको टकरावहरू भयो भने हामीले अन्य प्रसङ्गहरूमा विभिन्न किसिमका घटना परिघटनाहरू दुर्भाग्यपूर्ण घटनाहरू देखेका छौँ होइन, कम्युनिटी नै लागेर चाहिँ लखट्ने खालका सम्मको पनि त्यो देखिन्छ नि। त्यस कारणले गर्दाखेरिमा यस्तो चिजहरूले चाहिँ टकराव बढ्दै गयो, यो अप्रियपन बढ्दै गयो, अमिला घटनाहरू बढ्दै गयो भनेदेखि श्रमिकहरूमाथि असर नपर्ला भनेर भन्न सकिँदैन, पर्न सक्छ। यस्ता किसिमको उदाहरणहरू देखिन्छ, चाहे कहिले कहिले दुईटा देशको बीचको सम्बन्ध अलिकति चिसिने बित्तिकै तत्त देशमा रहेका एक अर्काका भनौँ नागरिकहरू, अर्को देशका चाहिँ नागरिक जो आफ्नो देशमा छन् उनीहरूमाथि सरकारी तहतबाट मात्रै नभइकन समुदाय तहतले नै एक किसिमको चाहिँ रिप्रेसनका खालका चाहिँ नभएका होइनन् होइन। त्यस कारणले गर्दा श्रमिकहरूमा पनि असर पर्न सक्छ।
1: आजको देश परदेशमा हामी मलेसिया सिन्डिकेट विवादको कारण, यसको असर, सिन्डिकेटको आरोप, कम्पनीको मागको औचित्य, सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी मलेसिया सिन्डिकेट विवादको कारण, यसको असर, सिन्डिकेटको आरोप, कम्पनीको मागको औचित्य, सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। अब सरकारले मलेसियाको सिन्डिकेट समस्या समाधान गर्न के गर्नुपर्ने हो त?
2: यसले जसरी अझ अहिलेको सरकार अथवा अहिलेको सरकार सञ्चालक पार्टी विशेष गरेर विदेशमा रहेका नेपालीहरूको चाहिँ इन्फ्लुएन्सको कारणले गर्दा र सपोर्टको कारणले गर्दा चाहिँ यो पार्टीले जित्यो र सरकार बनायो भनेर भन्ने गरिन्छ। त्यस्तो देखिन्छ पनि होइन कि विदेशमा रहेकाले खबरदार यसपालि चाहिँ तपाईँले सधैँभरि भोट हालिरहेकोलाई नहाल्नुहोस् है बाबामा, यसपालि चाहिँ फलानुलाई हाल्नुहोस् है भनेर भन्ने खालको, नत्र भनेदेखि चाहिँ तपाईँको र मेरो बरु सम्बन्ध बिग्रिन सक्छ भनेर बाउ छोरा अथवा बाउ छोरीको अथवा आमा छोरीहरूको त्यो किसिमको चाहिँ कन्भर्सेसनहरू भयो भन्ने चिज चाहिँ नि हामी परिचित छौँ होइन, मिडियामा पनि आइरहेको कुरा हो, उदाहरणहरू पनि इस्टाब्लिस छन्। त्यसरी बनेको सरकार हो यो, र उसको फेरि के हो भने जर्नीमा चाहिँ उसले चाहिँ जस्तो चाहे त्यो चेन्जी आन्दोलन होस्, चेन्जी आन्दोलनको एउटा नारा के थियो भने तिमीहरू चाहिँ गाडीमा हाम्रो बुवा चाहिँ खाडीमा, भन्नुको अर्थ चाहिँ यो हामी चाहिँ वैदेशिक रोजगारीमा जानु हाम्रो जुन बाध्यता पर्यो तिमीले हामीलाई बाध्य बनायो, हामीलाई यहाँ बस्न सक्ने टिक्न सक्ने अवस्था बनाइदिएनौ भनेर यसरी आएको चाहिँ सरकार हो यो है। अब त्यो भएको कारणले गर्दा उसको कमिटमेन्टहरू पनि विदेश जानु

0: पर्ने अवस्थालाई ल्याउँदैनौ, भएकोलाई फर्काउँछौ, 100 दिनभित्रमै फर्काउँछौ, त्यो सुरुवात हामी गर्छौ, 100 जनाबाट सुरुवात गर्छौ भन्ने चिजहरू पब्लिकले आएको छ। त्यो भइसके पछाडि यो सरकारबाट आशा पनि गरिएको थियो, तर के भयो भनेर भन्दाखेरिमा चाहिँ जो डे वान भन्नु न, सरकारको डे वान अथवा प्रारम्भिक दिनमा उसले जो 100 दिने कार्यक्रम लिएर आयो, त्यो कार्यक्रममा नै फेरि यो विषय चाहिँ छुट्यो, यो विषय प्राथमिकतामा परेन
1: भनेर पछि बनाएको छ
0: होइन। अब त्यो छ, अनि हो 100 दिनमा नै जसरी पहिला भोट बटुल्नको लागि भनिएको पनि हुनसक्छ, साँच्ची नै इमान्दारीपूर्वक पनि भनिएको हुनसक्छ, म त्यसमा शङ्का नगरौं, जे गरेर भनियो तर भनियो, 100 दिनभित्रमा हामी 100 जना लिएर आउँछौ भने अब त्यो बडा रियालिस्टिक थियो, त्यो सुरुवात हुन सक्थ्यो, हामीले लाखौंलाई लिएर आउनु पर्ने थियो होला र लाखौंलाई चाहिँ जान पर्दैन, अब जानु पर्दैन, तपाईँ देशमै केही गर्न सक्नुहुन्छ भने उहाँको हातमा केही दिन सकिन्थ्यो, त्यसको सुरुवातको रूपमा 100 को संख्या एउटा उदाहरण हुन सक्थ्यो, त्यो राम्रो उदाहरण हुन सक्थ्यो, त्यो चिज गरे भयो भने त्यो 100 भने ठूलो संख्या होइन, 100 दिने कार्यक्रममा राख्न कसरी बिर्सियो, किन छुट्यो, जबकि त्यही जनसमुदायको चाहिँ बलमा यो सरकार चाहिँ बनेको भनेर भनौँ न, जर्नी लामो छ होइन, त्यो भइसकेपछि त्यही यसैलाई बिर्सेको भनिसके पछाडि यो त फगत कन्जम्सनको विषय पो हो कि, फगत यो फोस्रा नारा जो पहिलाका पार्टीहरूले भन्दा पनि पहिलाका नेताहरू पहिलाका पार्टीहरूलाई चाहिँ कति अवमूल्यन गर्ने कि नगर्ने, किनभने जसले चाहिँ राणा शासन जस्तो चाहिँ जहानिया शासनबाट नेपाली जनतालाई उन्मुक्ति दियो, अहिले पो त्यो अहिलेको पुस्ताले पो त्यो चिजहरूसँग त्यति परिचित भएन होला, हिस्ट्रीमा सीमित भयो होला, अथवा पञ्चायतकालीन सिस्टमसँग चाहिँ नि जसलाई घुँडा टेकाइदियो, जसले विभिन्न कालखण्डमा विभिन्न ज्यानका बाजी राखेर आए, ती पार्टीहरूलाई कति अवमूल्यन गरे तर नेताहरूले चाहिँ नचाहिँदा काम गरेकै थिए, भनेपछि उनीहरूले जसरी फोस्रा नारा दिन्थे, कतै अहिलेको राज्य सञ्चालक जुन पोजिसनमा पुगेका छन् उनीहरूले पनि त्यसैलाई रिपिटेसन गर्ने, त्यसैमा रमाउने पो हो कि भन्ने चाहिँ शङ्का चाहिँ डे वानमै भयो, किनभने 100 दिने कार्यक्रममै उनीहरूको मुख्य आधार जुन समुदाय छ त्यो समुदायलाई छोडेको देखियो, त्यस पछाडि अर्को कहाँ छोड्यो भने उनले नीति तथा कार्यक्रममा छोड्यो, त्यस पछाडि नीति तथा कार्यक्रम बनाउनेलाई कार्यान्वयन गर्नको लागि जुन बजेट छ त्यो बजेटमै छोड्यो, अझ बजेटमा त ऊ पछि के अरे पछाडितर्फ चाहिँ लाग्यो, पछि
1: फर्क्यो
0: एकदमै, किनभने जस्तो विगतका वर्षका रातो किताबहरूलाई पल्टाउनु हो भने श्रम सेक्टरको लागि चाहिँ less than 1% छ टोटल बजेट, जुन वर्षको हाम्रो बजेट थियो, वर्षभरिको बजेट जुन छ सरकारी बजेट, त्यसमा 1% भन्दा नि कम मात्रै थियो, है पुरानाहरूले त्यस्तो बदमासी गरे अथवा बिगारे मतलबै गरेनन् भनेर भन्यो भने यसले त कमसेकम 1%मा पुर्याउँदो हो, 1.5%मा पुर्याउँदो हो रिसोर्सहरू चाहिँ, किनभने रिसोर्स मात्रै सबै चित्त होइन तर रिसोर्स मुख्य चित्त हो, रिसोर्स नभइकन त उसले न त विदेशमा रहेकालाई यता फर्काउन सक्छ न त यहाँ भएकालाई रोजगारीहरू सिर्जना गर्न सक्छ, त्यसको लागि त रिसोर्स पनि एलोकेट गरिदिनु पर्थ्यो नि, त्यस कारणले गर्दा नीति तथा कार्यक्रममा पनि भुल्यो, रिसोर्स त झन् तपाईँको 0.17%तिर पो झऱ्यो, पहिला पहिला 0.5% जस्तो खालको हुन्थ्यो टोटल रातो किताबको टोटल मध्येमा है, भनिसके पछाडि यो त जम्मै भन्ने कुरा त हो नि, यो त जम्मै ढाँट्ने कुरा त हो नि, उही झुटा आश्वासन त हो नि भन्ने पुराना नेताहरूको, म पार्टीको भन्दिनँ, पुराना नेताहरूकै जस्तो खालको रवैया चाहिँ यसले अप्नाएको देखिन्छ, त्यस कारणले गर्दाखेरिमा यो समुदायलाई चाहिँ यसले अहिलेको सरकारले व्यवस्था नै गरे कि भन्ने चाहिँ नै देखिन्छ, र यो 6 महिनासम्म आइपुगिसक्दाखेरिमा केही खाकाहरू त कोर्न सकिन्थ्यो, केही रोड म्यापहरू बनाउन सकिन्थ्यो, हो त्यो लाखौंको संख्यालाई व्यवस्थापन आजको भोलि हुनै सक्दैन, त्यसको लागि केही समय लाग्छ, तर त्यो समय लाग्ने जो चिज छ त्यसलाई चाहिँ यो जुन सबैभन्दा बढी प्राथमिकतामा राख्नुपर्ने वर्गलाई प्राथमिकतामा राखेर अबको 1 वर्षमा हामी यहाँ पुग्छौं, अबको 3 वर्षमा यहाँ पुग्छौं र अबको 5 वर्षमा हामी 15 लाखलाई रोजगारी दिन्छौं भनेर सुनिश्चित गर्छौं भनेर भन्ने त्यो रोड म्याप खोइ त लिएर आएको, 100 दिने कार्यक्रममा बिर्सिनेदेखि लिएर आज 6 महिना बितिसक्दाखेरिमा पनि र बीचमा नीति तथा कार्यक्रम बजेट आइपुग्दाखेरि सम्मको कुराहरूलाई जोडेर हेर्ने हो भन्थ्यो त, यो पटक्कै प्राथमिकतामा परेको देखिन उही पुरानै नेताहरूकै रवैयालाई रिपिट गरेको मात्रै देखियो, जुन आफैमा म अलिक कडा शब्द प्रयोग गरौं, यदि यसैलाई निरन्तरता अझै अर्को 6 महिना अनि त्यसपछिको अर्को 1 वर्ष गर्यो भने त्यो साँच्ची नै दुर्भाग्यपूर्ण हुनेछ,
1: भनेपछि विदेशबाट रेमिटेन्स आइरहन्छ, सरकार चुप लागिरहन्छ, श्रमिकहरू धोका पाइरहन्छन्, ठगिरहन्छन्, यसको कुनै पनि समाधान निस्किँदैन,
0: अहिलेकै रवैयालाई निरन्तरता दियो भने 100 दिने कार्यक्रमदेखि नै यो श्रमिक वर्गलाई भोल्ने जुन त्यो गतिमा अहिलेको सरकार हिँड्यो नीति तथा कार्यक्रम बजेट हुँदै अहिलेसम्म आइपुग्दाखेरिमा र श्रम मन्त्रालयदेखि लिएर नेपाल सरकारकै जुन नेतृत्व छ त्यो नेतृत्वले केही खाकाहरू नमेराउनु एउटा कुनै श्वेत पत्र कुनै एउटा रोड म्याप चाहिँ जारी गर्न सकिन्थ्यो नि हाम्रो जुन कमिटमेन्ट थियो घोषणा पत्रमा जतिजनालाई हामीले रोजगारी दिन्छौँ भनेका छौँ जतिलाई हामीले नेपाल फर्काउँछौँ भनेका छौँ तिनीहरूलाई चाहिँ नि रोजगारी इन्स्योर गर्नको लागि आजको भोलि सम्भव छैन यो सबैले बुझेकै कुरा हो तर मैले चाहिँ यो रोड म्याप लिएर आएँ प्रोग्रामेटिक रोड म्याप भनेर लिएर आउन त सक्थ्यो नि त होइन त्यो समय त हाम्रो लगभग लगभग घर्किसक्यो अहिले यति बेला छ महिना बितिसकेको अवस्था भने त त्यसलाई कार्यान्वयन गरेर परिणामहरू हासिल गर्ने अवस्थामा समयमा हामी पुग्न थालिसक्यौँ यदि यो गरिएन भने अहिले तपाईँले भन्नुभएको जस्तो यो उही निरन्तरता चलिरहन्छ यसो भयो भने उसो भयो भने पहिलाकाले बिगारे रहेछन् भने अनि त्यो हुन्छ नि बाहनाबाजीहरू गर्यो किनभने पहिलाकाले बिगारे भएर तपाईँ रहनुभयो भने तपाईँहरू त नबिगार्ने हामी त यहीँ आजको भोलि नै जादु गर्छु भन्नुभएको थियो भने तापनि कतिले पत्याए कतिले पत्याएन आजको भोलि नै तर केही वर्षमा चाहिँ तपाईँले साँच्चै नै गर्नुहुन्छ भनेर चाहिँ पत्याएकै हो म जतिको सामान्य मान्छेले पनि पत्याएकै हो र तपाईँहरूले पक्कै गर्नुहुन्छ भनेर आशा लिएकै हो म जस्तै कतिपयले चाहिँ बिस्तारै आशा मार्न थालेका छन् त्यो आशा मार्ने अवस्थामा नपुर्याउनुहोस् भन्ने अनुरोध हो
1: यतिसम्मको अवस्था भयो कि वैदेशिक रोजगार विभागमा जाँदाखेरि जति बेला यो मध्य पूर्वको द्वन्द्वले गर्दाखेरि यहाँबाट श्रमिक पठाउन रोक लगाइएको थियो केही समयका लागि होइन हाम्रो अवसर खोसियो छिनियो हामी जसरी हुन्छ जान्छौँ भनेर त्यो मान्छेहरू त्यहाँ सल्लाह गर्नु होइन कि सरकारलाई धम्की दिन आएका थिए त्यति बेला वैदेशिक रोजगार विभागमा हामी गलत बाटो अप्नाउन पनि तयार छौँ भनेर उहाँहरूले वैदेशिक रोजगार विभाग अगाडि कर्मचारीकै अगाडि भन्नुभएको छ है सरकारलाई किन रोके त अब किनकि रेमिटेन्स कति आइरहेको छ भन्ने कुरा त प्रश्नै छ राष्ट्र ब्याङ्कले पनि तथ्याङ्क निकाल्छ बाहिरबाट आउने कुराहरूले पनि तथ्याङ्क निकाल्छ केले चाहिँ रोक्यो त
0: सरकारलाई वास्तवमा यो जुन भन्नु बाहिर बसेर भन्नु र साँच्ची नै कुर्सीमा बसेर गर्नु चाहिँ फरक कुरा हो भनेर भन्ने चिजले रोके जस्तो लाग्छ मलाई किनभने रणबुल्नमा पर्नु भएको जस्तो लाग्छ मलाई अब कुनै बेला लय समात्नुहोस् गति समात्नुहोस् र पाथवेमा हिँड्नुहोस् त्यो चाहिँ अपेक्षा हो तर मलाई अहिलेसम्म चाहिँ के लाग्छ भने पहिला जुन आफू पोजिसनमा नहुँदाखेरिमा यसो गरेन उसो गरेन भने नेगेटिभिजम जुन फैलाउन जति सजिलो थियो नि साँच्ची नै ल अन्त इम्प्लिमेन्ट गर तिम्रो हातमा ताला चाबी दिए भनेर भन्दाखेरिमा अथवा आफ्नो हातमा ताला चाबी आइपुगिसकेपछि इम्प्लिमेन्ट गर्न चाहिँ नि मुस्किल हुँदो रहेछ भन्नु र गर्नुमा फरक हुँदो रहेछ एक दोस्रो चिज चाहिँ अलिकति चाहिँ शंका चाहिँ नियतमा पनि गर्न सक्यो जुन कन्जम्पसनको लागि तपाईँले चाहिँ एक किसिमले सस्ता भाषणहरू गर्नुभयो नि त्यो कति रियालिस्टिक ग्राउन्डमा टेकेर गर्नुभएको थियो त्यो कति सम्भव थियो तर भन्नलाई त भनिदिनु भयो अर्कोलाई निचो देखाउनको लागि भनिदिनु भयो भनिसकेपछि वास्तवमा त्यो रियालिस्टिक पनि होइन कतै अलिकति मैले शङ्का गर्न खोजेको चाहिँ कहाँ भने तपाईँले कतै अलिकति यो फोस्रा नाराहरूमा चाहिँ बढी रमाउनु भयो कि भन्ने पनि त्यो पनि शङ्का गर्न सकिन्छ त्यसले गर्दाखेरिमा चाहिँ यो सरकारले अब गर्नुपर्ने चाहिँ के हुनसक्छ भनेदेखि चाहिँ ए भन्नु र गर्नुमा फरक रहेछ भन्ने कुरा त यति बेलासम्म पक्कै रियलाइज भइसक्यो भइसकेपछि अब गर्ने के हो त तै पनि सम्हालौँ सम्हालिन्छ यो चिजहरू आजको भोलि नै नसम्हाले पनि केही समयको इन्टरभलमा चाहिँ सम्हालिन्छ भनेर भन्नको लागि अब चाहिँ एउटा प्लानिङ प्रोसेसहरू त्यही किसिमको गर्नु पर्यो जसले गर्दाखेरिमा चाहिँ रोजगारी दियोस् न कि तपाईँको चाहिँ सतै किसिमका कार्यक्रमहरू कर्मकाण्डी किसिमका कार्यक्रमहरू कर्मकाण्डी किसिमका प्लानिङहरू काठमाडौँ केन्द्रित प्लानिङ काठमाडौँ केन्द्रित भन्नुको अर्थ काठमाडौँ बसेर देशभरिको लागि किनभने कुनै एउटा कुनाको लागि एक किसिमको प्लान आवश्यक हुन्थ्यो होला एक किसिमको आवश्यकताहरू होलान् अर्को किसिमको भूगोलमा अथवा अर्को किसिमको समुदायको लागि अर्को किसिमको प्लानहरू आवश्यक हुँदो हो त्यो प्लानिङ प्रोसेस तपाईँहरूको फल्टी छ अथवा हाम्रो फल्टी छ होइन अनि त्यसपछि हामीसँग रिसोर्सहरू छैन किनभने यो गर्छौँ मात्रै भनेर हुँदैन रिसोर्स मात्रै सबै चिज होइन तर रिसोर्स नभइकन काम हुँदैन त्यसले गर्दाखेरिमा यो मल्टिनेसनलदेखि लिएर इन्टरनेसनल जो डोनर पार्टनर अर्गनाइजेसनहरू छन् उनीहरूसँग पनि हामी यो यो चिजहरू गर्न चाहन्छौँ यसले चाहिँ हामी यति परिणाम निकाल्न चाहन्छौँ भनेर रियलिस्टिक प्लानहरू बनाउनु पर्यो त्यो प्लानलाई चाहिँ फन्डिङहरू रिसोर्सेसहरू टेक्निकल सपोर्टहरू जुटाउनु पर्यो तब मात्रै हुन्छ होइन भने चाहिँ होइन हामी आएर कुर्सीमा बस्यौँ भने हामी आजको भोलि नै भट्टाभट यताबाट गएका मान्छेहरूलाई फर्काउन चाहिँ सुरु गर्छौँ भनेर भन्न त जुन भन्नुभयो त्यो गर्न सकिँदो रहेछ भन्ने कुरा त आज कुर्सीमा बसेपछि थाहा भइसक्यो होला त्यस कारणले गर्दा रियलिस्टिक प्लानहरू बनाउनुहोस् रिसोर्सिङहरू जुटाउनुहोस् अनि त्यसलाई चाहिने प्राविधिक जुन कुराहरू छन् त्यो कुराहरूको जोर जम्मा गर्न थाल्नुहोस्। त्यसपछि क्रमशः बिस्तारै हामी आफ्नो गतिमा हिँड्न सुरु गर्छौँ। होइन भने अहिले महेशजी तपाईँले भन्नु भने उही रेमिटेन्समा रमाउने, अहिले 21 खरब आयो, अर्को वर्ष 24 खरब हुन्छ, अनि अर्को वर्ष त अब नेपाल सरकार नयाँ सरकार आइसके पछाडि त हेर्नुहोस् फड्क मारेको नेपालमा चाहिँ विदेशी मुद्राको सञ्चित वर्षमै हामीसँग चाहिँ 30 खरब आयो भनेर ताली पिट्ने अवस्थामा पुग्नुहुन्छ। त्यसले फेरि तपाईँलाई काहीँ पनि पुर्याउँदैन, यसैमा रमाउने मात्रैमा सीमित गरिदिन्छ।
1: हुन त अब 6 महिना भइसक्यो, सरकारले चुनाव अगाडि पनि प्रतिबद्धता पत्र कि के भनेको थियो त्यसमा चाहिँ झन्डै 12 कि 15 लाखलाई रोजगारी दिने भनेको थियो 5 वर्षमा। अब त्यसकै हिसाब गर्ने हो भने पनि तपाईँको झन्डै 1.25 लाखले रोजगारी पाउने बेला भइसकेको छ यो 6 महिनामा। र त्यसकै लागि विदेशबाट आउने मतदाताले, नेपाली मतदाताले लगेजमा ब्यालेन्स सिटी भनेर फोटो राखेर आउनुभयो भन्ने कुरा धेरै भाइरल पनि भएका थियो। अब त्यसको लेखाजोखा त गर्नु होला पक्कै पनि केही समयमा, नागरिक आफैले पनि गर्नुहुन्छ, सरकारले पनि पक्कै केही गर्ला, केही योजना त बनाएको होला, यत्रो बहुमतको सरकार छ। अब अलिकति भोटे घोषीको कुरा पनि गरौँ जोडौँ, जुन भदौ 10 गतेको विनाशकारी भोटे घोषीले थुप्रो क्षेत्रमा असर गरेको छ र सँगसँगै रोजगारी क्षेत्र पनि हो। अब यही सिलसिलामा मैले केही वैदेशिक रोजगारी रहेका मान्छेहरूसँग पनि कुराकानी गरिरहेको थिएँ। उहाँ आफ्नो परिवारको चिन्ताका कारण स्वदेश फर्किन चाहेको अथवा उहाँहरूले भोगेका समस्याहरू त्यति बेला यहाँ पीडामा छँदाखेरि परिवारको त्यो कुराहरू पनि कोसिस गरे समेटे पनि, र सँगसँगै जुन जनशक्ति गुमियो, जनशक्तिको कुरा छ, रोजगारीको कुरा छ, त्यत्रो हाइड्रो पावरहरू जुन दक्ष जनशक्तिहरू थिए त्यहाँ, त्यो उत्पादन गर्न वर्षौं लाग्छ, अनुभव मुख्य कुरा अनुभव हो, त्यो पाउनको लागि पनि ठूलो भनौँ समय पर्खनु पर्ने हुन्छ। समग्रमा हेर्दाखेरि रोजगारी क्षेत्रमा चाहिँ के असर परेको छ?
0: यो जस्तो त्यहाँका त्यो जुन मेगा प्रोजेक्ट नै भन्छु म, त्यो चाहिँ लाइफ लाइन पनि थियो, त्यहाँ विभिन्न किसिमका चाहिँ रोजगारीका अवसरहरू थिए त्यहाँ। अन्त त्यो गाडीहरू चलाउनेहरूदेखि लिएर जो हाम्रो चाइनाबाट आउने इलेक्ट्रिक भेहिकलहरू छन्, त्यो भेहिकलहरू त्यहाँदेखि काठमाडौँसम्म लिएर आउने, फेरि बस चढेर जाने, फेरि भेहिकलहरू लिएर आउने मात्रै कस्तो सजिलो काम थियो भनौँ न, एक किसिमले त्यो हातमा चाहिँ ड्राइभिङको स्किल भएकाहरूलाई त्यहाँ ठ्याक्कै रोजगारी पाउनु भएको थियो देखि लिएर, अब त्यो ठाउँका जुन बस्तीहरू बसे अथवा व्यापारिक केन्द्रहरू बने, त्यो केन्द्रहरूमा चाहिँ सानो चिया पसल खोलेर पनि मान्छेको जीविकोपार्जन भएको थियो, होइन, त्यो स्व उद्यमको कुराहरू थियो त्यहाँनिर। वनदेखि जुन हाम्रो मेगा प्रोजेक्टहरू थियो हाइड्रो, त्यो त एउटा हब नै थियो त्यो एरिया, त्यो एरियामा त्यहाँ सीताको जति बेला विपत्तिको घटना भयो, सबै जिल्लाका मान्छेहरू त्यहाँ चाहिँ त्यहाँ कुनै न कुनै हिसाबले चाहिँ पीड़ित भयो भनेर भनियो भनेपछि त्यो 77 जिल्लाका चाहिँ, नभए पनि 75 होला, नभए पनि 70 होला, त्यति जिल्लाका मान्छेहरूले नै कुनै न कुनै किसिमको चाहिँ इंगेजमेन्ट त्यहाँनिर रहेछ भनेपछि त्यो सबैभन्दा एकताले घुम्यो। अब त्यो होला कुनै समय उठला, तर उठ्नको लागि पनि मलाई लाग्छ 1 दशक लाग्ला अथवा 7 वर्ष लाग्ला, 6 वर्ष लाग्ला, त्यति बेलासम्म चुलो कसरी बाल्ने, होइन, कतिपयको कमाई गर्ने मान्छे जो त्यहाँ थियो त्यो मान्छे नै भगिसकेपछि बाँकी रहेछ, आश्रित परिवार मात्रै बाँकी रहे, अब उनीहरूको चुलो
1: भूमिका छ,
0: युवाहरू घुमेका छन्, वर्षौंदेखिबाट चाहिँ एउटा वेल ट्रेन भएर स्किलहरू सिकेर एउटा काममा चाहिँ नि गहिराईमा पुगिसकेको मान्छेहरू बिते, अब त्यो किसिमको एक्सपर्टिज गेन गर्नको लागि कति वर्ष लाग्ला भनिसकेपछि यो रोजगारीको सेक्टर पनि धराशायी भयो, त्यसले गर्दा त्यो सेक्टरमा ज जसले रोजगारी गर्नुभएको थियो, अवसर पाउनुभएको थियो, उहाँहरू त्यो संख्याका मान्छेहरू बेरोजगार भए एकै झड्कोमा, होइन। अनि अर्को चिज चाहिँ के भयो भनेदेखि जसले चाहिँ त्यो पुँजी त्यहाँ लगानी गरिरहेको थियो उनीहरूको ठूलो पुँजी गुम्नुको कारणले गर्दा उनीहरूले नयाँ रोजगारी सिर्जना गर्नको लागि नै अब उनीहरूको चुनौती छ होला, अर्को लोन लेलान् अथवा अहिले अहिलेको नेपालको जुन आर्थिक अवस्था छ यो अवस्थामा अब अर्को लोन लिएर फेरि रिस्क मूल्य कि नमूल्ने भन्ने चाहिँ नि त्यो होला, त्यसले गर्दाखेरिमा फेरि नयाँ रोजगारीको अवसरहरू पनि ज जसले त्यो एरियामा लगानी गरिरहनु भएको थियो उहाँहरूले अब फेरि त्यत्तिकै लगानी गरेर नयाँ रोजगारीको अवसरहरू सिर्जना गरिदिन सक्नु होला कि नसक्नु होला, मलाई लाग्छ लामो समय लाग्ला, थोरै मात्रै सकेला, धेरै चाहिँ नसकेला, त्यसले गर्दा फेरि नयाँ अवसरहरू पनि घुम्ला। अथवा अर्को के छ भने त्यहाँनिर चाहिँ सेल्फ इम्प्लोइडहरू थुप्रै हुनुहुन्थ्यो, साना साना उद्यमहरू गर्ने त्यो खालको को संख्या, अब जस्तो भनौँ न यो चिलिमे साइडतिर अथवा यो इभन स्याप्रोबेसीदेखि लिएर माथि रसगढीसम्म र तल बेत्रावतीसम्म त त्यो फगत यस्तो लाग्छ कि त्यो नदीको खोजमा त्यो फगत सो उद्यमकै लागि त्यहाँ साना साना चिया पसलहरू अथवा होटलहरू लजहरू पसलहरू भन्नु त त्यहाँबाट कयौं परिवारहरू पालिएको थियो होइन त भनेपछि उनीहरूको सर्लकै सबै बगाइदियो कयौंको मान्छे बगायो धेरै मान्छेहरू बग्नु भएको छ त्यो जो उद्यम गरिरहेको मान्छे नै बगिरहेछन् घरमा चाहिँ आश्रित मात्रै हुनुहुन्छ उहाँहरूलाई फेरि त्यो उद्यमको स्किलहरू चाहिँ बनाउनको लागि कयौं समय लाग्ने होला अथवा उमेरले नदिने होला एल्डरली पिपल मात्रै बा आमा मात्रै भाग्नु भएको छ भने भनेपछि त्यो पनि गयो गर्दाखेरि सबै चिजहरू जाँदाखेरिमा चाहिँ यो हजारौंको संख्या दशौं हजार बीसौं हजारको संख्यामा चाहिँ रोजगारी एक त गुम्यो र रोजगारीको सम्भावना पनि गुम्के अब गराउँला नि त भनौँ भन्दाखेरिमा त्यतिलाई चाहिँ त्यहाँ जति चाहिँ रोजगारीमा झुन्डिनु भएको थियो अथवा इन्गेज हुनु भएको थियो उहाँहरूको लागि आगामी दिनहरूमा नि सम्भावना गयो भएको त भूमि हुने त्यसले गर्दाखेरि ठुलो असर पार्यो वास्तवमा
1: खोला किनारको प्रोजेक्टमा कसले काम गर्छ भन्ला फेरि भोलिकाले
0: अब त त्यो भयो किनभने त्यस पछाडि हालसालै यो काली गण्डकीमा आयो नि बुढी गण्डकीमा बुढी गण्डकीमा यही नेचरको आयो र यसै गरिकन हो क्याजुअलिटी चाहिँ कम भयो प्रपर्टीको नाश पनि अलि कम भयो लकीली के भन्नु जसलाई पर्यो उसलाई त फेरि परिगयो होइन तर त्यो म्यासिभ मात्रामा नभइसकेपछि हामीसँग डेढ महिनाको दरमियानमा दुईवटा उस्तै प्रकृतिका उदाहरणहरू भइसकेपछि अब चाहिँ भो बाबा गर्दिन भन्ने पो अवस्था होला 15-20 वर्ष पछाडि चाहिँ त्यो बिस्तारै नयाँ पुस्ता होला पुरानो कुराहरू चाहिँ यस्तो भएको थियो अरे भनेर भनेपछि अलिअलि सावधान अप्नाउला तर अहिलेको उपभोक्तभोगी होइन भने चाहिँ त्यति धेरै नतर्सेला तर तत्काल त केही वर्ष त तर्सिन्छ मान्छे त्यो कारणले गर्दाखेरिमा सेल्फ हुन्छ नि आफै पनि हच्किने पनि कारणले गर्दाखेरिमा पनि यो सम्भावनाहरू चाहिँ अन्त्य त के भयो त भन्दा सम्भावनालाई न्यून गरायो त्यो चाहिँ हो
1: हुन त यो अलिकति यो प्रविधिको कुरा गर्दाखेरि ठूलो डिजास्टर हो विपत्ति ठूलो हो भन्ने कुरा त आइ नै सकेको छ त्यो पनि जुन हामीले आधारभूत सुरक्षाको कुरा गर्छौ नि त्यो चाहिँ कतिको अप्नाइएको देख्नुभयो तपाईँले त्यहाँ
0: अब यस्तो छ यो कस्तो भयो भने म पनि नुवाकोट जिल्लाकै मान्छे हामी सानो बालखमा त्रिशुली बजार आउँथ्यौं अनि त्यो त्रिशुली बजार आउँदाखेरिमा अब खोलाकै किनारमा चाहिँ बस्ती त देखेको हो हाम्रा हजुरबाहरूले भन्नुहुन्थ्यो यहाँनिर फेर त्रिशुलीमा ठुलो बाढी आएको थियो ऊ त्यहाँनिर एउटा पुल थियो त्यो पुल बगायो ऊ त्यहाँ हेर त त्यो सानो टुक्रा अझै बाँकी छ भन्नुहुन्थ्यो हामी बालख 8-9 वर्षको हुँदाखेरिमा त्यहाँनिर एउटा सानो पुलको टुक्रा पनि देखिया थियो होइन अब त्यति बेला आउने बाढीहरू चाहिँ एक किसिमको बाढी नदी शान्त रूपमा आफ्नो बाटोमै हिँडिरहेको हुन्थ्यो त्यही ठ्याक्कै खोलाको किनारैमा घरहरू उभिएका थिए ती घरहरूलाई 50 वर्ष अथवा होला अब 100 वर्ष पनि होला थाहा छैन कमसेकम 45 वर्ष जतिको त मेरो पनि आफ्नो अनुभव भयो केही पनि गरेको थिएन त्यो मानेमा हेर्ने हो भने त के असुरक्षा थियो र भन्ने पनि हो अनि त्यसपछि अहिले जुन तरिकाको र जुन नेचरको जुन बगेर नआएर उफ्रेर त्यो पनि उफ्रेर पनि कस्तो भने बम हानेको जस्तरी
1: आएर उसले 66 किलोमिटर प्रति घण्टा
0: अनि उसले यसो छुँदाखेरिमा एउटा ठूलो इन्फ्रास्ट्रक्चर जो पिलर बिमले बनाएको घरलाई चाहिँ फुत्तै चाहिँ लिएर गएर नचाउँदै चाहिँ बगाएर लिएर जाने त्यो किसिमको शक्तिशाली आइसके पछाडि यो असुरक्षित थियो भनेर कसरी भन्नु अब नदी किनारको जो नदी सभ्यता जो छ नि हाम्रो मात्रै होइन अरू देशको पनि नदी त कुरुकुरु आफ्नै बाटोमा शान्त भएर बगिरहेछ कहिले कहिले पानीको लेभल अलि माथि आउँथ्यो मान्छेहरू त्यहाँनिर ए आज त बढी आएछ भनेर हेर्न जान्थे खोला किनारमा बसेर पछिल्ला समयमा मोबाइलले यसो फोटो भिडियोहरू बनाउँथे अनि त्यो खालको हो नि त त्यस अर्थमा हेर्ने हो भने असुरक्षित होइन तर अहिले जसरी डिजास्टरले जसरी नाश बनाए सत्यानाशै बनाए त्यो हिसाबले हेर्दाखेरिमा त हामी त एकदमै असुरक्षित अवस्थामा रहेछौँ तर मलाई चाहिँ के लाग्दछ भनेदेखि चाहिँ अब म यो हाइड्रो आदि इत्यादिको चाहिँ म विज्ञ होइन त्यस कारणले गर्दाखेरिमा खालि अरूको जो विज्ञहरूको कुराहरू सुन्दाखेरिमा चाहिँ जुन किसिमको चाहिँ त्यो डिपार्चर सिस्टमहरू बनाइनु पर्थ्यो अथवा जुन इमर्जेन्सी एक्जिटहरू बनाइनु पर्थ्यो त्यो चिजहरू मिसिङ रहेछ भनेर भनेको सुन्दाखेरिमा चाहिँ त्यो बाटोमा चाहिँ सुरक्षित गरिएनछ कि भन्ने लाग्यो अनि अहिले मैले भनेको जस्तो खालको 100 वर्षसम्म केही नगरेको अहिले उफ्रेर आएको नदीले चाहिँ नाश गर्यो भन्दाखेरिमा चाहिँ असुरक्षित होइन कि भन्ने पनि लाग्यो तर समग्रमा चाहिँ हेर्दाखेरिमा चाहिँ हामी खोलाको धेरै नै नजिक रहेछौँ जसरी काठमाडौँको यो खोलाहरू त त्रिशुली नदी अथवा गण्डकी नदी वा कोशी नदी जस्ता ठूला नदी त होइनन् तर जसरी हामी यहाँ सानो सानो खोल्चीहरू जो काठमाडौँमा छन् अथवा अन्यत्र छौँ त्यहाँ त 30 मिटरको कुरा गर्न थाल्यौं मापदण्ड राख्नुपर्छ खाली छोड्नुपर्छ भन्न थाल्यौं अथवा 20 मिटरका कुराहरू गर्न थाल्यौं तर त्यहाँ त 1 मिटर पनि थिएन कि हिसाबले चाहिँ हेर्दाखेरिमा चाहिँ हामी त्यति सुरक्षित रहेनछौँ, सुरक्षित तरिकाले चाहिँ बत्ती बसालेको रहेनछ, अथवा उति बेला चाहिँ यो किसिमको चेतना पनि थिएन होला, आवश्यकता पनि महसुस गरिएन होला, गएर बस्यो, एउटा बस्यो, अर्को बस्यो, गर्दै जाँदाखेरि बजार बस्यो, अनि खोलाले अहिलेसम्म पनि केही गरेको थिएन, तर एकै झड्कामा सबैलाई लग्यो भन्ने हिसाबले चाहिँ हेर्दाखेरिमा, तर समग्रमा हेर्दाखेरिमा चाहिँ अलिक असुरक्षितै जस्तो देखियो।
1: समग्रमा अब सबैलाई सुन्ने मान्छेहरूलाई, सरकारलाई, श्रमिकहरूलाई, देशमा रहनुभएका, विदेशमा हुनुभएका सबैलाई के भन्नुहुन्छ?
0: म एउटा चिज यो भोटेको चाहिँ जुन विपत्ति आइलाग्यो अथवा पछिल्लो समयमा गोर्खामा सम्भवत त्यहाँ पनि माइग्रेन्ट पपुलेसन हुनुहुन्छ अथवा जो माइग्रेसनमा हुनुहुन्थेन अथवा वैदेशिक रोजगारीमा हुनुहुन्थेन, खास गरिकन मैले यो विषय आफूले हेर्ने भएर मैले यो विषयको मात्रै कुरा गरेँ, त्यहाँ विषयहरू थुप्रै छन्, दुःख दर्द थुप्रै छन्। यसमा चाहिँ मैले मूलत दुईवटा जोखिमहरू देखे। सरकारलाई के भन्नुहुन्छ भन्दाखेरिमा म यसैमा जोडेर भन्न चाहन्छु कि जब जब विपत्तिका घटनाहरू हुन्छन्, चाहे त्यो भुइँचालो हालका घटनाहरू हुन्, चाहे प्राकृतिक विपत्तिका घटनाहरू हुन्, चाहे राजनीतिक किसिमका कुनै उथलपुथल हुन्, त्यस्तो बेलामा चाहिँ यो वैदेशिक रोजगारीमा मान्छेहरू जान चाहिँ बढी मात्रामा जान खोज्ने, जान चाहने, अब म त्यता लाग्छु भन्ने निर्णय गर्ने खालको अवस्था हुँदो रहेछ। र त्यति नै बेला यो ह्युमन ट्राफिकहरू

0: भएको 5-6 महिना अगाडि चाहिँ अब चाहिँ विदेश नफर्किने भनेर नेपाल फर्किनु भएको, घर बगाइदियो। घर बगाइसके पछाडि ऋण तिरिसकेका छैन, अरू ऋणहरू पनि छन्, घरायसी कामकाजको लागि लिएको, शिक्षा दीक्षाको लागि, औषधि उपचारको लागि लिएको, बल्ल बल्ल बनाएको घर लगिदियो, जग्गा जमिन अलिकति पाखो बारी छ, जङ्गल भइसक्यो, त्यो बाँदरले गर्दा उब्जनी केही पनि हुँदैन, खेत खासै छैन, खानु पुग्दैन, अब उपाय छैन, भएको घरको एउटा फ्ल्याट भाडामा लाउँला, बसौँला, अनि के सानो पसल गरौँला, अब नेपाल फर्किउँ भनेर भनेको मान्छे भोलि फ्लाइट छ, मैले पिटिओटी लिनु पर्ला कि नपर्ला भनेर अहिले भर्खर मलाई फोन गर्दै हुनुहुन्थ्यो। एउटा इक्जाम्पल हो, तर यस्तो इक्जाम्पल प्रभावित क्षेत्रमा धेरै छन्। डेब्ट बन्डेजको कुरा गर्न खोजेको मैले, उहाँले ठुलो लोन लिनु भएको छ, कोही त भर्खर जानुभएकोहरू हुनुहुन्छ ठुलो लोन लिएर, र त्यो मिटर ब्याड चढिरहन्छ, त्यस कारणले गर्दाखेरि डेप बन्डेजको अवस्थामा त्यो पीड़ित इलाका कमसे कम पीड़ितहरू चाहिँ, त्यो बाढ़ी पीड़ितहरू समुदाय चाहिँ ऋणको चाहिँ भुमरीमा नपर्नुहोस् र ऋणको बन्धक नहुनुहोस् भन्नको लागि अरू विभिन्न कामहरू नेपाल सरकारले गर्नु छ, दात्री निकायहरूले सहयोग गर्नु छ, त्यसमा चाहिँ यसको लागि पनि केही सब्सिडिजहरू चाहिँ ल्याइदिनु पर्ने देखिन्छ भनेदेखि, अब यो क्लाइमेट चेन्जको जुन असर छ त्यो असर चाहिँ अहिलेको त के भयो भने बिना कसुरको चाहिँ नि ठूलो मूल्य चुकाउनु पर्यो, सजाय भोग्नु पर्यो, बिना कसुरको हो नि त, त्यो केही गरे खालि घरमा बसिरहेको मान्छेलाई स्वाटै बगाएर लगिदियो, केही कसुर छैन। नेपालको चाहिँ जुन यो कार्बन उत्सर्जनमा पनि कन्ट्रिब्युसन लेस देन 1% हो, जबकि यो उत्सर्जन अरूले गर्छन्, हाम्रो हिमाल पक्रेर हामीलाई बगाए भनिसकेपछि ती कामहरू त गर्नु छँदै छ, तर यो माइग्रेन्ट पपुलेसन र माइग्रेन्ट फेमिलीको पपुलेसनको सन्दर्भमा चाहिँ तत्काल गर्नुपर्नेमा चाहिँ यो डेप्ट बन्डेज किनभने महिना महिनामा ब्याप चढ्दै जान्छ, यसमा नेपाल सरकारले तत्काल केही कार्यक्रम लिएर आउनुपर्छ। अरू कार्यक्रमहरू तपाईँ लिएर आउँदै हुनुहुन्छ भने यो पनि प्लिज यसमा इन्टिग्रेट गरिदिनुहोस्। अनि अर्को चाहिँ ह्युमन ट्राफिकिङ सट्टै बढ्छ है, मलाई लाग्छ यति बेलासम्म कयौं ट्राफिकिङमा परिसके यो गएको 1-1.5 महिनाको दरमियानमा, त्यस कारणले गर्दा यसलाई न्यूनीकरण गर्नको लागि पनि केही कार्यक्रम चाहिँ लिएर आइदिनुहोस्। र योभन्दा माथि उठेर समग्रमा चाहिँ म नेपाल सरकारलाई के भन्छु भने, तपाईँले जुन एक किसिमको घोषणा पत्रमा तपाईँको आफ्नो नाम छ, बाचापत्र केही भन्नुभएको छ, त्यसमा जे चिज भन्नुभएको थियो त्यो चिज चाहिँ कार्यान्वयन गर्नको लागि तपाईँ अहिले नै कार्यान्वयन हुँदैन, रोड म्याप ल्याउनुहोस्, होइन भने तपाईँलाई पनि विश्वास, तपाईँ उपरको पनि विश्वास टुट्छ। त्यो विश्वास टुट्नु भनेको अघिल्ला सरकारहरूसँग विश्वास टुट्नुले चाहिँ अघिल्ला वर्षहरूका निरन्तरताको रूपमा मात्रै हो, यो सरकारले केही गर्दैन भन्नेमा नै त्यस्तो ठूलो तात्विक अन्तरको हिसाबले मान्छेले खिन्नता हुँदैन। तर तपाईँ माथिको विश्वास टुट्यो भने चाहिँ साँच्ची नै राज्यप्रतिको विश्वास टुटेको रूपमा लिन्छ नि, अब चाहिँ हाम्रो सकियो, किनभने तपाईँहरू आशा हो, तपाईँहरूको प्रति पनि विश्वास टुट्न नदिनुहोस्। तपाईँहरूले चाहिँ त्यो किसिमको रोड म्याप ल्याउन ढिला गर्दै हुनुहुन्छ है, 6 महिना भइसक्यो, त्यो 100 दिने कार्यक्रममै ल्याउनु पर्थ्यो, नीति कार्यक्रममै ल्याउनु पर्थ्यो, बजेटमै ल्याउनु पर्थ्यो, अहिलेसम्म ल्याइसक्नु पर्थ्यो, ढिला गर्नुभयो, अब ल्याउनुहोस्।
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाल। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले मलेसिया सिन्डिकेट विवादको कारण, यसको असर, सिन्डिकेटको आरोप, कम्पनीको मागको औचित्य, सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com मा खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
3: होइन दिदी, किन निराश भएर बस्नु भएको?
4: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
3: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
5: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
6: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
7: प्रोप्राइटर नरेश सुनार।

0: नरेश सुनचाँदी पसल भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 98484 54304
1: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरूकै चिरपरिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती सुत्केरी मानसिक स्वास्थ्य समस्या दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी मालिस गर्ने सेक्ने आधुनिक मेसिनबाट सेवा दिइने दिशा पिसाब रोकिएमा निष्कासन गराउने सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श रगत दिशा पिसाबको परीक्षण समेत गराइने बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने कहाँ जाने कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने राजवंशी मेडिकल हल ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ सम्पर्क मोबाइल नम्बर 98580 25002 र 98204041 61।
2: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482 97774।
4: यो हो तपाईँको आफ्नै रेडियो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम
0: यति बेला बिहानको 9 बजेको छ।
5: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
6: A complete piping solutions.

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। धादिङको गलौदी सड़क खण्डमा दुई तर्फिने गाड़ी सञ्चालन। दशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको चाप बढ़्यो। काठमाडौँबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सड़क विभागको भनाई। मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित। चोम उपत्यकाको पदयात्रा स्थगित। आज दिउँसोपछि पहाड़ र हिमालका केही ठाउँमा वर्षाको सम्भावना। गाड़ीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन। रूसको सैन्य उद्योगलाई लक्षित गर्दै यूको नयाँ प्रतिबन्ध। रूसमाथिको दबाव थप प्रभावकारी बनाउने भनाई। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज ओमानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्गको धादिङ गजुरी गाउँपालिका 5 रहेको गलौदी सड़क खण्डमा दुई तर्फिनी गाड़ी सञ्चालनमा आएको छ। आज बिहान 6:30 बजेदेखि गलौदी सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्राधिकरणले धादिङले जनाएको छ। त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा थप मरमत गर्नुपर्ने भएकोले गैराती गाड़ीको आवत जावत रोकेर काम गरिएको थियो। सड़क मरमतका लागि गैराती 11 बजेदेखि बन्द गरी काम गरिएको र सड़कमा थुप्रिएको माटो आज बिहानसम्म हटाएपछि गलौदी खण्डको सड़क पूर्ण रूपमा खुलेको हो। अहिले दशैंको समय भएकोले पृथ्वी राजमार्गमा गाड़ीको अत्यधिक चाप छ। गलौदीमा सड़क भाँसिएपछि गएको शुक्रबार बेलुकादेखि बन्द भएकोमा भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गरिएको हो। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएको थियो। यसैबीच संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका अनुसार दशैंमा घर जाने यात्रुका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने मुख्य नाकामा यति बेला कुनै पनि अवरोध छैन। नागडुंगा नौबिसे सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत सबै मुख्य सड़कमा दुई तर्फिनै गाड़ी चलिरहेका छन्। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप पनि बढ़न थालेको छ। तेन रोजगारी तथा अन्य विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेका हुन्। काठमाडौँ उपत्यका विभिन्न नाकामा देशका विभिन्न ठाउँमा जाने लामो तथा छोटो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चहल पहल बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पछिल्लो 24 घण्टामा हिजोदेखि आज बिहानसम्म 56,809 जना यात्रु बाहिरिएका छन्। नागडुंगा नाकाबाट 27,649 र फर्पिङ नाकाबाट 5,000 भन्दा धेरैको संख्यामा यात्रु बाहिरिएका छन्। त्यस्तै थानकोट, भीमडुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडा नाकाबाट पनि यात्रु बाहिरिने गरेका छन्। यसैबीच घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायले भने यात्रुको व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव देखनाथ गौतमले बाटोको अवस्थाको कारण यातायात व्यवस्थापनमा समस्या आएको बताउनुभयो। महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको मात्रै भाड़ा तिर्न र गाड़ी धनीलाई पनि गाड़ीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। अस्ति आइतबार बिहान बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ। चुमनुम्री गाउँपालिका छ उर्ली लुङ्गु खोलातर्फबाट बूढ़ी गण्डकीमा आएको बाढ़ीका कारण मनास्लुको चुम उपत्यका पुगेका 87 जना पर्यटक समस्यामा परेका थिए। ती सबै पर्यटक सुरक्षित रहेका एमक्यापका सुरक्षा अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो। उहाँका अनुसार मनास्लु क्षेत्रको प्रवेश बिन्दुमा अलपत्र परेका 98 पर्यटक र 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित छन्। आयोजनाका अनुसार बाढ़ीले मनास्लु पदमार्गमा भने क्षति पुर्याएको छ। एमक्यापले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। चुमनुमरी गाउँपालिका छ लोकपा सार्दीवीरमा रहेको क्यान्टिलिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो। धार्चे गाउँपालिकाको माछा खोलाबाट चुमनुमरीको जगतसम्मको बाटोका धेरैजसो ठाउँमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्यामका सूचना अधिकारी ओझाले बताउनुभयो। उहाँका अनुसार फिलिमबाट लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित छ, तर माछाखोलाबाट जगतसम्म र सरलेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ। आयोजनाले क्षतिग्रस्त पदमार्ग पुननिर्माण गर्न सम्बन्धित निकायसम्म समन्वय भइरहेको पनि जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला घमाइलो छ। दिउँसोपछि हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै ठाउँ तथा
देशका बाँकी हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघ गर्जन चट्याङसहित दिउँसोपछि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको हो। भोलि पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ। पर्सी भने हिमाली र पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। खुला केन्द्रीय सदस्यको मतपेटिका खोलेर गणना थालिएको पार्टीको निर्वाचन समितिले जनाएको छ। पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको छ। भोलिसम्म सबै मतपरिणाम सार्वजनिक गर्ने गरी गणना तीव्र पारेको समितिले जानकारी दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू नयाँ तथा पुराना गाड़ी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै गाड़ी दर्ता नामसारी र बीमा सम्बन्धी प्रक्रियालाई सहज बनाएको हो विभागका अनुसार पछिल्लो निर्णय अनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ संशोधित व्यवस्था अनुसार निजी तथा सार्वजनिक गाड़ीको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर गाड़ी जाँच गराउनु पर्ने छैन त्यस्तै गाड़ी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजात सहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ यस्ता साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारेसनामामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सकल परिचय पत्र र खरिदकर्ताको फोटो सहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्नेछ नयाँ व्यवस्था अनुसार गाड़ीको बीमा गर्न वा बीमा नवीकरण गर्न समेत गाड़ी धनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषालले संशोधित व्यवस्था अनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई सूचित गर्नुभएको छ नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकोले नवरात्रको अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो चन्द्र घण्टा देवीको स्वरूप सामान्य शान्त एवं करूणामय छ गीत संगीत क्षेत्रमा लागेकाहरूले चन्द्र घण्टा देवीको विशेष पूजा गर्ने गर्छन् नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौंको जमरा राखिएको थियो दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो 9 दिनसम्म पूजा आराधना गरेको पश्चात विजयादशमीको दिनदेखि कोजागरत पूर्णिमाका दिनसम्म लगाइन्छ नवरात्रको अवसरमा काठमाडौँ उपत्यकाका साथै देशका मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि पुग्ने भक्तजनको भीड़ लाग्ने गर्छ नेपालले भारतबाट उखुका उन्नत 4 जात भित्र्याएको छ उखु अनुसन्धान तथा विकासलाई सुदृढ़ बनाउन भारत सरकारले उखुका 4 उन्नत जात नेपाललाई हस्तान्तरण गरेको हो लखनऊमा रहेको भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका उन्नत जात मध्ये सीओएलके 16202 16407 17331 र सीओएस 18231 नेपाललाई दिएको हो बाराको जितपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा जात नेपालमा भित्र्याएको हो काठमाडौँमा भएको कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले उन्नत जातको उखुका बिउ नेपाल कृषि अनुसन्धान परिषद नारका कार्यकारी निर्देशक श्रीमती श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार भारतबाट ल्याइएका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढ़ी छ नारकले 2 वर्षसम्म विभिन्न अनुसन्धान केन्द्रमा परीक्षणपछि उपयुक्त जात दर्ता गरेर किसानमाझ पुर्याउने योजना बनाएको छ यी जातको सफल विस्तारपछि उखु उत्पादकत्वमा उल्लेखनीय वृद्धि भए नेपाल चिनीमा आत्मनिर्भर हुने नार्कको विश्वास रहेको छ अब विदेशको खबर युरोपेली संघ यूका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै झण्डै 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेका छन् यूकी विदेश नीति प्रमुख काला कालासले नयाँ प्रतिबन्ध बारे जानकारी दिनुभएको हो सामाजिक सञ्जाल एक्समा उहाँले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरिएका विषय मध्ये आधाभन्दा धेरै रूसको ब्यालिस्टिक क्षेपास्त्र उत्पादन श्रृंखलासँग सम्बन्धित रहेका बताउनु भएको छ रूस युक्रेन युद्ध शुरू भएता यूले प्रतिबन्ध सूचीमा गरिएको यो सबैभन्दा ठूलो विस्तार भएको पनि काजा कालासले बताउनु भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ नयाँ प्रतिबन्धको उद्देश्य युक्रेन विरूद्ध प्रयोग गरिने हतियार उत्पादन गर्ने रूसको क्षमतालाई कमजोर बनाउनुका साथै हतियार उत्पादन प्रक्रिया कठिन सुस्त र महँगो बनाउनु रहेको कालासले बताउनुभयो अमेरिका र यू बीचको सहकार्यले रूसमाथिको दबाव थप प्रभावकारी बनाउने पनि उहाँको भनाइ छ अब खेल खबर ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार बिहान 11:15 अल अमिरातमा शुरू हुनेछ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेलले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंकसहित 6 स्थानमा छ भने ओमान 29 खेलबाट 33 अंकसहित 4 स्थानमा छ। त्यस्तै क्यानाडा 34 खेलबाट 25 अंकसहित 7 र यूएई 32 खेलमा 19 अंकसहित 8 अर्थात पुछारमा छ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। धादिङको गलौदी सड़क खण्डमा दुई तर्फिने गाड़ी सञ्चालन। दशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको चाप बढ़्यो। काठमाडौँबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सड़क विभागको भनाई। मनासु क्षेत्र पुगेका पर्यटक सुरक्षित। चुम उपत्यकाको पदयात्रा स्थगित। आज दिउँसोपछि पहाड़ र हिमालका केही ठाउँमा वर्षाको सम्भावना। गाड़ीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन। रूसको सैन्य उद्योगलाई लक्षित गर्दै युको नयाँ प्रतिबन्ध। रूसमाथिको दबाव थप प्रभावकारी बनाउने भनाई। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज ओमानसँग खेल्दै।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ भाग छैन।
3: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
4: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
5: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
6: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
7: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
8: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
9: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
8: विजय सुनचाँदी पसलमा नै किन नि?
9: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
8: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9843638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
10: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाजै।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
0: खुसीको खबर।
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरुवात भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442 55909 र 98442 97517।
5: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
6: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
7: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
8: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
9: अरे अरे सपना, तिमी कता जान लागे कि?
10: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
9: ए रमेश, पर्ख न, कता हेरेको के?
11: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म पनि नमन सपिङ सेन्टरमा जाइदु।
9: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
11: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
9: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
11: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरी गाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एलोमल स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
0: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
0: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
4: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
5: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
6: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98 681 0 86 93।
7: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 1 खर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायनमा जोड़, सांसद सुनारको भनिएको अडियो बारे रासोपाले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए,

आइसिसी विश्वकप लिग टूमा नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सरकारले पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पूँजी 50 अर्ब र चुक्ता पूँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम, कोष संस्थान, बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% शेयर हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भरता रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको सरकारले जनाएको छ। यो व्यवस्था अहिले विधेयकको मस्यौदाका रूपमा प्रस्ताव गरिएको हो। संविधान जारी भएको 1 दशक पुग्दा पनि संघीय सरकारले प्रदेशलाई संविधानले दिएको एकल तथा साझा अधिकार हस्तान्तरण नगरेको भन्दै 6 प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। केन्द्रीकृत मानसिकता, आवश्यक कानून निर्माणमा ढिलाइ, वित्तीय अधिकारको सीमितताले प्रदेश सरकारहरू प्रभावकारी रूपमा काम गर्न नसकेको उनीहरूको भनाइ छ। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि आयोजना भएको अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशलाई अधिकार र कानून नदी परिणाम खोज्ने प्रवृत्तिको विरोध गरेका छन्। उनीहरूले प्रदेशलाई सेतो हात्तीका रूपमा चित्रण गर्दै यस्तो भाषाको खण्डन गर्दै संहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड़ समेत दिएका छन्। सम्मेलन आज र भोलि 2 दिनसम्म चल्नेछ। सुदूरपश्चिम प्रदेश सभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले आज दिउँसो 1 बजेका लागि प्रदेशसभा बैठक बोलाएर बजेट पारित गर्ने प्रक्रिया अघि बढ़ाउन खोजेपछि कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको हो। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलकाले जनाएको छ। नेकपा संसदीय दलको बैठकले अस्ति आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा देखिएका विवादित विषयलाई संसदीय छानबिन मार्फत थुन्नाउने निर्णय पनि आजै गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुंगोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा पदीय रूपमा सहभागी नहुन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले सांसद सुनारको स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढ़ाउने जनाएको छ। सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। सार्वजनिक भएको एआईबाट बनाएको अडियो दावी गर्दै सुनारले आफूले प्रहरीभित्रको भ्रष्टाचार विरूद्ध आवाज उठाएका कारण निरन्तर निशानामा परेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन भने बाँकी छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। नेकपा एमाले आउँदो मंगिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र समय ठाउँ तय गर्न माफ गर्नुहोला। नेकपा एमाले आउँदो मंगिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र ठाउँ तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले बताउनुभयो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने विभाग प्रमुख ढकालले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरोपेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरोपेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514 1492 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514 1492 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा थप खबरहरू। नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको जनाएको छ। जरिवाना पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन, क्लासिक टेक, वेब सर्फर नेपाल, फाइबर वर्ल्ड, भायानेट, एरोनेट, डिस मीडिया नेटवर्क, वाईफाई नेपाल, सीजी कम्युनिकेशन, वर्ल्ड लिंक कम्युनिकेशन, फर्स्ट लिंक कम्युनिकेशन, पोखरा इन्टरनेट, टेक माइन्ड्स नेटवर्क र सीबीसु रहेका छन्। प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरेका इन्टरनेट प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ। एकीकृत प्रवृत्ति विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोटका महानिर्देशक पेमा ग्याम्छोले रेसुवा, केरूङ र बुढीगण्डकी क्षेत्रमा आएका बाढ़ीका घटनाले प्रवृत्तीय क्षेत्रमा विपदको जोखिम जटिल बन्दै गएको देखाएको बताउनु भएको छ। उहाँले माथिल्लो जलाधार क्षेत्रमा हुने घटनाले तल्लो तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनजीविकामा समेत गम्भीर असर पार्न सक्ने भएकाले समयमै सूचना प्रवाह, जोखिम पहिचान र पूर्व तयारी सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलन तथा अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले यसबारे जानकारी गराउनुभयो। अहिलेसम्म मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। सोझ 11 गतेको ठूलो वर्षा कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोमसोम सड़क 2 हप्तासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्र निकासी भयो। सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध हुँदा व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। अब विदेशको खबर। फ्रान्सका 100 सुपर मार्केटहरू साइबर आक्रमणको चपेटामा परेका छन्। आक्रमणका कारण सुपर मार्केटका फ्रिज र फ्रिजरहरू तातेर लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेको खाद्य सामग्री बिग्रिएको बीबीसीले जनाएको छ। ह्याकरहरूले रेफ्रिजरेटर युनिटहरूको तापक्रम नियन्त्रण गर्ने सफ्टवेयरमाथि नियन्त्रण कायम गर्दा कतिपय युनिटहरूको तापक्रम बढ़ेर 50 डिग्री सेल्सियस पुगेको थियो। त्यसै गरी कोअपरेटिभ युका प्रमुख कार्यकारीले आफ्ना धेरैजसो सुपर मार्केटहरू अत्यन्त गम्भीर र अभूतपूर्वक आक्रमणको चपेटमा परेको बताउनु भएको छ। साइबर आक्रमणबाट कोअपरेटिभ युका 100 धेरै सुपर मार्केट निशाना परेका थिए। यस्तै इन्टर मार्से र यसको नेटो ब्रान्डका 180 पसलहरू प्रभावित भए, साथै साइबर आक्रमणबाट जोगाउन अरू 100 पसलको इन्टरनेट सम्पर्क तत्काल विच्छेद गरेको खबरमा उल्लेख छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले घरेलु टोली ओमानलाई 264 रनको लक्ष्य दिएको छ। अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा इशान पाण्डे र बसिर अहमदले समान 37 रन जोडे। ओमानका शाह फैजल त्यसै गरी शकील अहमद तथा करण सोनावालले समान 2-2 विकेट लिएका छन्। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4 बाहिरी सकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। अहिले अङ्क तालिकामा नेपाल 33 खेलबाट 26 अङ्क सहित 6 स्थानमा छ। यस्तै ओमान 29 खेलबाट 33 अङ्क सहित 4 र क्यानाडा 34 खेलबाट 25 अङ्क सहित 7 स्थानमा छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 1 अर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रवेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संहिताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्याजनमा जोड, सांसद सुनारको भनिएको अडियोबारे राजसभाले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए, र आईसीसी विश्वकप लीग टूमा नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छैन।
6: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
7: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
8: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
9: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
8: विजय सुनचाँदी पसलमा नै किन नि?
9: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
8: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
9: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
8: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-483-8-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
10: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
11: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
10: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
12: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: धेरै धेरै धन्यवाद छ है नानी।
3: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
2: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
3: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
2: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
3: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
2: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
3: सम्पर्क मोबाइल नम्बर 98400 46368।
4: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ।
2: उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श,
4: हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने,
2: दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने,
4: कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने,
2: डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको,
4: आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580 25002 र 98204341।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
5: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?

0: यतिको लागि पनि चिन्ता किन? भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
1: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल सारी ब्लाउजको कपडा सँगै तन्ना सिरक डसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन रुक्मिणी वस्त्रालय भुरी गाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।

0: सम्झो कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइ तु
0: नै। सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

Stop it.

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउ बर्दिया
0: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
3: ये है आपका रेडियो रेडियो टाइगर बर्दिया की आवाज वॉइस ऑफ बर्दिया वॉइस ऑफ बर्दिया

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
2: धेरै धेरै धन्यवाद छ है नानी।
3: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
2: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
3: तपाईँ पनि राम्रो डिजाइनको सुनचाली पाइने सुनचाली पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाली पसललाई सम्झनुहोस्।
2: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
3: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
2: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 खुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
3: सम्पर्क मोबाइल नम्बर 98400-46368।
4: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
5: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
1: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98699-71777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।

0: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ झैं

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: यो हो रेडियो टाइगर 99.2 MHz।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त
1: ल काका। किन चिन्ता गर्नु भएको, घर संसार स्टोर छ नि।
2: अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्दन त सधैँ बाघ झै
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ।

0: स्त्री ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। भटेकोशी बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा, बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाई, पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़,
1: संघीय सरकारले अधिकार नदी परिणाम खोज्ने गरेको मुख्यमन्त्रीको गुनासो, अधिकार नदिए संहिता बलियो नहुने भनाई,
0: दशैंको किनमेलले मुख्य बजारमा ग्राहकको भीड़, राजमार्गका होटलमा यात्रुलाई अखाद्य खाना खुवाए चालक र संचालकलाई कड़ा कार्यवाही गर्ने सरकारको चेतावनी, दशैंमा सड़क संचालन गर्ने संयन्त्र तयारी अवस्थामा रहेको सड़क विभागको भनाई,
2: म्यासेज आउने बित्तिकै हामीले म्यान पावर र मेसिनहरू मोबिलाइज गरिहाल्छौं, बित्तिकै बिजुली हाल्यो भने हामी तुरन्तै सड़क खुलाउन सक्ने अवस्थामा छौं।
1: फ्रान्सेली विद्यार्थीहरूको विरोध प्रदर्शनमा स्वीडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग सहभागी, विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग,
0: र आईसीसी विश्वकप लीग टूमा ओमान नेपालले दिएको 264 रनको लक्ष्य पछ्याउँदै।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर

0: इन्स्टिच्युटमा नै लिएर जान्छौँ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेका सरकारले जनाएको छ। सिंहदरबारमा आज बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विवाद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृह सचिव केदारनाथ शर्माले यसबारेमा जानकारी दिनुभएको हो। प्रभावित धेरैजसो नागरिक भाडाको घरमा सरेपछि होल्डिङ सेन्टरको संख्या 37 घटाएर 17 झारेको पनि गृह सचिव शर्माले जानकारी दिनुभयो। यस्तै बैठकमा बोल्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ीमा परी बेपत्ता भएका नागरिकलाई मृत घोषणा गरी मृत्यु प्रमाण पत्र उपलब्ध गराउने प्रक्रिया पनि अन्तिम चरण पुगेको जानकारी गराउनुभयो। असोज 25 बुढी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित 4 पालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने र घर भाडाको व्यवस्था गर्ने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सफल भइरहेको उहाँको भनाइ छ। यस्तै भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति 2,00,000 रूपियाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको सरकारले जनाएको छ। प्रभावितको पुनर्स्थापना, अस्थायी आवासको व्यवस्था, बेपत्ता नागरिकको मृत्यु प्रमाणीकरण तथा राहत वितरणलाई व्यवस्थित रूपमा अघि बढ़ाउने काम भइरहेको गृह सचिव शर्माको भनाइ छ।
4: यस्तै नेपालमा बढ़दो पर्वतीय विपदको जोखिम न्यूनीकरणका लागि विद्यमान नीति कानून पूर्व सूचना प्रणाली तथा विपद व्यवस्थापनका ढाँचाको पुनरावलोकन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरणका दिवसका अवसरमा काठमाडौँमा आज आयोजित विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनमा सहभागीहरूले नेपालको भौगोलिक अवस्था र जलवायु परिवर्तनका कारण बढ़दो विपद जोखिमलाई ध्यानमा राखेर व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने बताएका हुन्। गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीले उच्च हिमाली क्षेत्रमा हुने अतिवृष्टि, पहिरो, आकस्मिक बाढ़ी, सुक्खा पहिरो तथा नदी थुनिने घटनालाई समग्र जोखिमका रूपमा विश्लेषण गरी विपद व्यवस्थापनलाई विकास नीतिसँग जोड़नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तन लगायतका कारण विपदको जोखिम बढ़दै गएको उल्लेख गर्दै प्रचलित पूर्व सूचना प्रणाली, कानून नीति तथा रणनीतिमा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। सम्मेलनमा सहभागी सरकारवाला एवं विज्ञहरूले विपद पूर्ण रूपमा रोक्न नसके पनि प्रभावकारी पूर्व तयारी, वैज्ञानिक अध्ययन, सुरक्षित पूर्वाधार र समयमै सूचना प्रवाह मार्फत मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने बताएका छन्।
3: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढी गण्डकी नदीमा बाढ़ी आउनुको कारण हिउँ तथा गेग्राम क्षेत्र ठूलो पहिरो भएको निष्कर्ष निकालेको छ। अस्ति आइतबार बिहान 4:20 गोर्खाको चुमनुमरी गाउँपालिका 6 रहेको उङदिलुङ खोला अर्थात चमार हिमाल र सियारांगी हिमाल बीचको ठाडो खोलामा पहिरो आएको प्राधिकरणले जनाएको छ। बुढी गण्डकी बाढ़ी सम्बन्धी प्राविधिक प्रतिवेदन सार्वजनिक गरे प्राधिकरणले हिमाली क्षेत्रमा पाइने तुलनात्मक रूपमा कमजोर चट्टानमा पहिरो गएको जनाएको छ। झण्डै 6,000 मिटर उचाइमा हिम पहिरो तथा झण्डै 5,500 मिटर उचाइमा रहेको हिउँ र गेग्रानसहित पहिरो खसेको प्रतिवेदनले देखाएको छ। पहिरोले नदीको बहाव थुनिने र खुल्ने प्रक्रिया सियार खोला र बुढी गण्डकी नदीको दोभानमा समेत भएको हुन सक्ने प्राधिकरणले अनुमान गरेको छ। बुढी गण्डकी र सियार खोलाको दोभानमा समेत थुनिने र खुल्ने प्रक्रियाका कारण बुढी गण्डकी नदीको तल्लो तटीय क्षेत्रमा पटक पटक बाढ़ी आएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ। बाढ़ी ठूलो हुनुमा सियार खोला थुनिएर जम्मा भएको पानी भन्दा उङदिलुङ खोलाबाट आएको ठूलो परिमाणको गेग्रानको भूमिका उल्लेख रहेको प्रतिवेदनमा भनिएको छ।
4: संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले अन्तर व्यवस्थापिका संघ आईपीयूको 149 महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद सम्बन्धी आपतकालीन प्रस्ताव 2/3 मतले पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। महासभामा सहभागी भएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले पहिलो पटक प्रस्तुत गरेको आपतकालीन प्रस्तावले 2/3 समर्थन प्राप्त गर्नु संसदीय कूटनीतिका लागि महत्वपूर्ण सफलता भएको बताउनुभयो। सभामुख डोल प्रसाद अर्यालले नेपालको तर्फबाट प्रस्तुत गर्नुभएको प्रस्तावमा हिमालय क्षेत्र लगायत जोखिमयुक्त क्षेत्रमा जलवायुजन्य विपदको सामना गर्ने र उत्थानशीलता सुदृढ पार्ने विषय समेटिएको छ।
3: विराटनगरमा आजदेखि शुरू भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा 6 प्रदेशका मुख्यमन्त्रीहरूले संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन्। सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डेले शीर्ष नेतृत्व नै संघीयताप्रति इमान्दार नदेखिएको टिप्पणी गर्नुभयो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधान अनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताउनुभयो। यस्तै मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सबल सफल नहुने बताउनुभयो। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यवहारिक कार्यान्वयन बीच ठूलो खाडल रहेको उल्लेख गर्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले अधिकार अभावले कर्णालीका चुनौती थप जटिल बनेका गुनासो गर्नुभयो। बजेट पारित गर्ने समस्या झेलिरहेका कारण सुदूरपश्चिमका मुख्यमन्त्री भने बैठकमा सहभागी बन्नु भएन। भोलिसम्म चल्ने सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी अधिकार प्राप्तिका लागि साझा धारणा बनाउने तयारी गरेको छ।
4: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। पिछड़िएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवन बहादुर साई निर्वाचित हुनुभएको छ। खतिवडा 2,919 मत र शिवाकोटीले 2,072 मत ल्याएर विजयी हुनुभयो। तर केन्द्रीय निर्वाचन समितिले भने मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गरेको छैन। सहमहामन्त्री खुलातर्फ 9 उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा थिए। जनसम्पर्क समितितर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेसको केन्द्रीय सदस्यका अन्य समूह अन्तर्गत दलित, मधेसी, खसारे, आदिवासी, जनजाति, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, पेशागत समूह तथा विभिन्न भौगोलिक क्षेत्रका पदका मतगणना भने चलिरहेको छ। निर्वाचन समितिले भोलिसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। सरकारले राष्ट्रपति समक्ष 3 अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। राष्ट्रपति पौडेलले यसअघि विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको थियो। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन्।
4: राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। विवादास्पद अडियो सार्वजनिक भएपछि सुनारले आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए कानूनी प्रक्रिया सामना गर्न तयार रहेको बताउनुभयो। सुनारले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाब दिन तयार रहेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन बाँकी छ। रासोपाले सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुङ्गोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सड़कको अहिलेको अवस्था र पूर्व तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
0: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
0: विशेषताहरू, रु 3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा 2 अध्यादेश जारी, भोटे कोशी बाढ़ीबाट प्रभावित 1,050 नागरिक अझै होल्डिङ सेन्टरमा, बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरण पुगेको प्राधिकरणको भनाई, पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड, संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति मुख्यमन्त्रीहरूको असन्तुष्टि, कांग्रेसको सहमहामन्त्री खुल्लातर्फ रामहरि खतिवडा र अझै बाबु शिवाकोटी निर्वाचित लगाएका खबर प्रस्तुत गरिन्।
4: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। त्यसै गरी काठमाडौँ उपत्यकाका मुख्य बजारहरूमा दशैंको किनमेल गर्नेहरूको ठूलो भीड़ लागेको छ। न्यूरोड, असन, लगनखेल र भोटायाजी लगायतका क्षेत्रमा नयाँ लुगा, खाद्यान्न तथा पूजा सामग्री खरिद गर्ने ग्राहकको चहल पहल बढ़ेको हो। यद्यपि यस वर्ष विपद र बढ़दो महँगीका कारण दशैंको उल्लासमा केही प्रभाव परेको छ। दशैंका लागि मानिसहरू गाउँ फर्कने क्रम चलिरहेको छ। यसैबीच काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गरी सञ्चालन गरिएको एलपी ग्यासको संयुक्त बिक्री वितरण भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पर्सीदेखि साबिकै नजिकका डिलरहरूबाट ग्यास बिक्री गरिनेछ। संयुक्त बिक्री केन्द्रहरूमा उपभोक्ताको घण्टौं लामो लाइन लागेपछि यो व्यवस्थाले सहजताको साथ उल्टै शास्ति दिएको गुनासो बढेको थियो। डिलर र डिपोहरूमा पनि ग्यास नपाएको उपभोक्ताहरूको गुनासो छ। यसैबीच चाडपर्वमा घर फर्किने यात्रुहरूलाई राजमार्गका होटलमा बासी तथा अखाद्य खाना खुवाएर चर्को मूल्य असुले कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकालेर अस्वच्छ खानाका कारण बिरामी परेमा होटल सञ्चालकसँगै गाड़ी चालकलाई समेत कार्यवाही गर्ने जनाएको छ। गुणस्तरीय खाना पाउने ठाउँमा मात्र गाड़ी रोक्न चालकलाई निर्देशन दिएको छ। यस्ता बदमाशी देखिएमा यात्रुले तत्काल प्रहरीको 100 नम्बरमा फोन गरी जानकारी गराउन सक्नेछन्।
3: काठमाडौँ उपत्यकाबाट आफ्नो थापथलो फर्कने यात्रुहरूको चाप बढ़ेको छ। मुख्य सड़क, पृथ्वी राजमार्ग, पीपी राजमार्ग र कान्ति लोकपथबाट दैनिक बाहिरिनेको संख्या घटस्थापनापछि बढ़ेको छ। पछिल्लो समयमा बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़कहरू विस्तारै खुल्न थालेपछि ग्रामीण सड़क भएर यात्रा गर्न भने सकसपूर्ण छ। ग्रामीण सड़कको मरमत नहुँदा अझै पनि काठमाडौँबाट घर जानेको यात्रा भने कष्टकर नै रहेको छ। मुख्य राजमार्ग र ग्रामीण सड़कको सहज यात्राका लागि अप्नाएको व्यवस्थाका बारेमा साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपानेसँग कुराकानी गर्नुभएको छ।
6: सबै हाइवेहरू क्लियर भइसकेका छन्। मुस्ताङ मनाङ लगायत रसुवातिर जोड्ने हाइवे पनि हामीले कनेक्ट गरिसकेका छौँ। हामीले जथावतीमा बेलुबेज राखेर रसुवा पनि कनेक्टिभिटी गरेका छौँ। मुस्ताङ पनि कनेक्टिभिटी भइसकेको छ, मनाङ पनि कनेक्टिभिटी भइसकेको छ। हाम्रो हाइवेको पर्सपेक्टिभमा जुन सडक विभागले गर्ने काम हो सबै बाटो खोलिसकेका छौँ। दिपी हाइवे पनि अहिले क्लियर छ, कान्ति पनि क्लियर छ, पृथ्वी हाइवे पनि हिजो बेलुका हामीले राति बन्द गरेर टुए पृथ्वी हाइवे पनि सञ्चालन गरिसकेका छौँ। राजमार्गहरूको अवस्था चाहिँ सबै क्लियरै छ।
7: ग्रामीण भेगहरू चाहिँ सड़क विभाग अन्तर्गत पर्छ कि पर्दैन जिम्मेवारी?
6: 15,000 किलोमिटर जुन नेसनल हाइवे नेटवर्क हो त्यो पर्छ। त्यो मध्ये ट्र्याक खुलेका बाटोहरू सबै हाम्रो क्लियर छन्। एउटा बाँकी भनेको चाहिँ बुढी गण्डकीको बारीले जुन ड्यामेज गरेको हाम्रो यो आरू घाटी पुल हो, त्यसको पनि बेनिफिट्सको लागि हाम्रो सामानहरू मुभ हुन सुरु गरिसकेको छ। अब ग्रामीण सड़कको हकमा चाहिँ सम्बन्धित स्थानीय तहले त्यसै प्रदेश सरकारहरूले गर्ने हुँदाखेरि उहाँहरूले त्यो गर्दै हुनुहुन्छ। त्यो विषयमा चाहिँ सड़क विभागको अन्तर्गतको बाटोहरू चाहिँ क्लियर।
7: बस चालकहरूको अहिलेको उहाँहरूको समस्या के छ भने आफैले सड़क मरमत गर्दै हिँड्नुपर्ने अवस्था छ, यसको अन्त्य चाहिँ कहिले होला?
6: यो कुराहरू चाहिँ हाम्रो बसहरूको जुन रुट दिने रुट इजाजतको कुराहरूसँग जोडिन्छ। यो विषयमा यातायात विभागसँग फर्दर कोर्डिनेसन गर्दै होला। जस्तै उहाँहरूले चाहिँ जुन रोड वर्दी छ ओर्दी रोडहरूलाई मात्रै दिनुपर्ने हुन्छ बसहरूको लागि मुभ हुनलाई भने। अब अहिले चाहिँ नन वर्दी रोडमा पक्कै पनि उहाँहरूले दिनुभएको छैन। स्पेसिफिक केसमा केही समस्या भए फरक कुरा, नत्र त्यो समस्या नहुनुपर्ने हो।
7: यात्रुहरू र व्यवसायहरूले चाहिँ अब 2-3 दिन लगाएर घर पुग्नुपर्ने बाध्यात्मक परिस्थिति चाहिँ देखिरहेछ अझै पनि। यो विषयलाई चाहिँ यहाँले कतिको गम्भीरतापूर्वक लिनुभएको छ?
6: हाइवेको मेन्टेनेन्सको पर्सपेक्टिभमा पोहोर परा जतिको सहज पक्कै छैन, किनभने यसपाल चाहिँ हामी दसैँको मुखमा ठुला अनएक्सपेक्टेड डिजास्टर, अहिले बुढी गण्डकीको डिजास्टर भयो, त्योभन्दा अगाडि काली गण्डकी लगायतको बर्खाको वर्षाको कारणले भएको डिजास्टर भयो र त्योभन्दा अगाडिको भोटेपछिको बारीको डिजास्टरले गर्दाखेरि केही क्षेत्र पहिलाभन्दा पक्कै छ। तर त्यो हुँदै गर्दाखेरि पनि हामीले 2A रोड सप्लाई हाइवेहरू खोलिसकेका छौँ। त्यो पर्सपेक्टिभमा चाहिँ मेन्टेनेन्स हामी कन्टिन्युसली पनि गर्छौँ, दसैँभरि पनि हाम्रो मेन्टेनेन्स काम चालु रहन्छ र कुनै स्पेसिफिक एरियामा केही समस्या पऱ्यो भने त्यहाँ मेन्टेन गरिन्छ। त्यो बाहेक अरू ठुलो स्पेसिफिक एउटा इस्यु छन् जस्तो मलाई लाग्दैन।
7: अब सडक बनाउनेहरू पनि दसैँ मनाउन जान्छन् होला, कसरी व्यवस्थापन गर्नुहुन्छ त? अब
6: हाम्रो मिसिनहरू अहिलेसम्म साइडमै छन्, साइडबाट मिसिन हामीले निकालेका छैनौँ। हाम्रो अपरेटरहरू पनि साइडमै हुनुहुन्छ। हामीले चाहिँ दसैँको लागि भनेर स्थानीय जो त्यही भूगोलको हुनुहुन्छ, त्यही भेटको हुनुहुन्छ, उहाँहरू त्यसै ड्युटी मिलाएका छौँ। प्रत्येक डिभिजनमा चाहिँ हाम्रो एकजना इन्जिनियर स्ट्यान्ड बाई पोजिसनमै रहनुहुन्छ। कहीँ केही क्षति भयो भने यो अहिले मात्र होइन, हाम्रो पहिलादेखि त्यो प्र्याक्टिसै के हो भने दसैँमा हुन सक्ने समय जोखिममा राखेर हेरेर म्यान पावर र मेसिनहरू चाहिँ स्ट्यान्ड बाई मोबिलाइजै भएर बसिरहेको हुन्छ।
7: अब आकस्मिक सडक बिग्रिहालेमा चाहिँ व्यवस्थापन कसरी गर्नुहुन्छ?
6: हाम्रो फ्युलहरू हामीले स्ट्यान्ड बाई फ्युलहरू राखेका छन्, म्यान पावरहरू छन्। अब हामीलाई सुपरभाइजरहरू हाम्रो प्रत्येक 18 किलोमिटरमा एकजना सुपरभाइजरका दरले हुनुहुन्छ, लेन्थ वर्करहरू 3 किलोमिटरमा एकजना लेन्थ वर्कर हुनुहुन्छ, उहाँहरूले हामीलाई तत्काल खबर गर्नुहुन्छ बाटो बिग्रियो भने र त्यो मेसेज आउने बित्तिकै हामीले म्यान पावर र मेसिनहरू मोबिलाइज गरिहाल्छौँ। यो प्र्याक्टिस हामीले गरिरहेको हो र इमर्जेन्सी केही बिग्रिहाल्यो भने हामी तुरन्तै सडक खुलाउन सक्ने अवस्थामा छौँ।
4: उहाँ हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपाने। फेरि पनि खबरकै सिलसिला, दशैंको बेला किसानलाई भने धान लगायतका बर्खे बाली भित्र्याउने चटारो परेको छ। एकातिर दशैंको उल्लास, अर्कोतिर वर्षभरि गरेको मेहनतको प्रतिफलका रूपमा खेतमा पाकेको बाली सुरक्षित भित्र्याउने चिन्ता किसानलाई छ। धेरै किसानको दिनचर्या यति बेला खेतबारीमै बितिरहेको छ। नेपालको प्रमुख खाद्य बाली धान भित्र्याउने समय र दशैंको चाडपर्व एकै समयमा परेपछि किसानलाई चाडपर्व मनाउने भन्दा पनि खेतीपातीको काम सक्ने हतारो परेको छ। विशेष गरी बर्खे धान पाक्ने समयसँगै दशैं परेकाले किसानलाई आफन्तसँग भेटघाट गर्ने, परिवारसँग बसेर रमाइलो गर्ने र चाडपर्वको किनमेल गर्ने समय समेत जुटाउन कठिन भइरहेको छ। सुदूरपश्चिमको डडेलधुरामा किसान यति बेला धान काट्न, बिटा बाँध्ने, झार्ने र घरमा भित्र्याउने काममा व्यस्त छन्। जिल्लाको भागेश्वर, अमरगढ़ी, अलिताल र परशुराम लगायतका क्षेत्रमा धानसँगै मकै, भटमास, स्याउ लगायतका बाली भित्र्याउने र अन्य कामको चटारो छ।
3: नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको हो। प्राधिकरणका प्रवक्ता मीन प्रसाद अरियालका अनुसार स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढ़ी शुल्क लिएको, स्वीकृत प्याकेज भन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई निर्धारित समयमा जानकारी नदिएको पाइएपछि कार्यवाही गरेको हो। जरिवानामा पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन, क्लासिक टेक, वेब सर्भर नेपाल, फाइबर ओल्ड, भायरनेट, एरोनेट, डिस मीडिया नेटवर्क, वाईफाई नेपाल, सीजी कम्युनिकेशन, ओल्ड लिंक कम्युनिकेशन, फर्स्ट लिंक कम्युनिकेशन, पोखरा इन्टरनेट, टेक मान्डुज नेटवर्क र सुविशु रहेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: कृषि मन्त्र नार्टसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार 4 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 4.12 अंकले बढ़ेर 2599.93 बिन्दुमा पुगेको हो। आज बैंक, विकास बैंक, लगानी र बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 104 कम्पनीको शेयर बढ़ेकामा 167 घटेको छ। 7 कम्पनीको शेयर भने घटबड भएको छैन। आज सगरमाथा जलविद्युतको शेयर 12.44% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन स्नो रिभर्सको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.46 करोड़को कारोबार भएकामा आज 351 कम्पनीको 1.35 करोड़ कित्ता शेयर 4.73 करोड़ रूपियाँमा किनबेच भएको छ।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाको रूपमा अघि बढ़ाउने बताउनु भएको छ। हुलाक सेवा विभागले आयोजना गरेको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको बताउनुभयो। मन्त्री तिमिल सिन्हाले हुलाक सेवालाई क्षमता वृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाको रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो।
4: त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राविधिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ। विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यी विषयहरू समेटिएका छन्। यो योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राविधिक स्वरूपमा ठूलो फेरबदल आउने अपेक्षा छ। नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई शिक्षण केन्द्रित संस्थाबाट अनुसन्धान, नव प्रवर्धन र ज्ञान उत्पादनमा आधारित रिसर्च युनिभर्सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
3: गुल्मीको रेशमिया विमानस्थलको हवाई सेवा आजबाट फेरि सञ्चालनमा आएको छ। प्रतिकूल मौसमको कारण झण्डै 4 महिनादेखि यो विमानस्थल प्रभावित भएको थियो। गुल्मीको रेशमिया विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गएको जेठको तेस्रो हप्तादेखि जिल्लामा हवाई उडान अवरूद्ध भएको जानकारी दिनुभयो। खराब मौसम, बाक्लो कुहिरो र हावाको चापको कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भई आउन नसक्ने भएकाले हवाई सेवा बाध्य भई रोक्नु परेको उहाँले बताउनुभयो। हवाई सेवा सञ्चालनमा आएसँगै आज काठमाडौँबाट 13 यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको छ। नेपाल वायु सेवा निगमले मौसम अनुकूल भएसँगै हप्ताको 3 दिन उडान गर्ने गरी नयाँ तालिका निर्धारण गरेको छ।
4: अहिलेसम्म उस्तामा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतेको ठूलो वर्षाका कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोरसम सड़क 2 हप्तासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्र निकासी भयो। सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध भएका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अरियालले बताउनुभयो। अहिलेसम्म 70% बजारमा पठाइसक्नु पर्नेमा 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँको भनाइ छ।
3: चाडपर्वको समयमा प्रहरीले जाँचलाई तीव्र बनाएको छ। काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा 98 पक्राउ परेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार हिजोदेखि आज बिहान 6 बजेसम्म सञ्चालन गरेको अभियानका क्रममा 6 पुरूष र 11 महिला पक्राउ परेका जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न ठाउँमा स्वीप अपरेशन सञ्चालन गरेको परिषदका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्ग फ्रान्सेली विद्यार्थीको विरोध प्रदर्शनमा सहभागी हुनुभएको छ। 23 वर्षीय थनबर्ग आज बिहान पेरिसको उपनगर सेन्ट डेनिसमा रहेको आन्दोलनको केन्द्रबिन्दु मानिने पल एलुअर्ट उच्च माध्यमिक विद्यालय पुग्नु भएको हो। छलफलमा युवाहरूलाई नसमेटिएको र उनीहरूको भविष्य उनीहरूबाट खोज्न थालेको उहाँले बताउनु भएको छ। यसैले देशभर शैक्षिक संस्थाहरूमा राम्रो सुविधाको माग गर्दै थप प्रदर्शन हुने अपेक्षा गरेको समाचार संस्था अल जजिराले जनाएको छ। प्रदर्शनका क्रममा प्रहरीको ज्यादती सम्बन्धी अनेकौं आरोपहरू आएपछि विशेष पोशाक रोप लगाएका वकिलहरूले किशोर किशोरीहरूको सुरक्षाका लागि मानव साङ्लो पनि बनाएका थिए। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव, कक्षाको अत्यधिक व्यस्त तालिका र शिक्षा प्रणालीका अन्य समस्या लगायत विभिन्न विषयमा सुधारको माग गर्दै विद्यार्थीहरूले गएको महिनाको अन्त्यदेखि विरोध प्रदर्शन शुरू गरेका थिए। न्याय मन्त्रालयका अनुसार विरोध प्रदर्शनका क्रममा 6,800 जनाभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसमा मुख्यतया नाबालिगहरू छन्। प्रहरीले प्रदर्शनकारीहरूमाथि भएको भनिएको क्रूरता सम्बन्धी 24 आरोपमाथि पनि अनुसन्धान शुरू गरेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदिवसीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। ओमानका कप्तान विनायक शुक्लाले 70 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3 विकेट लिए भने दिपेन्द्र सिंह एकले 2 तथा करण केसी र ललित राजवंशले 1 विकेट लिए। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। ओमानका शाह फैसल, शकील अहमद तथा करण सोनावाले समान 2-2 विकेट लिए। यो सँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अङ्कसहित 6 स्थानमा छ। यस्तै ओमान 30 खेलबाट 33 अङ्कसहित 4 र क्यानाडा 34 खेलबाट 25 अङ्कसहित 7 स्थानमा छ। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4 बाहिरी छैको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 पर्नुपर्नेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
4: भटेपछि बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा। बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाई। पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़।
3: संघीय सरकारले अधिकार नदी परिणाम खोजेको मुख्यमन्त्रीहरूको गुनासो। अधिकार नदिए संहिता बलियो नहुने भनाई।
4: दशैंको किनमेलले मुख्य बजारमा ग्राहकको भीड़। राजमार्गका होटलमा यात्रुले अखाद्य खाना खुवाए। चालक र संचालकलाई कड़ा कार्यवाही गर्ने सरकारको चेतावनी। दशैंमा सड़क सञ्चालन गर्ने संयन्त्र तयारी अवस्थामा रहेको सड़क विभागको भनाई।
3: फ्रान्सले विद्यार्थीहरूको विरोधका क्रममा स्वीडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग पनि सहभागी। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग।
4: र आईसीसी क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जित।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन्छ सधैँ बाजै।
1: होइन दिदी, किन निराश भएर बस्नु भएको?
2: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
1: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
5: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
6: राजवंशी मेडिकल हल घुरी गांव में तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इंद्रबहादुर राजवंशी 24 घंटा बस्नु हुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
7: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
8: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
9: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाग्स।

0: यति बेला साँझको 7 बजेको छ।
1: खुशीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
0: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा बर्सातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
5: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
4: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
5: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
4: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
5: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
4: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
5: गाउँ घरमा भुइँमा सुत्नु परेमा झोलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
4: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
5: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाव, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
4: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
5: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
4: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
5: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
4: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
5: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, झारफुक गर्नतिर समय खेर नफाल्ने।
4: नेपाल मेडिकल सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
6: रेडियो टाइगर 79.2 मेगाहर्ज।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जम्मेदार कलम बहादुर तामाङ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा खेलाड़ीहरूको प्रतिभा पहिचान र प्रवर्धनको माध्यम बनेको प्रधान सेनापति ट्रफी 2083 सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गानाबाट सुन्नुहोस्। गोर्खा जिल्लाको चुम्नुब्री गाउँपालिका 3 स्थित फिलिममा असोज 25 गते गएको पहिरोका कारण थुनिएको बुढी गण्डकी नदी अचानक खुलेर लेदो तथा गेग्रान सहित आएको आकस्मिक बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार गरिरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली हवाई तथा स्थल मार्गबाट परिचालित भई प्रभावित क्षेत्रको रेकी तथा अवलोकन गर्नुका साथै पहिरोको उच्च जोखिममा रहेको जगत इलाकाबाट 6 जना, न्याकफेदीबाट 9 जना तथा यारूबाट 1 शिशु तथा 1 विदेशी सहित 9 जना र पायुबाट 12 जना गरी हालसम्म कुल 36 जनाको उद्धार गरेको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन काठमाण्डुमा रहेको कम्पोजिट क्विक रियाक्सन टीम समेत हवाई माध्यमबाट उक्त क्षेत्रमा तैनात गरिएको छ। नेपाली सेनाले रसुवाको उत्तरगया गाउँपालिका 5 र नुवाकोट जिल्लाको विदुर नगरपालिका 10 को सिमानामा पर्ने बेत्रावती स्थित फलाको खोलामा एक्रोबेली ब्रिज निर्माण गरेको छ। उक्त एक्रोबेली ब्रिजको असोज 25 गते युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जङ थापाले गल्छी रसुवागढ़ी सड़क आयोजना प्रमुख श्री कृष्ण नारायण ओझालाई हस्तान्तरण गर्नुभयो। रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते आएको बाढ़ीले नदीमा रहेको पुल बगाए पश्चात नेपाली सेनाले उक्त ब्रिज निर्माण गरेको हो। 73.2 मिटर लम्बाई, 5.5 मिटर चौड़ाई र 40 टन भारवाहन क्षमताको उक्त ब्रिज 5 दिनमा जड़ान गरिसक्ने लक्ष्य सहित असोज 20 गतेबाट जड़ान कार्य शुरू गरी असोज 24 गते निर्माण सम्पन्न गरिएको हो। सो क्रममा करिब 300 मिटर सड़क खण्डमा चट्टान फुटाई पहुँच मार्ग निर्माण पश्चात उक्त बेली ब्रिज निर्माण कार्य शुरू गरिएको थियो। बेली ब्रिज सञ्चालनमा आएसँगै बाढ़ीका कारण प्रभावित बनेको सड़क सम्पर्क पुनः सहज भई स्थानीय बासिन्दा तथा उक्त सड़क खण्ड भएर आवत जावत गर्ने यात्रु र सवारी साधनलाई राहत पुग्ने विश्वास गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल औपचारिक भ्रमणको लागि असोज 19 गते मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायत प्रस्थान गर्नुभएको छ। उहाँ बेलायती सेनाका चीफ अफ दि जेनरल स्टाफ जेनरल सर रोली वाकरको निमन्त्रणामा बेलायत भ्रमणका लागि जानुभएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जङकेसीले विदाई गर्नुभएको थियो। बेलायत भ्रमणका दौरान प्रधान सेनापतिले असोज 21 गते बेलायती सेनाका चीफ अफ जेनरल स्टाफ सर वाकरसँग शिष्टाचार भेट गर्नुभएको छ। सो क्रममा उहाँले बेलायती सेनाको मुख्यालय भ्रमण गर्नुभई सैनिक गतिविधिको अवलोकन समेत गर्नुभएको थियो। यसअघि प्रधान सेनापतिले असोज 20 गते डेप्युटी चीफ अफ डिफेन्स स्टाफ फर मिलिटरी स्ट्राटेजी एण्ड अपरेशन तथा मिनिस्टर फर भेटरन्स एण्ड पीपलका पार्लियामेन्टरी अण्डर सेक्रेटरी अफ स्टेटसँग समेत छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुभयो। उक्त भेटवार्ताको क्रममा आपसी हित एवं सैनिक सम्बन्धका बारेमा छलफल भएको थियो। सोही अवसरमा प्रधान सेनापतिले गोर्खा सैनिक स्मारकमा पुष्पगुच्छ अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। अभ्यास क्याम्ब्रियन पट्रोल 2026मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक प्राप्त गरेको छ। उक्त अभ्यास मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायतको वेल्स ब्रेकनमा असोज 20 गतेदेखि 22 गतेसम्म सञ्चालन भएको थियो। उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायत सहित 35 राष्ट्रका 130 वटा टोलीहरूको सहभागिता रहेको थियो। सन् 1960बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले सन् 2014देखि भाग लिँदै आइरहेको छ। नेपाली सेनाले उक्त प्रतियोगितामा सन् 2017, 2019, 2024 र 2025मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो। धनुषा स्थित मध्य पूर्वी प्रेतना हेडक्वार्टरमा संचालित रक्षा संवाददाता अभिमुख पृथकीकरण कार्यक्रम असोज 23 गते सम्पन्न भएको छ। असोज 20 गतेदेखि सञ्चालित उक्त कार्यक्रमको प्रीतनापति उपरथी श्री भुवन खत्रीले शुभारम्भ तथा समापन गर्नुभएको हो। प्रीतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका विभिन्न संचार माध्यममा आबद्ध 21 जना संचारकर्मीलाई सहभागी गराई रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। सोही कार्यक्रमका दौरान विगत 10 वर्षदेखि नेपाली सैनिक रेडियो कार्यक्रम निरन्तर प्रसारण गरिरहेका प्रीतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका 9 एफएम रेडियोहरूलाई जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी श्री राजाराम बस्नेतले प्रोत्साहन स्वरूप कदरपत्र प्रदान गर्नुभएको थियो। सम्मानित हुने रेडियोहरूमा रेडियो सिमरा, रेडियो सिन्धुलीगढ़ी, रेडियो वीरगंज, नारायणी एफएम, स्वर्णिम एफएम, रेडियो सलहेस एफएम, रेडियो आकाश गंगा, गुंजन एफएम र जनकपुर एफएम रहेका छन्। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: भूतपूर्व सैनिक सम्मेलन 2083 सम्बन्धी सूचना।
4: सम्मेलन हुने मिति र स्थानहरू।
3: पूर्वी प्रीतना अन्तर्गत मंगसिर 14 गते हुने सम्मेलनमा मुख्य केन्द्र पूर्वी प्रीतना हेडक्वार्टर इटहरीमा सुनसरी जिल्लाका हिताधिकारीहरू।
4: उपकेन्द्रहरू
3: याङसिला ब्यारेक मोरङमा मोरङ जिल्लाका हिताधिकारीहरू।
4: हिले ब्यारेक धनकुटामा धनकुटा भोजपुर सङ्खुवा सभा र तेह्रथुम जिल्लाका हिताधिकारीहरू।
3: चाराली ब्यारेक झापामा झापा र इलाम जिल्लाका हिताधिकारीहरू।
4: उदिन ब्यारेक पाँच थरमा पाँच थर र ताप्लेजुङ जिल्लाका हिताधिकारीहरू।
3: भुल्के ब्यारेक उदयपुरमा उदयपुर र खोटाङ जिल्लाका हिताधिकारीहरू।
4: ओखलढुङ्गा ब्यारेकमा ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका हिताधिकारीहरूका लागि सम्मेलन हुनेछ।
3: मध्य प्रीतना अन्तर्गत मंगसिर 17 गते हुने सम्मेलनमा मुख्य केन्द्र भरतपुर ब्यारेक चितवनमा चितवन जिल्लाका हिताधिकारीहरू।
4: उपकेन्द्रहरू
3: सुपारेकार ब्यारेक हेटोडामा मकवानपुर जिल्लाका हिताधिकारीहरू।
4: गजुरी ब्यारेक धादिङ बेसीमा धादिङ जिल्लाका हिताधिकारीहरू।
3: श्री डाडा ब्यारेक मैथली क्याम्पमा नुवाकोट र रसुवा जिल्लाका हिताधिकारीहरू।
4: उपत्यका प्रीतना अन्तर्गत मंगसिर 25 गते हुने सम्मेलनमा मुख्य केन्द्र सैनिक मञ्च टुडिखेल र उपकेन्द्र बाहिची ब्यारेक सीतापाइला बालाजु ब्यारेक बालाजु र नम्बर 1 विपद व्यवस्थापन गढ सुन्दरी जलमा काठमाडौँ जिल्लाका हिताधिकारीहरू।
3: लगनखेल ब्यारेकमा ललितपुर जिल्लाका हिताधिकारीहरू।
4: सूर्य विनायक ब्यारेक र भैरव वाहन गुल्म सानो छिमीमा भक्तपुर जिल्लाका हिताधिकारीहरू।
3: धुलीखेल ब्यारेकमा काभ्रे पलाञ्चोक जिल्लाका हिताधिकारीहरू।
4: र लक्ष्मण डाँडा ब्यारेक चौतारामा सिन्धुपाल्चोक जिल्लाका हिताधिकारीहरू।
3: दर्ता गर्ने अन्तिम मिति
4: पूर्वी प्रीतना हेडक्वार्टर तथा अन्तर्गत युनिटमा कार्तिक 30 गतेसम्म।
3: मध्य प्रीतना हेडक्वार्टर तथा अन्तर्गत युनिटमा मंगसिर 4 गतेसम्म।
4: र उपत्यका प्रीतना हेडक्वार्टर तथा अन्तर्गत युनिटमा मंगसिर 11 गतेसम्म।
3: दर्ताका लागि nawb.nepalarmy.mil.np मा गई अनलाइन फारम वा सम्बन्धित सम्मेलन केन्द्रहरूमा स्वयं उपस्थित भई अनलाइन दर्ता गर्न सकिनेछ। त्यसका लागि पेन्सन पट्टा, पासपोर्ट साइजको फोटो र नागरिकता आवश्यक पर्नेछ।
4: सम्मेलन सम्बन्धित थप जानकारीको लागि
3: नेपाली सेना कल्याणकारी बोर्डको टेलिफोन नम्बर 01-4512407 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ खेलाड़ीहरूको प्रतिभा पहिचान र प्रवर्धनको माध्यम बनेको प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता 2083 सम्बन्धी रेडियो सामग्री।

0: नेपाली खेलाड़ीहरू सहभागी भएका राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय प्रतियोगिता सैनिक खेलाड़ीहरूकै वर्चस्व हुने गरेको इतिहास र वर्तमान छ। यो तथ्यले नेपाली खेलकुद क्षेत्रमा नेपाली सैनिक खेलाड़ीहरूको योगदानलाई प्रस्ट्याउँदछ। तर यो कसरी सम्भव भयो त? यसका कारण खोतल्दै जाँदा सेनाको लामो सांगठनिक इतिहास, सैनिक पेसागत चरित्र, नियमित प्रशिक्षण, प्रतिभाहरूको खोजी, अवसरहरू प्रदान गर्ने र प्रोत्साहन गर्ने सैनिक खेल संस्कृति उल्लेखनीय पक्ष हुन्। अनि यससँगै जोडिन्छन् सेनाभित्र सञ्चालन हुने विभिन्न नियमित प्रतियोगिताहरू। यस्तै प्रतियोगिताहरू मध्ये एक हो प्रधान सेनापति ट्रफी प्रतियोगिता।
1: हरेक वर्ष सञ्चालन हुने प्रधान सेनापति ट्रफी 2083 संस्करण असोज 23 गते सम्पन्न भएको छ। यस प्रतियोगिता मार्फत कयौं नयाँ खेलाड़ीहरू पहिचान भएका छन् भने कयौंले नयाँ कीर्तिमान कायम गर्दै नेपाली खेलकुद क्षेत्रमा नयाँ आशा थपेका छन्। श्रोता, यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी खेलाड़ीहरूको दक्षता, सीप र क्षमता विकास गरी उत्कृष्ट खेलाड़ी उत्पादन गर्न प्रधान सेनापति ट्रफीले खेलेको भूमिका सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक अमलदार मुकेश कुमार यादव
0: र म प्राविधिक जमादार सरिना सापकोटा। नेपाली सेनामा सञ्चालन हुने खेलकुद प्रतियोगिता मध्ये प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता सबैभन्दा ठूलो प्रतियोगिता हो। हरेक वर्ष सञ्चालन हुने यो प्रतियोगिता 2065 सालदेखि निरन्तर सञ्चालन भइरहेको छ। उत्कृष्ट खेल प्रतिभाहरूको पहिचान, प्रवर्धन र प्रोत्साहन गर्दै खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिने उद्देश्य लिएको यो प्रतियोगिता आफ्नो उद्देश्य प्राप्तिमा सफल भएको छ। प्रतियोगिता शुभारम्भका क्रममा स्वागत मन्तव्य राख्नुहुँदै सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुन,
2: विक्रम सम्वत 2065 सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्रधान सेनापति ट्रफीले नेपाली सेनाका सकल दर्जाको शारीरिक र मानसिक पक्षको विकास गरी सक्षम, अनुशासित, साहसिक र पेशेवर सैनिक खेलाड़ीहरूको विकासमा अहम भूमिका निर्वाह गरेको छ। यस किसिमको प्रतियोगिताहरूले नेपाली सेनाभित्र रहेका प्रतिभाशाली खेलाड़ीहरूको पहिचान गरी राष्ट्र र अन्तर्राष्ट्रिय स्तरको खेलाड़ीहरू उत्पादन गर्नेमा प्रत्यक्ष रूपमा योगदान दिइरहेको यथार्थ म यहाँ अवगत गराउन चाहन्छु। साथै नेपाली सेनाका खेलाड़ीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा हासिल गरी नेपाल र नेपाली सेनाको गौरव बढ़ाउनुको साथै नेपाली खेलकुद जगतलाई नयाँ उचाइमा पुर्याउन अतुलनीय योगदान रहेको समेत जानकारी गराउन चाहन्छु। यसर्थ दीर्घकालीन रूपमा नेपाली सेना सहभागी हुने समग्र खेलकुद क्षेत्रलाई प्रभावकारी, परिणाममुखी र व्यवस्थित बनाउन उत्कृष्ट नतिजा आउने सम्भावना बोकेका खेलाड़ीहरू खेलकुदका विधाहरू पहिचान गरी तयारी, प्रशिक्षण र व्यवस्थापन गर्न यस किसिमको प्रतियोगिताहरू उपयुक्त मञ्चको रूपमा रहेको समेत अवगत गराउन चाहन्छु।
1: नेपाली सेनाका 8 प्रीतना, 5 युद्ध मदती वाहिनी र विशेष फौज वाहिनी गरी 14 टीम सहभागी प्रतियोगिताको शुभारम्भ असोज 12 प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले गर्नुभएको थियो। ललितपुरको लगनखेल स्थित खेल मैदानमा आयोजित प्रतियोगिता शुभारम्भका अवसरमा उहाँले एथलेटिक्स तर्फ विभिन्न विधाका विजयी खेलाड़ीहरूलाई पुरस्कृत गर्नुभयो।
0: प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता सेनाको संस्थागत प्रतियोगिता भए पनि यसले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका प्रतिभावान खेलाड़ी उत्पादन गरिरहेको छ। युनिट वाहिनीदेखि पितना स्तरसम्म हुने प्रतिस्पर्धात्मक चरणहरूले उत्कृष्ट खेलाड़ी र टीमको विकास गर्न सहज भएको हो।
1: यस वर्ष सञ्चालित प्रधान सेनापति ट्रफी प्रतियोगिताको समग्रमा गणतर्फ पुरानो गोरखगण प्रथम, जगदल गण द्वितीय र भवानी बक्स गण तृतीय भएका छन् भने प्रीतना युद्ध मदती वाहिनी अन्तर्गत उपत्यका प्रीतना प्रथम, नम्बर 16 वाहिनी अड्डा द्वितीय र पूर्वी प्रीतना तृतीय भएका छन्। विजयी खेलाड़ी तथा युनिटहरूलाई असोज 23 आयोजित एक कार्यक्रमका बीच बलाधिकृत रथी श्री प्रदीप जङ्केसीले पुरस्कृत गर्नुभएको छ। प्रतियोगितामा प्रथम भई पुरस्कृत भएपछि प्राप्त सफलताको श्रेय सम्पूर्ण टीमलाई दिँदै उपत्यका उपत्यका प्रीतनापति उपरथी श्री द्रव्य राम भण्डारी भन्नुहुन्छ,
3: उपत्यका प्रीतना प्रधान सेनापति ट्रफी 2083 श्रेय म प्रीतनाको सम्पूर्ण सकल दर्जालाई दिन चाहन्छु। मेरो पूरै सकल दर्जाको प्रयास छ यसमा। यसको अतिरिक्त यो जितको श्रेय म भन्दा अगाडिको प्रीतनापति दर्शाहरूलाई दिन चाहन्छु। यसको अतिरिक्त अब जुन यो तयारी गरेका थियौँ सबै खेलको सम्पूर्ण टिम मेम्बर्सहरूलाई समेत धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो एउटा कुरा स्मरण गराउन चाहन्छु, यो पालि हाम्रो उपत्यका पृथ्वीमा चौथोचोटि यस प्रधान सेनापति ट्रफीमा प्रथम हुन सफल भएको छ। हामीले पृथ्वी तहको च्याम्पियनसिप वैशाख महिनामा अर्गनाइज गरे, तत्पश्चात खेलाडीहरूलाई आइडेन्टिफाई गरेर जेठको पहिलो साताबाट नै हामीले लुज क्याम्प टाइपको अर्गनाइज गरेर सञ्चालन गर्यौँ, जसको कारणले गर्दाखेरि खेलाडीहरूले चाहिँ लगभग 2 महिना प्लसको चाहिँ राम्रो प्र्याक्टिस टाइम पाए। त्यही कारणले गर्दाखेरि आज यो जुन नतिजा तपाईँहरूले देख्नुभयो त्यसको लागि चाहिँ
0: कुनै एक युनिट, टिम वा खेलाडीको सफलता मात्रै प्रधान सेनापति ट्रफी प्रतियोगिताको उपलब्धि होइन, यहाँ कायम भएका नयाँ कीर्तिमान अझै उल्लेखनीय पक्ष हुन्। यसै सन्दर्भमा यस वर्ष समेत यस्ता केही कीर्तिमान कायम भएका छन्। यस वर्ष पुरुष 4x400 मिटर रिले रेसमा उपत्यका प्रीतनाको टिमले नयाँ आर्मी रेकर्ड कायम गरेको छ। यस्तै पुरानो गोरखगढ़का बन्दोबस्ती कार्य सिपाही सलिन देवानले लङ जम्प र 100 मिटर दौड़तर्फ आफ्नो नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ।
1: उहाँले लङ जम्पमा 7.20 मिटर जम्प गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ। यस्तै उहाँले 100 मिटर दौड़ 10:64 पूरा गर्दै नयाँ आर्मी रेकर्ड बनाउनु त भयो नै, आफ्नै नाममा रहेको राष्ट्रिय रेकर्ड ब्रेक गर्दै नयाँ राष्ट्रिय रेकर्ड कायम गर्न समेत सफल हुनुभयो। त्यस्तै 800 मिटर दौड़मा जमादार सोमबहादुर कुमारले निर्धारित दूरी 1:50.44 पूरा गर्दै आफ्नै नाममा रहेको रेकर्ड ब्रेक गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ।
4: मेरो नाम सलिन देवान हो, सिर पुरानो गोरख, म लङ जम्पको नेसनल रेकर्ड होल्डर। मैले यो प्रधान सेनापति 2083 100-100 लङ जम्पमा गोल्ड अनि 100 मिटर र लङ जम्पमा मैले आर्मी रेकर्ड नेसनल रेकर्ड पनि गरेको छु। 100 मिटरमा आर्मी रेकर्ड मात्रै गरेको छु। त्यो आर्मी रेकर्ड गरेपछि एकदम खुसी नै छु म। अहिले आर्मी रेकर्डमा मैले 7.37 मिटर गरेको छु। सबभन्दा पनि हाम्रो गुरुबाहरू, हाम्रो कोचदेखि लगायत हाम्रो खेल सिनियर त्रिभुवन आर्मी क्लब, राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा भाग गराइदिएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। 200 गेम लाग्छ, अब यो 200 गेम पछि 7 गेम छ। 7 गेममा एउटा मेरो लक्ष्य के छ भने एउटा मेडल आउँछु भन्ने लक्ष्य छ। त्यो लक्ष्य लिएर टाइम ट्रेनिङ गरेको छु।
5: जम्मा सोमबहादुर कुमार, श्री जगदलगढ, मेरो इभेन्ट चाहिँ 800 मिटर गेममा चाहिँ आर्मी रेकर्ड गर्न सफल भएको छ। यो सफल हुनको लागि चाहिँ मेन भनेको आफ्नो मेहनत हो। मेहनतमा चाहिँ एउटा वातावरण बनाइदिने एउटा हातीहरू भन्ने आर्मी क्लब, आर्मीले चाहिँ एउटा संरक्षण गरेर राखिदिएको छ। आर्मी क्लबले एउटा चाहिँ वातावरण बनाइदिएको ठाउँमा चाहिँ खेलाडीले चाहिँ म अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ मेडल दिन्छु, राष्ट्रको नाम चिनाउँछु, आर्मीको नाम चिनाउँछु भनेर चाहिँ लागि पर्नुपर्छ। अझै मेहनत गर्न चाहिँ अझै कोसिस गर्नुपर्ने रहेछ भन्ने चाहिँ हुन्छ।
0: प्रधान सेनापति ट्रफी प्रतियोगितामा महिला खेलाडीहरूले नयाँ आर्मी रेकर्ड बनाउँदै नेपाली खेलकुद क्षेत्रमा नयाँ आशा थपेका छन्। यस क्रममा कालीरक्षा गढ इन्जिनियर्सकी अमलदार जयरानी थारूले 400 मिटर दौड़ निर्धारित दूरी 56.79 पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। यस्तै 200 मिटर र लङ जम्पमा गरी 2 नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ। उहाँले लङ जम्पतर्फ 5.57 मिटर जम्प गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको हो भने 200 मिटर दौड़मा निर्धारित दूरी 25:40 पूरा गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको हो।
6: यो वर्ष मैले जम्मा 3 आर्मी रेकर्ड गर्न सफल भए। इन्डियाकै राँची झारखण्डमा भएको 7 च्याम्पियनसिपमा चाहिँ म 400 मिटरमा चाहिँ नेसनल रेकर्ड गर्न सफल भएकी थिए। सर्वप्रथम नेपाली सेना लगायत त्रिभुवन आर्मी क्लबलाई चाहिँ धन्यवाद दिन चाहन्छु। त्यसपछि मलाई ट्रेनिङ गराइदिनुहुने गुरु, कुरामा गाइड गरिदिने म भन्दा सिनियर खेलाडीहरू, उहाँहरूलाई चाहिँ म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। सबभन्दा धेरै टार्गेट भनेको हाम्रो नेसनल गेम हो, नेसनल गेम पछि चाहिँ 7 गेम।
1: यस्तै ज्याभलिङ थ्रोमा राजदल गणकी अमलदार लक्ष्मी थारूले 43.58 मिटर थ्रो गरी नयाँ आर्मी रेकर्ड राख्नु भएको छ। यसै गरी सटफुट महिला तर्फ कालीजङ गणकी गुल्मा प्रबन्ध हुद्दा सीता शाहीले 11.24 मिटर थ्रो गरी नयाँ आर्मी रेकर्ड कायम गर्नुभएको हो। त्यस्तै 5 किलोमिटर दौड़मा गरूड़ दल गणकी प्युठ निर्मला केसीले निर्धारित दूरी 17:44 सात पल्समा पूरा गरी नयाँ कीर्तिमान बनाउनु भएको हो।
7: यो भन्दा पहिला अम पूर्णलक्ष्मी न्यौपानेको 17:57 थियो, अहिले मेरो 17:44 सात पल्समा आर्मी रेकर्ड गर्न सफल भएको छ। एकदम खुसी छु, नसोचेको आर्मी रेकर्ड भएको छ। दुईचोटि चाहिँ गोल्ड मेडल जितेँ, एकचोटि सेकेन्ड मेडल, अर्को पटक थर्ड दुईचोटि भएको छ। खान पानी नभनेर दिन रात मैले गर्नुपर्छ भनेर लागि परेपछि चाहिँ हुने रहेछ। अनुशासन भएपछि मात्र खेलाडीले जित हासिल गर्न सक्ने रहेछ। सबभन्दा मेन अनुशासन, अनुशासन भएपछि आफ्नो खेलप्रतिको लगाव, मेहनत, सङ्घर्ष गरेपछि एक दिन सफल भए नै रहेछ भन्ने कुरा आज मलाई अनुभव भएको छ।
0: जितका लागि गरेको प्रतिस्पर्धाले खेलाडीलाई जित मात्र दिँदैन, कीर्तिमान कायम गर्ने अवसर समेत दिलाउँछ। प्रधान सेनापति ट्रफीमा कायम भएका नयाँ कीर्तिमानले प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिताको उद्देश्य समेत पूरा गरेको छ। यसका लागि खेलाडीले गरेको मेहनत, संस्थाले गरेको लगानी र प्रशिक्षकको मार्गदर्शन महत्वपूर्ण आधारहरू हुन् भन्ने ठान्नुहुन्छ तेक्वान्दो खेलाडी प्युठ बिनका जोशी।
8: प्रधान सेनापति ट्रफी 2083 अन्तर्गतको तेक्वान्दो खेल विधातर्फ 40 केजी मुनिमा प्रथम स्थान हासिल गरेको। एउटा कोचको गाइडेन्स बिना त एउटा खेलाडी बन्दै बन्दैन होइन, तर हाम्रो कोचहरूले हामीलाई धेरै राम्रो ट्रेनिङ दिनुभएको थियो, त्यही भएर चाहिँ हामी अहिले स्थानमा बसेका छौँ। मलाई यहाँसम्म पुर्याइदिनु हुने कोचलाई, मेरो सम्पूर्ण गुरुहरूलाई चाहिँ म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँलाई मेरो मनदेखि नै एकदमै म उहाँप्रति धेरै आभारी छु।
1: यस्तै पछिल्लो एक वर्षमा सञ्चालन भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा हासिल गरेका सैनिक खेलाडीहरूलाई प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता समापनका अवसरमा पुरस्कृत गर्ने परम्परा यस प्रतियोगिताको अर्को उज्यालो पक्ष हो। यस वर्ष ट्रफी समापनकै अवसरमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका खेलाडीहरू पुरस्कृत भएका छन्। जस अनुसार कबड्डीमा प्युठ मीना नेपाली र एथलेटिक्समा प्युठ मुकेश बहादुर पाल पुरस्कृत हुनुभएको छ।
0: खेलाडी प्युठ मीना नेपाली 2082 सालमा सञ्चालन भएको वुमन्स वर्ल्ड कपमा सहभागी भई रजत पदक तथा काँस्य पदक जित्न सफल हुनुहुन्छ। यस्तै खेलाडी प्युठ मुकेश बहादुर पाल वर्ल्ड एथलेटिक्स च्याम्पियनसिपमा 1500 मिटर दौड़मा सहभागी भई 2 स्वर्ण, रजत र काँस्य पदक जित्ने सफल खेलाडी हुनुहुन्छ। उहाँहरूलाई बलाधिकृत रथी श्री प्रदीप जङ केसीले प्रधान सेनापति महारथी श्री गौरव शमशेर जबरा अजय बल सम्पन्न ट्रफी प्रदान गर्नुभएको हो। पुरस्कृत भएपछि खुसी बाँड्दै खेलाडीहरू।
9: मेरो नाम पियुष मिना नेपाली, म कबड्डी खेलको राष्ट्रिय खेलाडी। अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा चाहिँ 3 गेममा पार्टिसिपेट भए, 6 बीच एसियन गेममा नि हाम्रो ब्रोन्ज मेडल नै थियो, जोमा चाहिँ आर्मीबाट 3 पढ्नु भएको थियो, त्यसमा म पनि थिएँ। सेकेन्ड वुमेन्स वर्ल्ड कपमा पनि म पार्टिसिपेट भएको थिएँ। अहिले पछिल्लो समय विश्व एसियन गेम्समा चाहिँ नेपालकै एक काँस्य पदक हासिल गर्न सफल भयौँ हामी चाहिँ। यसको लागि चाहिँ म त्रिभुवन आर्मी क्लबलाई नै धन्यवाद दिन चाहन्छु। यहाँसम्म आएर यो अजेबल ट्रफी त मैले कल्पना नै नगरेको पुरस्कार हो मेरो लागि चाहिँ। अब आगामी दिनमा चाहिँ कबड्डीले भनेको वर्ल्ड कप या एसियन गेम नै हो, यसमा चाहिँ अझै राम्रो मेडल लिएर आएर जुन यो काँस्य पदकलाई ऐतिहासिक मानिन्थ्यो नि, यो अब सिल्भर गोल्ड ल्याएर त्यसलाई अझै राम्रो ऐतिहासिक मेडल बनाउने चाहिँ इच्छा छ। यो पुरस्कार मोटिभेसन एकदम नै खेलाडीलाई मैले यस्तो पाउँछु अब मैले गर्नुपर्छ भन्ने हौसला चाहिँ मिल्छ जस्तो लाग्छ।
10: मेरो नाम क्युट मुकेश बहादुर पाल, अनि घर चाहिँ दार्चुला, युनिट श्री देवी दलगण, अहिले चाहिँ टेगरीमा छ। अब यो अजेबल ट्रफीसम्म पुग्दाखेरि एकदमै धेरै मेहनत दुःखहरू सङ्घर्षहरू छ। 16 एसियन क्रस कन्ट्रीमा पनि मैले एसियामै एउटा ब्रोन्ज मेडल आफ्नो देशलाई दिलाएको थिएँ। योजनाहरू धेरै नै छन् किनकि अब अहिले त मैले एउटा अब भर्खरै त्यो एसियन गेममा पनि राजेन्द्र भण्डारी सरको नाममा रहेको एउटा राष्ट्रिय कीर्तिमान थियो 5 मिटरमा, त्यो रेकर्डलाई चाहिँ मैले भङ्ग गरेँ। अझै एउटा एसियन लेभलमा त्यो अनुसारको फेसिलिटीहरू, त्यो अनुसारको ट्रेनिङ पाए भनेपछि चाहिँ एसियन लेभलमै अब देशलाई चाहिँ मेडल दिलाउने एउटा सपना छ। अब म नेपाली सेनामै आएर मैले खेल क्षेत्रतिर लागेको, सैन्य तालिम गरेर पनि, अनि पल्टनमा आइसकेपछि गणपति भुजिन्थ्यो, राजु बस्नेत भन्ने कसा भुजिन्थ्यो, उहाँलाई चाहिँ मैले धेरै नै सम्झिन चाहेँ किनकि उहाँले गर्दा नै म यहाँसम्म पुग्यो भन्न चाहन्छु। त्रिभुवन आर्मी क्लबमा चाहिँ देख्न चाहन्छु, राम्रो गरेको सुन्न चाहन्छु भनेर चाहिँ उहाँले भन्नुभएको थियो। सेनाले गर्दा नै म यहाँसम्म पुगेँ हो, सेना नै मेरो एउटा यो खेलको लागि चाहिँ यो सफलताको लागि चाहिँ मेरो एउटा मेरुदण्ड जस्तै।
1: प्रधान सेनापति ट्रफी अन्तर्गत हुने विभिन्न खेल प्रतियोगिताहरू उपत्यका बाहिर पनि सञ्चालन हुने गरेका छन्। यस वर्ष पश्चिम पीरतनामा बक्सिङ, मध्य पश्चिम पीरतनामा पुरुष फुटबल र सुदूर पश्चिम पीरतनामा पुरुष भलिबल गरी तीनवटा विधा उपत्यका बाहिर सम्पन्न भएका थिए। यसले उपत्यका बाहिर खेल पूर्वाधार र खेलाडी उत्पादनमा समेत सहयोग पुर्याएको छ।
0: प्रतियोगिता अन्तर्गत पौडी, भलिबल, तेक्वन्दो, एथलेटिक्स तर्फ उपत्यका पीरतना, जुडोमा मध्य पीरतना, बक्सिङ र बास्केटबलमा नम्बर 16 वाहिनी अड्डा उत्कृष्ट भएका छन्। प्रतियोगितामा उत्कृष्ट भएका युनिटको टीमसँगै सहभागी सैनिकहरूलाई समेत पुरस्कृत गरिनुले खेलाड़ीलाई थप हौसला बढ़ाएको छ। तेक्वन्दो खेलमा उपत्यका पीरतनाको तर्फबाट पुरूष 63 केजी मुनिको तौल समूहमा विजयी अमलदार लोकबहादुर
11: विधा अन्तर्गत पुरुष 63 केजी मुनिको गोल्ड मेडल हो। मलाई एकदम गर्वान्वित भइरहेको छु। मैले मेहनत गरे अनुसारको फल पाउँदाखेरि खुसी नै छु। म पदक जित्न सफल भएँ। मैले नेसनल इन्टरनेसनल सब खेलिसकेको छु। हङकङ, कोरिया, दुबईमा पनि गएर खेलिसकेको छु। नेपाली सेनालाई चिना पनि सकेको छु। नेपाली सेनामा आएर म बनेको, नेपाली सेनाले मलाई बनाएको हो। यो संस्थामा आएर मैले यही तालिम गरेर म यहाँ आएर बनेको खेलाडी हुँ। अझै मैले हासिल गर्नु त धेरै सफलताहरू हासिल गर्न बाँकी नै छ। हरेक दिन मेहनत गर्यो भने ढिलो चाँडो हो, जो कोहीले पनि सफलता पाउन सक्छ।
1: खेलाडीले पाउने सफलताका पछाडि धेरैको योगदान रहेको हुन्छ। ती मध्ये प्रशिक्षकको भूमिका पनि एक हो। नेपाली सेनाले उत्कृष्ट खेलाडी उत्पादन गर्न उत्कृष्ट प्रशिक्षकहरूको व्यवस्था गर्दै आएको छ। प्रधान सेनापति ट्रफी प्रतियोगिताका हकमा समेत यो तथ्य लागू हुन्छ। एथलेटिक्स खेलकी प्रशिक्षक हुद्दा संगीता मेचे:
12: एउटा कोचले चाहिँ खेलाडीले बुझ्न सकेन भने चाहिँ उसको गेम इम्प्रुभदेखि लिएर हरेक कुरामा चाहिँ असर पर्छ। त्यो खेलाडीको क्षमता कति छ, उसले कति गर्न सक्छ र उसको बेसिक लेभलदेखि उसले कतिसम्म पर्फर्मेन्स दिन सक्छ भने चाहिँ एउटा असल कोचले चाहिँ उप्रति चाहिँ हरेक कुरा अनुभव गरेर निहाल्नु पर्ने हुन्छ। त्यही भएर एउटा नङ र मासुको सम्बन्ध सोसर नै हुन्छ खेलाडी र कोचमा। खेलाडीहरूलाई चाहिँ एउटा कुनै पनि उद्देश्य लिइसकेर एउटा गेमको लेभलमा गइसकेपछि हामीले चाहिँ असल तरिकाले र अनुशासन तरिकाले आफ्नो ट्रेनिङ र डाइट लेभल म्यानेजमेन्ट हरेक कोचदेखि लिएर त्यसको व्यवस्थापन हेर्ने हरेक चिजहरू लिएर सबैले साथ सपोर्ट गरेर चाहिँ एउटा असल खेलाडी हामीले निर्माण गर्न सक्छौँ र हरेक कुरामा चाहिँ पोजिसनहरू लेभल गर्न सक्छौँ। त्यही भएर हामीले खेलाडीलाई चाहिँ मोरल म्यानेजमेन्ट र डाइट कुराले चाहिँ सपोर्ट गर्नुपर्छ र खेलाडीले पनि एउटा मनोबल उच्च राखेर ट्रेनिङ गर्यो भने त्यो खेलाडी अवश्य सफल हुन्छ।
1: नेपाली सेनाले आयोजना गर्ने प्रधान सेनापति ट्रफी केवल एउटा नियमित प्रतियोगिता मात्र नभई राष्ट्रिय खेलकुदको बलियो जग पनि हो। यसले सैनिक खेलाडीहरूको खेलको स्तर वृद्धि गर्ने तथा समग्र राष्ट्रकै खेलकुदको विकासमा टेवा पुर्याइरहेको विश्वास गर्नुहुन्छ तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय निर्णायक श्री उज्जवल श्रेष्ठ।
13: एकदमै गर्वान्वित पनि महसुस गरिरहेको छु र एकदमै खुसी पनि महसुस गरिरहेको छु। नेपाल तेक्वान्दो संघले नै नेपाल आर्मी सँग आबद्ध भएर चाहिँ धेरै गेमहरू खेलाइराखेका छौँ। विशेष गरी प्रधान सेनापतिको गेम हेर्दाखेरि चाहिँ हामीले विगतको भन्दा अहिले चाहिँ एकदमै एडभान्स भएको र खेलाडीहरूले पनि त्यही अनुसारले हाम्रो नयाँ जति अपग्रेड भएको टेक्निकहरू छ त्यो टेक्निकमा रहेर खेल्नु भएको महसुस गरिरहेको छ। नेपाली सेना तेक्वान्दो मात्र नभएर सम्पूर्ण खेल क्षेत्रमै अगाडि रहेको भन्ने कुरा सबैलाई थाहा भएकै कुराहरू हो। नेपाल तेक्वान्दो संघमा पनि नेपाल आर्मीको चाहिँ पकड एकदमै राम्रो छ। पहिलेदेखि राष्ट्रिय स्तरको गेमदेखि लिएर इन्टरनेसनल गेमहरू पनि जुन जति पनि भएको छ नेपाल आर्मीको सहभागिताले हाम्रो नेपाललाई पनि चिनाउने मौका पनि गरेको छ। नेपाली सेनालाई चाहिँ हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ।
0: नेपालमा खेलकुदको विकासको लागि प्रतियोगिताहरूको आवश्यकता खड्किरहेको अवस्थामा नेपाली सेनाले प्रधान सेनापति ट्रफी आयोजना गरी राष्ट्रिय खेलकुदमा गुण लगाएको ठान्नुहुन्छ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री रामचरित्र मेहता।
14: समग्र राष्ट्रको खेलकुदको विकास उत्थानको लागि राष्ट्रको गरिमालाई उठाउनलाई नेपाली सेनाद्वारा विभिन्न खेलहरूका खेलाडीको उत्पादन गर्ने व्यवस्थापन गर्ने कार्यले समग्र राष्ट्रिय खेलकुदकै विकासमा टेवा पुर्याएको छ। यो एउटा स्वागत योग्य कार्य हो। यो काम प्रति हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौ र यसलाई व्यवस्थित अझ मर्यादित र अझ अन्तर्राष्ट्रिय स्तरमा भएका खेलहरूका सबै विधाहरूमा सहभागी गराउनलाई प्रयासहरू भयो भने अझ राम्रो हुन्थ्यो। नेपाली सेनाबाट खेलाडीहरूको उत्पादित हो एकदमै अनुशासित हुने, एकदमै राम्रो खेल्न सक्ने र धेरैवटा गोल्ड मेडल राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हासिल पनि गरेको छ। त्यसैले यसलाई सकारात्मक रूपमा लिन सक्छौ। अर्को भनेको उहाँहरूको आन्तरिक विभागीय खेलहरू छ, त्यो खेलहरूलाई चाहिँ अझ व्यवस्थित विस्तृत गर्यो भने झन् राम्रो हुन्थ्यो। आगामी दिनमा मर्यादित बनाउनु पाए झन् राम्रो हुन्थ्यो।
1: रामचरित्र मेहताको यो प्रतिक्रियाले नेपाली खेलकुद क्षेत्रमा नेपाली सेनाको योगदान अनि भर्खरै सम्पन्न प्रधान सेनापति ट्रफी प्रतियोगिताको आवश्यकता र उपादेयतालाई पुष्टि गर्दछ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र सबैका लागि खेलकुद भन्ने नारालाई व्यवहारमै उतार्न प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता सफल भएको छ।
15: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाई सँगै म प्राविधिक जमादार कलम बहादुर तामाङ पनि बिदा हुन्छु। नमस्ते।
16: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। रेडियो प्रहरी कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्णमा शुभ विजयादशमी 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक जिम्मेवारी प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार। प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा असोज 26 गते आयोजित विशेष समारोह बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम 1-184 समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। सो अवसरमा प्रधानमन्त्री शाहले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक चोप बहादुर ढेंगालाई पुरस्कार प्रदान गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दै आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध गर्न निरन्तर प्रेरित गर्ने अभिभावक र परिवारजनहरूप्रति पनि विशेष आभार व्यक्त गर्नुभयो। दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरूले उक्त तालिममा प्रहरी निरीक्षकको पदीय जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान सीप पूर्ण रूपमा हासिल गरेको र यसलाई व्यवहारमा उतार्न समेत दीक्षित प्रहरी अधिकृतहरू पूर्ण रूपमा सक्षम हुने अपेक्षा गरेको उहाँले बताउनुभयो। जिम्मेवारी प्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष भएको र प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुने उल्लेख गर्दै सधैँ अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने अपराध अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीवनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न प्रधानमन्त्री शाहले आग्रह गर्नुभयो। दीक्षित हुनुभएका प्रहरी अधिकृतहरूको असल कर्मले असल भविष्य निर्माण हुने विश्वास व्यक्त गर्दै कुनै पनि किसिमको दबाव वा प्रभावमा नपरी संगठनको मर्यादा विपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन समेत उहाँले आग्रह गर्नुभयो। समारोहमा नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले तालिममा सर्वद्वितीय हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक बालकृष्ण पोखरेल, सर्वतृतीय प्रशिक्षक प्रहरी निरीक्षक विशाल पौडेल, शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोपाल राई, प्रहरी नियुक्ति तथा कार्यवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक राजकुमार झिटी, चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक विकास कुमार धामीलाई पुरस्कार प्रदान गर्नुभयो। साथै उहाँले कवास तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सुब्बहादुर ढेंगालाई कुलानन्द विद्या पुरस्कार समेत प्रदान गर्नुभयो। समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रहरी निरीक्षक दान बहादुर कार्कीले दीक्षित हुन लाग्नुभएका प्रहरी निरीक्षक हरूलाई हार्दिक बधाई तथा सफल व्यावसायिक जीवनको शुभकामना व्यक्त गर्नुभयो। दीक्षित हुनुभएका प्रहरी अधिकृतहरूले नेपाल प्रहरीको गौरवशाली विरासतलाई आत्मसात गर्दै सक्षम व्यावसायिक प्रविधि मैत्री निष्पक्ष र नागरिक केन्द्रित प्रहरी सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक पद केवल एउटा दर्जा मात्र नभई नेतृत्व क्षमता, निर्णय गर्ने सामर्थ्य र उत्तरदायित्व वहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको चर्चा गर्दै निश्चित प्रहरी अधिकृतहरूले आफ्नो पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारीता र अनुशासनमा कुनै पनि सम्झौता नगरी व्यक्तिगत स्वार्थ, बाह्य प्रभाव र अनुचित दबावबाट माथि उठेर कानूनको निष्पक्ष कार्यान्वयन गर्न निश्चित प्रहरी अधिकृतहरूलाई आग्रह गर्नुभयो। विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा संवेदनशीलता, गोपनीयता र पीड़ित केन्द्रित दृष्टिकोणलाई सदैव प्राथमिकतामा राखी कार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले समयसँगै समाज, प्रविधि र सुरक्षा परिवेशमा आएको परिवर्तनले प्रहरी सेवाको स्वरूप र जिम्मेवारीमा पनि परिवर्तन ल्याएको उल्लेख गर्दै नेपाल प्रहरीले यी बदलिदा चुनौतीहरू अनुरूप आफ्नो कार्यशैली, क्षमता र प्रविधिलाई निरन्तर अध्यावधिक गर्दै आएको बताउनुभयो। साइबर अपराध, डिजिटल अपराधदेखि अन्तर्देशीय अपराध र विपद व्यवस्थापन लगायतका नयाँ चुनौतीहरूको प्रभावकारी सामना गर्नु प्रमुख जिम्मेवारीको रूपमा रहेको बताउँदै नेपाल प्रहरीलाई सक्षम, सुदृढ, पारदर्शी, माओवादी मैत्री तथा नागरिक प्रति उत्तरदायी संगठनका रूपमा रूपान्तरण गर्न निरन्तर प्रयासरत रहेको बताउनुभयो। सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम बुद्धिमत्ताको विवेकपूर्ण प्रयोगसँगै मानवाधिकार, कानूनी प्रक्रिया र व्यावसायिक विवेकलाई केन्द्रमा राख्दै सेवा प्रवाह र कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी, परिणाममुखी बनाउनु संगठनको प्राथमिकता रहेको उहाँले बताउनुभयो। समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले शब्द उच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनु भएको थियो भने सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै 2082 जेठ 23 गतेबाट शुरू भएको उक्त तालिममा 8 महिला सहित कुल 79 जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो। उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आफ्ना अभिभावकहरूले दर्जानी चिन्ह सुशोभन गर्नु भएको थियो।
1: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नजिकिँदै गरेको महान चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटना हुन नदिन चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताउनु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान चाडपर्वहरूको परिवेशमा अपनाउनु पर्ने सुरक्षा संवेदनशीलता र समसामयिक विषयवस्तुका सम्बन्धमा असोज 24 गते प्रहरी कर्मचारीहरूलाई सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो। प्रहरी महानिरीक्षक कार्कीले चाडपर्वहरूको समयमा हुन सक्ने लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो। आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवं सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवं जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। प्रहरी महानिरीक्षक कार्कीले विशेष गरी चाडपर्वहरूको समयमा सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताउनुभयो। प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले अनुगमन, सुपरिवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटिहरूलाई समयमै सुधार गर्नुपर्ने उहाँले बताउनुभयो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रे लगायतको उपस्थितिका साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयहरू एवं मातहत मुद्दा चल्ने इकाइसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।
2: अपराध समाचार।
0: धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 5 बस्ने 24 वर्षीय आमिन साफीको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका 5 बस्ने 22 वर्षीय मोहम्मद इल्साद खानलाई असोज 22 गते प्रहरीले पक्राउ गरेको छ।
1: 21 किलो 750 ग्राम 680 मिलिग्राम तौल बराबरको सुन सहित चिनिया नागरिकहरू 27 वर्षीय ह्याङ फी, 47 वर्षीय जौ लङ क्विन र 37 वर्षीय वाङ जिन ह्यानलाई काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 2 असोज 22 गते प्रहरीले पक्राउ गरेको हो। उक्त स्थानमा चिनिया नागरिकहरूले घर भाडामा लिई अवैध रूपमा सुनको कारोबार तथा औसार पसार गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार। तपाई यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक जिम्मेवारी।

0: अनि हल्दार साहब, दसैँ त आइसक्यो त।
1: दसैँ आयो मात्रै होइन, घटस्थापना नै कटिसक्यो।
0: अनि टिका लाउन घर जान पाउने हो कि होइन, के कुरा भइरहेछ हल्दार साहब अफिसमा?
1: अब पहिले पहिले त देशको अवस्था सहजै हुँदा त समाज र जनताको खुसीमा रमाएर ब्यारेकमै दसैँ मनाउनु पर्थ्यो।
0: त्यही त साहब है।
1: हो नि, अहिले त झन् देशमा बाढी पहिरोले यत्रो विपत्ति ल्याएको छ, अझै मौसमको त ठेगान नै छैन, कति बेला के हुन्छ हुन्छ। देशलाई अझ बढी हाम्रो आवश्यकता हुने भनेकै यस्तै बेला त हो नि। तिमी भने दसैँको टिका लाउने कुरा गर्छौ,
0: हामीले त बुझ्छौ नि साहब, तर घरमा बाबा आमाले बाटो हेरेरै थाक्दैनन्। टिकाकै दिनसम्म भए पनि आइपुग्नु है भनेर साह्रै गर्नु भएको छ भने टिकाकै दिन भए पनि यसो जानु पाए हुन्थ्यो भनेर यसो कुरा आएको नि। कुरा गर्दै थिए, देख्नुभयो फोन आएको, आमाको फोन आयो। मैले त हिजो बेलुकीदेखि फोन पनि पो उठाएको छैन त साहब।
1: कहाँ त्यसो भनेर हुन्छ र भाइ, अरू नै कामले पनि फोन गरेको हुन सक्छ नि, त्यसरी फोन नै नउठाएर कहाँ हुन्छ त। आफूले सम्झाउने पो हो त।
0: सम्झाउने पनि कति क्या साहब, यो साल यस्तै भयो, अर्को साल सँगै मनाउला है भनेर ढाँटेको पनि छ वर्ष भइसक्यो भने।
1: अब तिमीले त बाबा आमालाई ढाँटेका छौ, मैले त झन् ससुरालीसम्म ढाँटेको ढाँटै छु क्या। फोन त उठाऊ।
0: नहाँस्नु न हौ साहब, मान्छेलाई कस्तो तनाव भइरहेछ।
1: हेर त, त्यो गाडीले कति मान्छे कोचेको, रोक त भाइ, त्यसलाई रोक
0: न, रोक्नुहोस् रोक्नुहोस् रोक्नुहोस्। अनि गुरुजी के हो, यसरी ओभरलोड मान्छे बोक्न मिल्छ के गर्नु सर? जे चिजको पनि मौका कुर्नै पर्ने रहेछ, अहिले दसैँको बेलामा सबैलाई हतार्नै छ, त्यसैको मौका छोपियो हजुर। अघि पछि तेलको पैसा पनि उठ्दैन सर, के गर्नु?
2: ए, अनि हामी मान्छेले पैसा कमाउने मौका छोपेर गाडीको क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना भयो भने त्यसको जिम्मा चाहिँ कसले लिन्छ नि?
0: सर, एकपल्टलाई गल्ती भयो हजुर, आजलाई छोडिदिनुहोस् न सर, आइन्दा यस्तो गल्ती हुँदैन मबाट।
2: गल्ती गरेपछि माफी मागेर उम्किन पाइँदैन, हेर्नुहोस् कानून अनुसार सजाय त भइहाल्छ। अनि तपाईँहरू पनि यसरी उभिएर झुन्डिएर जोखिमपूर्ण यात्रा नगर्नु होला है।

0: नमस्कार सर।
1: नमस्कार नमस्कार बुवा,
0: म त सरहरूलाई नै भेट्न भनेर आएको थिएँ, चोकमै ड्युटीमा हुनुहुँदो रहेछ।
1: ल बुवा भन्नुहोस् न, हामीले के सहयोग गर्न सक्छौँ?
0: हेर्नु न बाबु, हामी त सबै दसैँ मनाउन गाउँतिर जान लागेको, कोठामा कोही पनि हुँदैनौ, यसो हाम्रोतिर पनि आँखा लगाइदिनुहुन्थ्यो कि भनेर नि। कोठा ऊ त घर हो, हेर्नु त, फेरि कोही नभएको मौका छोपेर चोरी छोरी होला, सरहरूलाई खबर गरेर जाउँ कि भनेर यसो भेट्न आएको नि हजुर।
1: ए ल भइहाल्छ नि बुवा, यो एरियामा लगभग रात दिन नै गस्ती हुन्छ, तपाईँहरू ढुक्क भएर दसैँ मनाएर आउनुहोला।
0: हुन्छ बाबु हुन्छ, अनि बाबुहरू पनि दसैँमा घर जानुहुन्न?
1: अब हजुरले घरको सुरक्षाको जिम्मा दिइहाल्नु भयो, अब यो कर्तव्यबाट भाग्न मिल्ला र बुवा?
0: ओहो पनि है बाबु, तपाईँहरू हुनुहुन्छ र पो हामी ढुक्कले दसैँ मनाउन पाउँछौ के रे। ल आफ्नो ख्याल गर्नुहोला बाबु, शुभ विजया दशमी छ तपाईँहरू सबैजनालाई।
1: ल तपाईँहरूलाई पनि शुभकामना, तपाईँहरू पनि राम्रोसँग जानुहोला। ल शुभयात्रा।

0: नमस्कार सर.
1: नमस्कार नमस्कार.
0: म त उता प्रहरी कार्यालय नै जाँदै थिएँ. हजुरहरूको यही ड्युटी रहेछ.
1: हजुर हजुर. भन्नुहोस् न, के सहयोग गरौँ?
0: हेर्नु न सर, घर जान भनेर टिकट काट्न आएको. एक त गाडी नै छैन भन्छ, फेरि 1,000 को टिकटलाई 2,000 भन्छ. यसरी कालो बजारी गर्नु त गलत होइन र सर?
1: तपाईँले एकदम ठिक भन्नुभयो. यो एकदमै गैर कानूनी कार्य हो. यस्ता प्रकारको अपराध भएका छन् भने त्यसको विरुद्धमा आवाज उठाउने र त्यस्तालाई कानूनको दायरामा ल्याउनु नागरिक र प्रहरी दुवैको जिम्मेवारी हो. तपाईँले बेलैमा हामीलाई सूचना दिएर एकदम राम्रो गर्नुभयो. ल हिँड्नुहोस् त, त्यो बढी मूल्यमा टिकट बेच्ने को हो हामीलाई देखाउनुहोस् त.
0: म देखाउँछु सर, हिँड्नुहोस्. तिनीहरूलाई त कारवाही जसरी नै गर्नुपर्छ. जाउँ सर.
2: नजिकै गरेको दशैं तिहार जस्ता चाड पर्वहरू हाम्रो खुशी, भेटघाट र आपसी सद्भावका पर्व हुन्. तर यही समयमा भीड़भाड, यात्रुको चाप र मानिसहरूको व्यस्तताको मौका छोपेर ठगी, चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि हुन सक्ने सम्भावना पनि हुन्छ. त्यसैले चाड पर्वको समयमा हामी सबै सचेत र जिम्मेवार बनौं. त्यस्तै आफ्नो घर तथा कोठा छोडेर गाउँघर जाँदै हुनुहुन्छ भने ढोका झ्याल राम्रोसँग बन्द गर्ने, महत्वपूर्ण सामान तथा कागजात सुरक्षित राख्ने र सम्भव भएसम्म छिमेकीलाई जानकारी गराउने गरौं. त्यस्तै यात्राका क्रममा टिकट, भाडा वा अन्य कुनै विषयमा ठगी भएको छ भने चुप नबसौं. ठगी वा कुनै अपराध भएको जानकारी पाएमा प्रमाण सुरक्षित राख्दै नजिकको प्रहरी कार्यालयमा खबर गरौं. याद राखौं, कहिले पनि अपराध सानो ठूलो हुँदैन र यसको रोकथाममा प्रहरीको र सर्वसाधारणको बराबर जिम्मेवारी हुन्छ. त्यसैले सचेत बनौ, अपराध विरूद्ध आवाज उठाउ, सुरक्षित समाज निर्माणमा हाते मालो गरौं.
0: यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक जिम्मेवारी. यस नाटकका लेखक दीपकराज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, राम अविरल र दीपकराज विश्वकर्मा.
2: हौस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनर्वा वज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपकराज विश्वकर्मा पनि विदा हुन्छु. तपाईँको समय शुभ रहोस्. जय नेपाल.
3: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज.

0: हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: लौ आयो होइन पाकै आयो चाहिँ लौ आयो भन्दैछौ त के आयो?
3: हो त नि, रेडियो टाइगर आयो।
4: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज। गर्जन सधैँ बाघ्छिन्। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।

0: सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू, पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-6-971-777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया।
1: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लास्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौ सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली ठाकुरबाबा नगरपालिका 1 फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
3: होइन दिदी, किन निराश भएर बस्नु भएको?
4: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
3: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
5: हाम्रा सेवाहरू: हामी कहाँ नम्बर 1 सुनसादीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
6: नरेश सुनसादी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोपराइटर नरेश सुनार, नरेश सुनसादी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-54-304।

0: मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो खुरीगाउँ बर्दिया
3: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
4: ये है आपका रेडियो टाइगर बर्दिया की आवाज़ वॉइस ऑफ बर्दिया वॉइस ऑफ बर्दिया

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0683-93।
4: सन्जो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हेरेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
4: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
4: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
5: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
8: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
4: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1, कञ्चनपुर जाने बाटो, भुरीगाउँ बर्दिया। प्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482-79774।
9: हो त नि, रेडियो टाइगर आयो।
0: यो हो रेडियो टाइगर 79.2 MHz। गर्जन सस्नदै बाज्ने।
10: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 79.2 MHz।
11: Your voice on this program because Sally traveled to Iraq to look at what is a growing problem there, violence against women. You'll hear some of the stories that she heard while she was there. They're difficult to hear, but they give us a window into the
12: गोष्ठी त्रिशुली बाढी पीडितका दशै बार एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इन्डिया गठबन्धनको भनाई। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
13: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर्प भन्छन्, दुईवटा मालवाहक पानी जहाजमाथि बिहान सबेरै कैयौं ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रुमेन रादेफले ती आक्रमणहरूबाट रूसलाई फाइदा पुग्ने बताए। उनले रूसी राजदूतलाई त्यस मामिलामा सोधपूछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी एमआई5 का प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीतयुद्ध ताकाको भन्दा बढ़ी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्यांकन भाषणमा केन मक्यालमले अहिले ब्रिटेनको निम्ति रूस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिस समाजलाई विभाजित गर्न ध्रुवीकरण बढ़ाउने खालका एल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिए र प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड़ दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआईको दुरूपयोग गर्न खोज्ने आतंकवादीहरूलाई एमआई5ले पक्राउ गरेको जनाउँदै एआईको मदतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले काँग्रेस जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्ततः जनताको जीत हुनेछ। तर सत्तारूढ़ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाउ गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाई छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको तीनवटा क्षेप्यास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लड़ाकूहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाई छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका तीनवटा घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताएको थियो। र रुवाण्डाले 3 दशक भन्दा बढ़ी समयपछि अफ्रिकाको पहिलो फर्मुला वान रेस आयोजना गर्न 10 वर्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्राण्ड प्रिक्स भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको शुरूआतमा हुनेछ। रुवाण्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़ भन्दा बढ़ी फर्मुला वानका प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो। साझा पक्षमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृंखलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि विदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
14: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार सम्पूर्ण नेपालीहरू सकुशलै हुनुहुन्छ। 2 जना नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
15: अनि अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ द्वन्द्वको जस्तो अवस्था अलिकति तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
14: 3 वटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायहरूले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ, एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, धारबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि कसरी उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौँ।
15: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
14: साउदी अरेबियामा नेपालीहरूको ठूलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभ मोजिम गर्न भनेर हामीले भन्ने गरे गरेका छौं।
13: उनी थिए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री, साथै फडिन्द्र दाहालसँग कुरा गर्दै। अर्को विषय, विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
16: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाई सत्ता समेत अझै संघ र प्रदेशविद आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम निरौला, बीबीसी, विराटनगर।
13: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको सिद्धेश्वरी नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। क्यालेण्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका मन आँगनमा चाडबाड़को कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढ़ीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीड़ा, जसबाट रसुवा नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीड़ितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हामी साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
17: आफन्त र घरबार गुमाएर अनेत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढ़ी पीड़ितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमंग छैन। नुवाकोटको ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढ़ीले करोड़ौंको क्षति पुर्याएको बताए।
18: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोडपट ज्वाला मान्छे आज तपाईँको भिकपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कसरी खुसी मनाउन सकिन्छ।
17: त्रिशुली बजारमा पुष्पौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढ़ीले घरसँगै व्यवसाय खोसेको छ।
19: मेरो पनि तपाईँको 4 घर थियो, 3 पसल पनि थियो, मेसो बगायो, कसैको घर धेरै क्षति भएको छ, कसैको धनजन भएको छ, है त्रिशुली बजारको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैँ के चार तिहार भन्ने कुकुरै छैन।
17: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अरियाले बाढ़ीले व्यवसाय बगाउँदाको पीड़ा सुनाउँदै भने,
20: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यही लगानी गरेर बसेको थियो, अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दशैं तिहार भन्ने अवस्थामा छैनौ, किनकि हामीसँग भएको पैसा सबै त्यही स्वा भयो।
17: दशैंमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढ़ी पीड़ितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
13: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आईसीसी विश्वकप लीग दुईमा लगातार दोस्रो जीत हासिल गरेको छ। लीग दुईको अन्तिम श्रृंखला खेलिरहेको नेपालको यो जीतसँगै शीर्ष 6 भित्र रहेर लीग टुंग्याउने सम्भावना बढ़ेको छ। शीर्ष 6 भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जीतको महत्व के छ भनी मैले हाम्रा खेल सम्वाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
21: मुख्य कुरा भनेको चाहिँ यो आईसीसी विश्वकप लीग दुईको अन्तिम श्रृङ्खला नेपालले खेलेको ओमानमा र लगातार 2 खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ र यो सँगै नेपाल शीर्ष 6 भित्र आउन सफल भयो। अब 2 म्याच खेल्न बाँकी छ, त्यसमध्ये 1 म्याच जित्यो भने पनि नेपालको शीर्ष 6 भित्र रहने निश्चित हुन्छ। 7 स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि 8 अन्तिम स्थानमा युएई छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही 2 अङ्क हो।
13: जस्तो निरञ्जनजी, तपाईँले यो अङ्कका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको वैधता लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
21: 2023-27 को श्रृङ्खला शुरू हुँदाखेरि आईसीसीले बनाएको नियम अनुसार शीर्ष 4 भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष चार भित्र नेपाल पाउन सकेन। अब हामीले सुन्ने अनुसार चाहिँ इन्टरनल्ली टप सिक्सलाई चाहिँ ओडिआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष छ भित्र पढ्नको लागि मेहनत गरिरहेको छ त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ शीर्ष छ भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आईसीसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस नै शीर्ष छभित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म कुरा हो।
1: अब के गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
21: जुन लिग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ भन्दाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो त्यो हिसाबमा अब

0: अधिकारीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
1: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: Radio Tiger Studio Time। यति बेला रात्रिको 9 बजेको छ।
2: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौं। शुभरात्री।